0: अलिक कम रहँदो रहेछ कि अथवा के छ यहाँको अनुभव छ अहिले?
1: अब संसद त अब समग्र देशैभरका संसद हुने नै भए, अब संसदीय समिति पनि एउटा मिनी संसद, एउटा मिनी पार्लियामेन्ट, अब एउटा विषयमा केन्द्रित हुने भयो त्यसमा। अब संसदमा सबै विषयहरू उठ्ने भए, अब संसदमा यो संसदीय समितिमा जस्तै म
0: आफ्नो संसदीय समितिको बारेमा केही बताउनुहुन्छ नागरिकसँग, के छ यो समितिले के गर्छ?
1: जस्तो हाम्रो यो उद्योग चाहिँ समिति, उद्योग उपभोक्ता सँग चाहिँ जोडिएको चाहिँ यो समिति हो। अब यसले चाहिँ हाम्रो क्षेत्रको अधिकारभित्र रहेर अब आफ्नो क्षेत्रका चाहिँ समस्याहरू पहिचान गर्ने, त्यो समस्याहरूकोलाई लिएर चाहिँ सरकारलाई, सम्बन्धित मन्त्रालयलाई, सम्बन्धित मन्त्रीलाई चाहिँ निर्देशन दिनेदेखि लिएर काम गरिएको छ।
0: भनेको तपाईँको अनुभव अनुसारकै तपाईँले समिति पाउनुभयो? उद्योग व्यवसाय वीरगंज पर्सा क्षेत्र भनेपछि त्यसै पनि यो व्यापारिक दृष्टिकोणले पनि महत्वपूर्ण रह्यो, पर्यटन क्षेत्र पनि महत्वपूर्ण रह्यो। तपाईँले केही सोच्नु भएको छ यो विषय चाहिँ समितिमा छलफल चलाएर अगाडि बढाउने, अथवा अब उपलब्ध कानूनको मस्यौदा छ भने त्यसमा अलि बढी मेहनत गरेर आफ्नो योगदान त्यहाँ प्रस्तुत गर्ने सन्दर्भमा?
1: होइन, मैले त अब जस्तै उद्योगकै सिलसिलामा जस्तो मैले अब यो चाहिँ सिर्सिया खोलामै सिर्सिया नदीलाई प्रदूषण मुक्त बनाउनलाई चाहिँ त्यो समिति मार्फत गर्नुपर्ने कुराहरू मैले खेल्नुपर्ने भूमिकाहरू खेलेर त्यसमा चाहिँ अगाडि बढ्ने कुरो रह्यो। उद्योगिक व्यवसायीहरूको चाहिँ हक हितमा अब विभिन्न समयमा चाहिँ निर्माण भइरहेका ऐनहरूमा पनि जस्तो अब कुनै ऐन निर्माण हुँदै गर्दाखेरि सरकारले चाहिँ आफू केन्द्रित मात्रै नभएर अब उद्योगिक व्यवसायीलाई पनि चाहिँ एउटा केन्द्रित चाहिँ सम्झेर उसलाई पनि सम्झेर त्यो ऐन बनाउनुपर्छ होइन। त्यो ऐन बनाउँदाखेरि कहीँ चाहिँ आफूले चाहिँ त्यसमा थप घट गर्नुपर्ने कुराहरू, उद्योग व्यवसायसँग सम्बन्धित कुराहरू त्यो त मैले गरि नै भए, त्यसमा म गर्छु पनि।
0: अहिले सांसदको रूपमा तपाईँ निर्वाचित भएर संसदमा अगाडि बढ्दै गर्दाखेरि मतदाताहरूको अथवा अरू सरकारवाला निकायको कतिको सम्बन्ध कस्तो भइरहेको छ? घनिष्ठै बाक्लै अत्यधिक राम्रै हो कि अथवा कस्तो खालको हुँदो रहेछ?
1: होइन, आफ्नो मतदाताहरूसँग सम्बन्ध त घनिष्ठ बनाउनै पर्यो। यहाँबाट म चाहिँ राजधानीबाट जाने बित्तिकै हाम्रो पहिलो कामै त्यही हुन्छ, आफ्नो क्षेत्रमा जाने, आफ्नो मतदाताहरूसँग भेट्ने, घुलमिल हुने, उनीहरूका समस्याहरू सुन्ने, समाधान गर्न सकिने कुराहरू समाधान गर्ने। तर
0: त्यो चाहिँ बोलाएर हो कि नबोलाएर पनि यसो त्यतिकै टोल टोलमा कतै कार्यक्रमहरूमा?
1: होइन, टोल टोलमा जाने हामी त हामी चाहिँ यो मैले अघि तपाईँलाई भने
0: सामान्यतया अरू अथवा यस अगाडिको राजनीति कस्तो हुन्थ्यो भने सांसद कोही काठमाडौँबाट झर्दैछ भने त्यहाँ अब टोल टोलमा कहाँ कस्तो खालको कार्यक्रम बनाएको छ त्यो ठेक्का पार्ने अनि गाडी चढ्ने, टक्क गाडी कार्यक्रम स्थलमा पुग्ने, मञ्चमा चढ्ने, भाषण भूषण गर्ने, ल सक्यो है धन्यवाद भन्यो, अर्को कार्यक्रम छ भन्यो, फेरि अर्कोमा गयो दौड्यो, त्यसरी एकजना राजनीतिज्ञ अथवा सांसदको दिनचर्या त्यस्तो हुने हो। त्यो अरू सांसदको भन्दा तपाईँको दिनचर्या के कारणले फरक छ यदि तपाईँ काठमाडौँबाट झर्नु भयो भने?
1: होइन, मैले त्यही कुरा तपाईँलाई भने, हामीले त्यही कुराहरू पहिलाको राजनीतिक दलहरूले गरेका कुराहरू, पहिलाका सांसदहरूले गरेका कुराहरू सिकेर नै चाहिँ अगाडि बढिरहेछ अहिले।
0: भनेको राम्रो कुरा चाहिँ सिक्ने, नराम्रो कुरा छोड्ने होला?
1: राम्रो नराम्रो कुराबाट पनि एउटा के सिक्ने भने यो गर्नु नहुने रहेछ भनेर त्यो एउटा त्यही कुरा त्यही पाठहरू भनौँ न, त्यही पाठहरू सिकेर हामी अगाडि बढिरहेका छौँ। हामीले म त निर्वाचनतिर आइसकेपछि त्यस्तो तपाईँले भन्नुभएको जस्तो त्यो भाषणका कार्यक्रम हो, त्यसमा हामी कहीँ पनि सरी लगभग नभएको अवस्था हो।
0: त्यो भनेको पार्टीले त्यो निर्देशन दिएर हो कि अथवा आफ्नै रुचि चाहनाले?
1: होइन, पार्टीको पनि एक किसिमको निर्देशन छ, जनतामा चाहिँ अब त्यो धेरै चाहिँ मञ्चमा बस्ने कार्यक्रमदेखि लिएर यसमा चाहिँ सकेसम्म यसलाई चाहिँ एभोइड गरेरै अब त्यो जनतासँग चाहिँ प्रत्यक्ष भिज्ने, जनताका मतदाताका प्रत्यक्ष कुराहरू सुन्ने, त्यसैमा फोकस हुने भन्ने एउटा पार्टीको निर्देशन एकातिर रह्यो, हामीले जानेका हाम्रो भोगाई पनि हाम्रो सिकाइ पनि एकातिर रह्यो। त्यस किसिमले हामी चाहिँ जनताकोमा चाहिँ प्रत्यक्ष रूपमा गएर घर घर गएर चाहिँ अहिले उहाँहरूको चाहिँ गुनासोहरू सुनिरहेको अवस्था हो। तर यसरी सुन्दै गर्दाखेरि एउटा संसद भएर सुन्दै गर्दाखेरि धेरै कुराहरू त्यहाँ जनताको समस्याहरू समाधान गर्न सकिने अवस्था पनि नरहँदो रहेछ, किनभने अब त्यहाँनिर स्थानीय सरकार हाम्रो हातमा छैन होइन, धेरै कुराहरू स्थानीय सरकारसँग जोडिएका कुराहरू हुन्छन्, एउटा नालाको कुरा, रोडका कुरा, साना चिने सामानतिना कुराहरू, त्यो गर्नुपर्ने कुराहरू स्थानीय सरकारसँग चाहिँ जोडिरहेको कुराहरू
0: हुन्छ। तपाईँ एक फोन लगाइहाल्नु, कुरा गरिदिइहाल्नु भन्ने जस्तो हुन्छ होला नि सांसदलाई।
1: त्यो त भनिन्छ नै, त्यो त अब त्यो जनताले समस्या सुनाइसकेपछि त्यो सम्बन्धित वार्ड अध्यक्षलाई, सम्बन्धित पालिकाका अध्यक्षलाई, उपाध्यक्ष, प्रशासकीय अधिकृतहरूलाई हामीले भन्छौँ नै। र यो चाहिँ जनताको गर्नै पर्ने काम हो, एकदम आधारभूत, एकदम आवश्यकताको काम हो। यो चाहिँ तपाईँले गरिदिनुहोस्, यो गर्नै पर्छ। यसमा धेरै ठुलो बजेटको कुरा पनि छैन। दुईवटा एउटा चाहिँ रोड चाहिँ एकदम हिलामी भइरहेको अवस्थामा दुई ट्याक्टर त्यहाँनिर ग्रेभल खसाइदिँदाखेरि त्यो जनतालाई चाहिँ जनताको चाहिँ एउटा के आवश्यकताहरू पुरा हुन्छ भन्ने, त्यो त्यति तपाईँले गरिदिनुपर्छ भनेर हामीले चाहिँ त्यो भनिरहेका हुन्छौँ, फोन गरिरहेका हुन्छौँ र गर्न सक्ने कुराहरू गराइरहेका पनि हुन्छौँ। तर स्थानीय सरकार आफ्नो स्थानीय सरकार नहुँदाखेरि अब चाहिँ जति गर्न सकि गर्नुपर्ने हो त्यो चाहिँ गर्न नसकिँदो रहेछ भनेर मैले यसरी तपाईँलाई भन्न खोजेँ।
0: ब्याट्री चेन्ज गरिहाल्नु, त्यसपछि अब सक्छ। कति मिनट भएको छ सन्देश? यसो बारी छ, ओके डन। कति मिनट? 33 होइन सर, ओके डन, ठिक छ। त्यसो भए जनताहरूले अथवा नागरिकले तपाईँलाई सम्पर्क गर्नुपऱ्यो भने कसरी? सिधै भेट्न पर्ने हो कि अथवा फोन गर्नुपर्ने हो कि, इमेल इन्टरनेट हो कि, मेसेन्जर, अहिले त विभिन्न सामाजिक सञ्जाल पनि आइसक्यो, कुन कुन कुन कुन विधि प्रक्रिया त्यो खालको अभ्यास गरिराख्नु भएको छ?
1: जनताहरूले जुन माध्यमबाट चाहिँ मसँग भेट्न खोज्नुहुन्छ, जुन माध्यमबाट उहाँहरूलाई मलाई भेट्न सजिलो हुन्छ, म त्यस्तै माध्यमबाट उपलब्ध छु। फोन गर्नुहुन्छ भने म फोनैबाट उपलब्ध छु।
0: चौबिसै घण्टा जहिले गरे पनि उठाउने हो कि, कस्तो खालको छ?
1: जस्तो म सम्भव भएसम्म अब सुतेको बेलामा, अब चाहिँ कुनै कार्यक्रमहरूमा भएको बेलामा, सदनमै भएको बेलामा भन्दा बाहेक अरू बेला त फोनमा कुराकानी।
0: यो तीनवटै अवस्थामा पनि आउँछन् फोनहरू, सुतेको बेला, कहिले सदनमा भएको बेला, कार्यक्रमको?
1: फोन त चौबिसै घण्टा आउँछ, चौबिसै घण्टा आउँछ। र त्यसमा अब हामीले सम्भव भएसम्म चाहिँ फोन उठाएर जनताको कुराहरू सुनिदिने, र अब अति जरुरी हुँदाखेरि अब कल ब्याक गर्ने, अब त्यो फोन उठाउन नसकेको अवस्थामा कल ब्याक गर्ने।
0: सबै कल मिस हुँदाखेरि तपाईँले फेरि फिर्ता गर्नुहुन्छ?
1: त्यसम्म भ्याएसम्म हामी त्यो चाहिँ कल ब्याक गर्छौँ। र मैले त बिरगञ्जमा आफ्नो क्षेत्रमा एउटा सचिवालय खोलेको छु, सचिवालयमा मैले चाहिँ साथीहरूलाई राखेको छु। र
0: पैसा दिएर राख्नुभयो कि नदिएरै अथवा स्वयंसेवकको रूपमा?
1: अब यस्तो छ, अब अहिले त सरकार,
0: अब त तपाईँलाई केही राहत हुने भयो,
1: अब त केही राहत होला, तर यो अब अहिले योभन्दा अगाडिको अवस्थामा अब पैसा दिएर नदिएर भन्दा पनि अब त्यो जो जहाँ जसरी उपलब्ध हुन सक्छ त्यसरी नै त्यो सचिवालयमा बसेर साथीहरूले सहयोग गर्नु भएको।
0: भनेको गुनासो सुन्नको लागि पनि एकजना त्यो अधिकारी जस्तो भनेर सचिवालयमा तपाईँले राख्नुभयो?
1: एकदम, मैले एकजना नै, मैले त एउटा प्रशासनिक गुनासोहरू सुन्न, एउटा कुनै अस्पताल सम्बन्धी चाहिँ स्वास्थ्य सम्बन्धी गुनासो सुन्न, सबै अलग अलग चाहिँ भ्याएसम्म सकेसम्म मैले त्यसरी चाहिँ त्यो त्यहाँ चाहिँ फोकल पर्सन तोकेर राखिदिएको छु।
0: समयको लागि, कुराकानीको लागि धेरै धन्यवाद मानिस यहाँलाई।
1: धन्यवाद तपाईँलाई पनि, तपाईँले, तपाईँ र हाम्रो यो सञ्चार माध्यमले मेरो कुरा चाहिँ आम जनतामा चाहिँ पुर्याउनु र एउटा प्लेटफर्मको रूपमा चाहिँ तपाईँले उपलब्ध गराइदिनु भयो, यसको लागि तपाईँलाई र यो हाम्रो सञ्चार माध्यमलाई धेरै धेरै धन्यवाद।
0: यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिन लागेको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीले पर्सा एकबाट निर्वाचित सांसद बुद्धि प्रसाद पन्तसँग कुराकानी गर्यौं। विशेष त निर्वाचित भइसकेको अवस्थामा निर्वाचनको बेलामा गरिएका वाचा र ती वाचा पूरा गर्नको लागि चालिएका कदम, तयारी र आगामी योजनाको बारेमा पनि उहाँसँग कुराकानी गर्यौं। संवाद श्रृंखला हेलो सांसदको अर्को अंकमा अर्को व्यक्ति र विषय बारेको संवाद लगायतका सामग्री लिएर उपस्थित हुनेछौ। तबसम्मको लागि प्रविधि साथ दिने रवि धितालाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक छ बज्यो।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईँलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 23 गते शनिबार, अगस्त 8 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन कृष्ण पक्षको दशमी तिथि, विश्व भू संरक्षण दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: यातायात सेवा प्रवाहमा सहजताका लागि ईडीएल र भीआरएस कार्यान्वयनमा 250 सामान किन्दा 10,00,000 पुरस्कार, उपभोक्ता मारमा परेको बारे सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण।
1: सरकारी अस्पतालका फार्मेसीको नाम फेरिए पनि अवस्था उस्तै, कांग्रेसको इतर पक्षले राष्ट्रिय भेला नरोक्ने, प्रहरीमा जनशक्ति नबढ़दा अपराध नियन्त्रणमा चुनौती।
0: एसईई प्रदेशमा लैजाने विषय अन्यलमै, श्रमिक ठग्ने म्यान पावरलाई कार्यवाही थालेपछि व्यवसायी आन्दोलित, विद्युत प्राधिकरण नियमन आयोगको निर्देशन, घरायसी उपभोक्तालाई पनि मौसमी दर अनिवार्य।
1: गाजामा युद्ध विराम लागू भए ता प्रतिदिन एक बाल बालिकाको मृत्यु हुने गरेको युनिसेफको दावी। विश्व बजारमा खाद्य वस्तुको मूल्य 3 वर्ष यताकै उच्च, इरानी सर्वोच्च नेता खामेनीको अवस्था गम्भीर।
0: र जापानमा हुने 20 एसियाली खेलकुदको तयारीका लागि बक्सिङको टोली भारत जाने, अन्तर्राष्ट्रिय पदक जित्ने बक्सिङ खेलाड़ीलाई सम्मान, तेस्रो संस्करणको एनपीएलका लागि क्लबहरूले विदेशी खेलाड़ी भित्र्याउँदै।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, यातायात सेवा प्रवाहमा सहजताका लागि ईडीएल र भीआरएस कार्यान्वयनमा ल्याएपछिको प्रसंग।
1: यातायात सेवा प्रवाहलाई डिजिटल, पारदर्शी र झन्झटमुक्त बनाउने उद्देश्यले सरकारले देशभर इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स ईडीएल र व्हीकल रजिस्ट्रेशन सिस्टम भीआरएस कार्यान्वयनमा ल्याएको छ। नयाँ प्रणाली लागू भएसँगै सेवाग्राहीले आवेदनदेखि स्वास्थ्य परीक्षण, राजस्व भुक्तानी र लाइसेन्स नवीकरण सम्मका अधिकांश सेवा अनलाइनबाटै लिन सक्ने व्यवस्था भएको छ। प्रारम्भिक चरणमा देखिएका अधिकांश समस्या नयाँ प्रणालीका कारण नभई विगतका त्रुटिपूर्ण अभिलेख र केही कार्यालयमा कार्यान्वयनमा भएको ढिलाइका कारण उत्पन्न भएका छन्। ती क्रमशः समाधान हुँदै गएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। वर्षौंदेखि संचालनमा रहेको म्यानुअल प्रणालीमा स्वास्थ्य परीक्षणदेखि राजस्व संकलनसम्मका प्रक्रियामा पारदर्शिताको अभाव रहेको, सीमित व्यक्ति मार्फत मात्रै सेवा प्रवाह हुने तथा शुल्क संकलनमा अनियमितता हुने गरेको गुनासो पटक पटक उठ्दै आएको थियो। हेलो सरकार, अख्तियार दुरूपयोग अनुसन्धान आयोग लगायतका विभिन्न निकायमा उजुरी परेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रणाली सुधारको प्रक्रिया अघि बढ़ाएको हो। पूर्वाधार विकास मन्त्रालय स्तरीय निर्णयपछि नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका एमबीबीएस तथा बीडीएस चिकित्सक, आयुर्वेद चिकित्सक तथा सरकारी सार्वजनिक र निजी अस्पताल तथा क्लिनिकमा कार्यरत चिकित्सकले ड्राइभिङ लाइसेन्सका लागि स्वास्थ्य परीक्षण गर्न पाउने व्यवस्था गरिएको छ। व्यक्तिगत रूपमा सेवा लिने चिकित्सकले अधिकतम 150 रूपियाँसम्म शुल्क लिन पाउने कार्यविधि स्वीकृत भएको छ। यो सँगै राष्ट्रिय डाक्टर पोर्टल सञ्चालनमा ल्याइएको छ भने, जहाँ चिकित्सकको दर्ता विवरण, प्यान नम्बर र सेवा अभिलेख कर प्रणालीसँग आबद्ध गरिएको छ। नयाँ प्रणालीमा व्यक्तिगत ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ताका लागि राष्ट्रिय परिचय पत्र, मोबाइल नम्बर र ईमेल आईडी अनिवार्य रहेको छ भने, कम्पनीका नाममा दर्ता हुने सवारीका लागि प्यान नम्बर अनिवार्य गरिएको मन्त्रालयले जनाएको छ।
0: यसैबीच नेपाल आयल निगमले उपत्यकामा शुक्रबार हिजो मात्रै 61,000 ग्यास सिलिण्डर वितरण गरेको जनाएको छ। बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएपछि विभिन्न 23 उद्योगका 61,049 सिलिण्डर वितरण गरिएको निगमले जानकारी दिएको हो। निगमका अनुसार शुक्रबार हिजो नेपाल ग्यास 5,000 सिलिण्डर, बाबा ग्यास 2,240 सिलिण्डर, चण्डेश्वरी ग्यास 1,580, एभरेस्ट ग्यास 2,401, हिमालय ग्यास 2,435 सिलिण्डर वितरण गरिएको हो। जनक ग्यास 4,456, श्रीमाया ग्यास 2,192, कोशी ग्यास 10,780, लुम्बिनी ग्यास 2,040 वितरण गरिएको छ। यसबाहेक ओम ग्यास 1,810, साईबाबा 1,835, एसटीसी 1260, श्री ग्यास 2697, श्रीराम 2845, सिद्धार्थ 1777, सीताश्री 2592, सुगम 1629 सिलिण्डर वितरण गरिएको निगमले जानकारी दिएको छ। खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव देखाई तोकिएको भन्दा बढ़ी मूल्यमा बिक्री गर्ने विक्रेता तथा डिपोहरूलाई कड़ा कानूनी कार्यवाही गर्ने पनि सरकारले चेतावनी दिएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यास विक्रेता तथा डिपोले ग्यास लुकाई छिपाई आफू निकट व्यक्ति होटेल र व्यवसायीलाई मात्र उपलब्ध गराएको तथा बढ़ी मूल्य लिएको भन्ने गुनासोप्रति ध्यानकर्षण भएको पनि सरकारले विज्ञप्ति मार्फत जानकारी गराएको छ। हिजोको प्रतिनिधि सभा बैठकमा बोल्ने सांसदहरूले राष्ट्रियता, सीमा विवाद, ग्यास अभाव, सार्वजनिक सेवा र विभिन्न नागरिकका समस्याहरूलाई लिएर सरकारको ध्यानकर्षण गराएका छन्। एमाले सांसद कृपाराम राणाले लिपुलेक, लिम्पिया धुरा र कालापानीको नेपाली भूमि फिर्ता ल्याउन सरकारको ध्यानकर्षण गराउनु भयो।
3: हामी कुनै पनि हालतमा आफ्नो भूमि, खैर त्यो लिपुलेक, लिम्पिया धुरा, कालापानी किन नहोस्, झन्डै 398 वर्ग किलोमिटर त्यो क्षेत्रफल भएको त्यो भूमि र सुस्ताको भूमिलाई फिर्ता ल्याउनको लागि नेपाल सरकारले के कस्ता पहल कदमी गर्नुपर्ने हो त्यो गर्नका लागि हार्दिक आग्रह गर्न चाहे र स्वाभाविक रूपमा त्यो भूमि फिर्ता लिनुपर्छ। त्यो नेपाली अस्मिता हो, त्यो नेपाली माटो हो, त्यसलाई हामी कदापि एक इन्च भूमि पनि छोड्न सक्दैनौ। म हार्दिक आग्रह गर्न चाहन्छु।
0: नेकपाका सांसद युवराज दुलालले अरनीको राजमार्ग एक महिनादेखि अवरूद्ध हुँदा पनि सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाउनुभयो। रासोपा सांसद टीका संग्रौला ज्वालाले विपन्न नागरिकको निशुल्क दाह संस्कारको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो भने राप्रपा सांसद खुशबु ओलीले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन, ग्यास अभाव समाधान गर्न र विद्युतीय चुलोमा भन्सार तथा बिजुलीमा भ्याट छोड्दिन सरकारलाई आग्रह गर्नुभयो।
4: विद्युतको चाहिँ अब महसुल बढेको कुराहरू छ। म सरकारलाई के मात्रै भन्न चाहन्छु भने ग्यासको लाइन बढेको छ, यो पहिल्यैदेखिको समस्या, पहिलो पटक आएको होइन, हामीले पहिल्यैदेखि भोग्दै आएका समस्याहरू हुन्। यो पेट्रोलको भाव बढ्नु, ग्यास नपाउनु, तर अहिले सरकारले ज्वरोसम्म जानु पर्यो। ग्यास महँगो भएको छ भने यतातिर तपाईँले यो चाहिँ हाम्रो जुन इलेक्ट्रिक चुलोमा भन्सार हटाइदिनु पर्यो, तपाईँको विद्युतमा लगाएको महसुल के अरे यो भ्याट अधिकतम हटाइदिनु पर्यो। त्यसले गर्दाखेरि सरकारले अलिकति सल्युसन सेन्ट्रिक भएर जानुपर्छ कि जस्तो।
0: राष्ट्रपा सांसद रमेश प्रसाईले निर्वाचन ताका गरिएको नो लाइन केवल अनलाइन नाराको स्मरण गराउँदै अहिले सरकारी सेवामा सर्भर समस्या र लामो लाइनका कारण नागरिकले शास्ति खेपिरहेको भन्दै सरकारको आलोचना गर्नुभयो। यसैबीच प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय लाग्ने बताउनु भएको छ। गैराती सामाजिक सञ्जाल फेसबुक मार्फत एउटा स्टाटस लेख्दै प्रधानमन्त्री शाहले ढिलो होला तर गलत नहुने बताउनुभयो। उहाँले नआटिन पनि सबैसँग आग्रह गर्नुभएको छ। सुनेको र देखेको भन्दा वास्तविकता कहीँ कहिलेकाहीँ फरक हुन सक्ने पनि उहाँले उल्लेख गर्नुभएको छ। कहिलेकाहीँ एक्लै लड्नुपर्ने र यो पहिलो चोटि नभएको उहाँले उल्लेख गर्नुभएको छ। उहाँले स्टेटसमा लेख्नुभएको छ, केही समय लाग्छ, सही समय आउनलाई ढिला होला तर गलत हुँदैन, नातिनुहोस्। उहाँले भन्नुभएको छ, सुनेको र देखेको भन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ, कहिलेकाहीँ एक्लै लड्नुपर्छ, यो पहिलो चोटि होइन।
1: श्रमिक ठग्नी, म्यान पावर कम्पनी र एजेन्ट विरूद्ध सरकारले कड़ा नियम थालेपछि वैदेशिक रोजगार व्यवसाय संघ आन्दोलित भएको छ। संघले हिजो पत्रकार सम्मेलन गर्दै पहिलो माग नै श्रमिक ठगेर कार्यवाहीमा परेका म्यान पावर कम्पनीलाई गरिएको कार्यवाही फिर्ता गर्नुपर्ने राखेको छ। माग सुनाई नभई श्रम स्वीकृतिदेखिका सरकारी सेवा लिन बन्द गर्ने समेत घोषणा गरेको हो। संघका अध्यक्ष डिक बहादुर खत्रीले सरकारले विशेष परिस्थितिमा गरिएको निर्णय समेत व्यवसायमाथि कार्यवाहीको आधार बनाएको भन्दै बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताउनुभयो।
5: म्यानपावर एजेन्सीलाई मात्रै श्रमिक पठाउने गरेर प्रपोजलहरू भइरहेको छ, त्यसलाई मात्रै एक्सिट दिने गरेर, ती निश्चित म्यानपावर एजेन्सीलाई मात्रै एक्सिट दिने गरेर चाहिँ प्रपोजल रचिएको छ, रचिँदैछ भन्ने कुरा आइरहेको छ। नेपाल सरकारलाई त्यस्ता किसिमका एकाधिकारहरू हुन नदिने, बरु त्यस्ता श्रम गन्तव्यमा हामी श्रमिक पठाउन तयार छैनौँ, पठाउँदैनौँ, एकाधिकार छैन हामी। हामी बरु नयाँ गन्तव्यमुलुक खोजौँ, नयाँ श्रम गन्तव्यमुलुक खोजौँ, त्यहाँ हाम्रा चाहिँ बेरोजगार श्रमिकलाई चाहिँ व्यवस्थापन गरौँ। तर एकाधिकार श्रमिकलाई लक्षित गरेर ल्याइएका एकाधिकारहरू वैदेशिक रोजगार व्यवसायका लागि मान्य हुने छैनन्।
1: वैदेशिक रोजगार विभागका महानिर्देशक मीरा आचार्यले कानूनको सर्वोच्चता भएका मुलुकमा सबैले कानूनको परिपालन गर्नुपर्ने बताउनु भएको छ। यसैबीच वैदेशिक रोजगारीका बारेमा परेका 10 मध्ये 7 भन्दा बढ़ी उजुरी अझै फर्स्युट हुन सकेका छैनन्। वैदेशिक रोजगार विभागमा आर्थिक वर्ष 2082-83 दर्ता भएको 5,592 उजुरी दर्ता मध्ये करिब 31% मात्रै फर्स्युट भएका छन्। करिब 68.56% उजुरी अझै टुंगिन बाँकी रहेको छ। विभागका अनुसार 1,134 उजुरी मिलापत्र मार्फत समाधान गरिएका छन् भने 574 मुद्दा अदालतमा दायर गरिएका छन्। तथ्याङ्कले वैदेशिक रोजगारीमा ठगी, सम्झौता उल्लंघन र विभिन्न विवाद अझै व्यापक रहेको संकेत गरेको छ। विभागले उजुरी फर्च्युट लक्ष्य अनुसार गर्न किन सकेको छैन सीआईएमसँग कुरा गर्दै विभागका महानिर्देशक मीरा आचार्यले भन्नुभयो,
6: त्यो मुद्दा छ, त्यो मुद्दा चाहिँ विभागले आफै मात्रै फर्च्युट गर्ने मुद्दा होइन। हाम्रोमा मुद्दा पर्छ, मुद्दा परिसकेपछि हामी न्यायाधिकरणमा पक्राउ पुर्जीको लागि जान्छौँ। न्यायाधिकरणबाट पक्राउ पुर्जी आइसकेपछि हामी प्रहरी प्रशासनलाई पठाउँछौँ। प्रहरी प्रशासनले मानिस नेपालमा छ कि बाहिर छ कि खोजेर लिएर आउनुहुन्छ, त्यसपछि लिएर आइसकेपछि भयन हुन्छ, अनि त्यसपछि हामीले न्यायाधिकरणमा लगेर पेश गरेर यो मुद्दा व्यवस्थापन हुने यसको प्रक्रिया हुन्छ। त्यसैले पनि मुद्दाहरू चाहिँ फर्च्युटको क्रम चाहिँ अलिक धेरै ठुलो संख्यामा बाँकी रहेको जस्तो देखिन्छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा आमाको दूध बाल बालिकाका लागि अमृत समान।
7: आमाको दूधले चाहिँ नरम दही बनाउने रहेछ जुन चाहिँ पचाउन सजिलो भयो। अरू जनावरको दुधले चाहिँ कडा दही भन्छ अरे जुन चाहिँ पचाउन गाह्रो हुन्छ, त्यसैले बच्चालाई झाडा पखाला लाग्ने, प्रोटिन बढी हुन्छ।
1: सरकारी अस्पतालका फार्मेसीको नाम फेरिए पनि अवस्था उस्तै। कांग्रेसको इतर पक्षले राष्ट्रिय भेला नरोक्ने, प्रहरीमा जनशक्ति नबढ्दा अपराध नियन्त्रणमा चुनौती लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
9: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
8: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
9: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
8: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
9: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
8: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
10: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
11: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
10: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
11: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा सरकारी अस्पतालका फार्मेसीको नाम फेरियो फेरिने अवस्था शीर्षकमा शिवहरि घिमिरेले खबर लेख्नु भएको छ। दोलखाका श्याम भुजेल गत बिहिबार दिउँसो दमको औषधि किन्न राष्ट्रिय ट्रमा सेन्टरको फार्मेसीको लाइनमा हुनुहुन्थ्यो। जब पालो आयो उहाँले डाक्टरले लेखिदिएको अनुसार देखाउँदै औषधि माग्नुभयो, तर त्यो औषधि उक्त फार्मेसीमा थिएन। देशका सरकारी अस्पतालका फार्मेसीको बोर्डमा अस्पताल फार्मेसीको सट्टा लेखिएको छ सुलभ फार्मेसी, तर महँगा र बीमामा समावेश औषधि किन्नु जानुपर्छ भने निजी फार्मेसीमै जानुपर्ने बाध्यता अझै पनि रहेको छ। प्रहरीमा जनशक्ति बढ़ेन, 4.35% बढ़्यो अपराध शीर्षकको अर्को खबर छ। प्रहरी जनशक्ति एक दशकदेखि लगभग उस्तै छ, तर अपराधको ग्राफ भने लगातार उकालो लागिरहेको छ। आर्थिक, वित्तीय तथा डिजिटल अपराधको चाप बढ़दै जाँदा पछिल्लो एक वर्षमै नेपाल प्रहरीमा दर्ता भएका मुद्दाको संख्या 4.35% बढ़ेको छ। एक वर्षमा मुद्दाको संख्या 2544 बढ़ेको छ। आर्थिक वर्ष 2082-83 नेपाल प्रहरीमा 61,016 मुद्दा दर्ता भएका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा यो कम थियो। जनशक्ति र स्रोत साधनको सीमितताले बढ़ी अपराध नियन्त्रण र अनुसन्धान प्रहरीका लागि चुनौतीपूर्ण बन्दै शीर्षकमा नवराज मैनालीले खबर लेख्नु भएको हो। त्यस्तै भित्रपृष्ठमा कम्बोडियाको जेलमा 76 नेपाली म्यानपावरबाट 18 नेपाली म्यानमारबाट 18 नेपाली जेलमुक्त शीर्षकमा पनि अर्को खबर प्रकाशित छ भने विद्युत प्राधिकरणलाई नियमन आयोगको निर्देशन, घरायसी उपभोक्तालाई पनि मौसमी दर अनिवार्य शीर्षकमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ।
0: कान्तिपुर दैनिकको भित्री पन्नामा नेपालका सड़कमा विद्युतीय सवारी कति सुरक्षित शीर्षकमा विमल खतिवडाले लेख्नु भएको खबर छ। 26 देखि 31 साउनसम्म भ्रुकुटी मण्डपमा हुने नाईमा नेपाल मोबिलिटी एक्सपो 2026 को तयारी तीव्र पारिएको छ। अर्को खबर छापिएको छ, चर्चा र विवादमा आइरहने ल्यारी एलिसन शीर्षकमा यो खबर छापिएको छ भने र भित्री पन्नामै मापदण्डको व्यवस्थाले फेवातालमा मानवीय क्षति बढ़दो शीर्षकमा दीपक वरियारले पोखराबाट लेख्नु भएको छ। मापदण्ड पालना र स्ट्याण्ड अप प्याडल एसयूपी बोर्ड सञ्चालन सम्बन्धी कार्यविधि नहुँदा फेवातालमा दुर्घटना बढ़िरहेको छ। भदौमा आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी बारेको खबर छापिएको छ भने परराष्ट्रको ओएनडीएममा सामान्य र अर्थ मन्त्रालयको असहमति शीर्षकमा खबर छ। परराष्ट्र सेवाका दरबन्दी स्थानान्तरण गरेर प्रशासनतर्फका मात्रै दरबन्दी कटौती प्रस्ताव गरिएको दुवै मन्त्रालयका अधिकारीहरूको टिप्पणी छ। कूटनीतिक क्षेत्रको आवश्यकता नबुझिएको भन्दै परराष्ट्रले असन्तुष्टि जनाएको राजेश मिश्रले लेख्नु भएको खबरमा उल्लेख छ। कन्सुलर सेवा अब अनलाइनबाट शीर्षकमा अर्को खबर छ। परराष्ट्र मन्त्रालयले कन्सुलर प्रमाणीकरण सेवालाई अनलाइन प्रविधिमा रूपान्तरण गरेको छ। कन्सुलर प्रमाणीकरणका लागि अब अनलाइन आवेदन दिन सकिनेछ। आवेदनको अवस्था हेर्न सकिने तथा अनलाइनबाटै राजस्व तिर्न सकिने व्यवस्था मिलाइएको हो। सुनौलो तोपका गुण्डले सजियो शुक्लाफाँटा शीर्षकमा भवानी भट्टले कञ्चनपुरबाट तस्विर सहित लेख्नु भएको खबर पनि छापिएको छ। प्रतिबन्धित कुवेतमा झण्डै 69,000 नेपाली महिला घरेलु श्रमिक शीर्षकमा होम कार्कीले लेख्नु भएको खबर छ। देशभित्र रोजगारीको अभाव र ऋणको चापले नेपाली महिला कष्टकर यात्रा गर्दै प्रतिबन्धित कुवेतमा घरेलु श्रमिकका रूपमा काम गर्न बाध्य छन्। उनीहरूको श्रम सुरक्षा र उद्धारका विषयमा सरकारी उपस्थिति कमजोर देखिएको छ। वैदेशिक रोजगार व्यवसायीद्वारा श्रमिक विदेश नपठाउने घोषणा शीर्षकमा खबर छ भने चाँदी आयातमा सुनभन्दा बढ़ी खर्च शीर्षकमा कृष्णा प्रसाईले लेख्नु भएको छ। जुन गतिमा मूल्य बढ़ेको थियो त्यसरी नै घटेपछि नाफाको आशामा चाँदी किनेका लगानीकर्ताहरू भने अन्यलमा परेका छन्। मल लिन गएका किसान दाजुभाइ 38 दिन भारतीय जेल बसेर घर फर्किए शीर्षकमा शिवपुरीले भारत डुमरा शीर्षकबाट डुमराबाट खबर लेख्नु भएको छ। 2 बोरा युरिया र 6 बोरा डीएपी मल लिएर घर फर्किँदै गर्दा दुवै भारतमा पक्राउ परेका थिए। मल लिन भारत जाँदा पक्राउ परेका सर्लाहीका किसान दाजुभाइ 38 दिनपछि नेपाल आइपुगेको उल्लेख गरिएको छ। नागरिक दैनिकमा सत्ताको प्राथमिकतामा किन पर्दैन संचार क्षेत्र शीर्षकमा खबर छापिएको छ। सत्तामा पुगेपछि संचार क्षेत्र राजनैतिक दलहरूको प्राथमिकताबाट बाहिरिँदै गएको उल्लेख गरिएको छ र विभिन्न व्यक्तिहरूको विचार पनि छ। प्रेस स्वतन्त्रतामा प्रतिबद्ध छौं शीर्षकमा डाक्टर विक्रम तिमल सिन्हा जो संचार मन्त्रीको रूपमा हुनुहुन्छ उहाँको विचार पनि छापिएको छ। कांग्रेस इतर पक्षले राष्ट्रिय भेला नरोक्ने शीर्षकमा खबर छापिएको छ। नेपाली कांग्रेसको संस्थापन इतर पक्षले साउनको अन्तिम साता काठमाडौँमा बोलाएको राष्ट्रिय भेला नरोक्ने भएको हो। इतर पक्षले हिजो पत्रकार सम्मेलन गरी भेला नरोकिने जानकारी गराएको छ। गोर्खापत्र दैनिकमा प्रतिनिधि सभामा उद्योग मन्त्रीको जवाफ ग्यासको कोटा बढ़ाउन भारतसँग आग्रह शीर्षकमा खबर छापिएको छ। बढ़दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकारवालासँग आवश्यक समन्वय गरी आपूर्ति तथा वितरण व्यवस्थालाई थप प्रभावकारी बनाउने काम भइरहेको उहाँले बताउनुभयो। तीन प्रतिष्ठानमा पदाधिकारी नियुक्त शीर्षकमा खबर छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा विभिन्न पदाधिकारी नियुक्त गर्नुभएको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलको अध्यक्षतामा गठित सिफारिश समितिको सिफारिश अनुसार प्रधानमन्त्रीले तीनवटै प्रतिष्ठानमा कुलपति, उपकुलपति, सदस्य सचिव र परिषद सदस्य नियुक्त गर्नुभएको हो। 250 सामान किन्दा 10,00,000 पुरस्कार शीर्षकमा अर्को खबर पनि छापिएको छ। 250 रूपियाँको सामान खरिद गर्दा 10,00,000 रूपियाँ पुरस्कार हो। सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम ल्याएपछि करदाता पनि राज्यबाट सिधै पुरस्कृत भएका हुन्। आन्तरिक राजस्व विभागले संचालन आरम्भ गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो चरणको भाग्य चिट्ठा लक्की ड्रको नतिजा अनुसार किराना पसलमा सामान खरिद गर्ने उपभोक्तालाई पुरस्कृत गरिएको हो। विभागले 2,56,08,094 विद्युतीय र 7,077 नगद कारोबार गरेका करदाता मध्येबाटै विजेता छनौट गरिएको जानकारी गराएको छ। विभागका अनुसार 250 रूपियाँको सामान खरिद गर्ने कुपन नम्बर 00731525449 का उपभोक्ता कञ्चनपुरका हेमराज जोशीले 10,00,000 रूपियाँको बम्पर उपहार प्राप्त गर्नुभएको हो।
8: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्र संघीय बालकोष युनिसेफले गत अक्टोबरमा युद्ध विराम लागू भएदेखिका प्रतिदिन एकजना बाल बालिकाको मृत्यु हुने गरेको अध्ययन सार्वजनिक गरेको छ। युनिसेफले 300 दिनमा गाजापट्टीमा कम्तीमा 300 बाल बालिकाको मृत्यु भएको रिपोर्ट सार्वजनिक गरेको हो। पश्चिम एसिया र उत्तर अफ्रिकाका लागि युनिसेफका क्षेत्रीय निर्देशक एडवर्डका अनुसार युद्ध विराम चलिरहेको समयमा पनि हरेक दिन औषधमा एकजना बाल बालिकाको मृत्यु हुने गरेको हो। गाजापट्टीको करिब एक तिहाई भूभागमा सीमित रहँदै क्षतिग्रस्त भवनहरू, भग्नावशेष र ठोस फोहोर जस्ता भए जम्मा भएका असुरक्षित स्थानमा परिवारहरूको बसोबासका कारण पनि त्यसो भएको हुन सक्ने अध्ययनमा उल्लेख गरिएको छ। गाजापट्टीभरि बालबालिकाले तीव्र कुपोषण रोग, असुरक्षित पिउने पानी र क्षतिग्रस्त सरसफाई प्रणालीको सामना गर्न बाध्य भएका छन्। विश्व बजारमा खाद्य वस्तुको मूल्य जुलाई महिनामा 3 वर्ष यताकै उच्च स्तरमा पुगेको संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओले जनाएको छ। एफएओको खाद्य मूल्य सूचकांक जुलाईमा औसत 131.1 अंक पुगेको छ। यो जूनको 130.3 अंक भन्दा 0.7 अंक अर्थात 0.6% बढ़ी हो। यो जनवरी 2023 यताकै उच्च रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र इरानी सर्वोच्च नेता मजुबा खामिनीको अवस्था गम्भीर भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको छ। इरानी संचार माध्यमका अनुसार खामेनीको अवस्था अत्यन्त गम्भीर रहेको उल्लेख गरिएको छ। अमेरिकी आक्रमणमा गम्भीर घाइते हुनुभएका उहाँलाई सार्वजनिक गरिएको थिएन। अमेरिका र इजरायलद्वारा चलाइएको संयुक्त सैन्य आक्रमणमा पिताको मृत्युपछि तत्काल उहाँ सर्वोच्च नेतामा छानिनु भएको थियो। पदभार ग्रहण गरेदेखि कुनै सार्वजनिक कार्यक्रममा उपस्थित नभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
0: साझा खबरमा अब खेल खबर। नेपाली बक्सिङ टोलीले विश्व एसियाली खेलकुदको तयारी प्रशिक्षण भारतको आसाम स्थित गुवाहाटीमा गर्ने भएको छ। त्यसका लागि 7 खेलाड़ी सहित 9 सदस्यीय नेपाली टोली सोमबार भारत जान लागेको छ। नेपाल बक्सिङ महासंघले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने 2 र उत्कृष्ट प्रदर्शन गर्ने 2 गरी 4 खेलाड़ीलाई नगद सहित सम्मान गरेको छ। पदक विजेता चन्द्रबहादुर थापा र अर्पिल राणा तथा उत्कृष्ट प्रदर्शन गर्ने लालप्रसाद उप्रेती र अञ्जनी तेली सम्मानित हुनुभएको हो भने इंग्ल्याण्डका पूर्व राष्ट्रिय क्रिकेटर रवि बोपाराले तेस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएल क्रिकेटमा पनि चितौन राइनोजबाट खेल्नुहुने भएको छ। चितौनले सामाजिक सञ्जाल मार्फत बोपाराले लगातार तेस्रो संस्करण खेल्ने जानकारी दिएको हो। किर्तिपुर र मूलपानीको विकेट स्वरूप फेरिन थालेको छ। नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करण र 19 वर्ष मुनिको महिला विश्वकप क्रिकेट लक्षित निर्माण कार्यलाई तीव्रता दिइएको छ।
1: नेपालमा शुरू गरिएको आमाको दूध बैंकको अवधारणा र यसको सञ्चालन अभ्यास तथा चुनौती कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
13: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: साझा खबरमा अब आमाको दूध बैंकको अवधारणा। नेपालकै पहिलो ह्युमन मिल्क बैंक अमृत कोष सञ्चालनमा आएको आगामी भदौ 3 गते 4 वर्ष पूरा हुँदैछ। 2079 भदौ 3 गते थापाथल स्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा शुरू गरिएको यो सेवाको महत्व र प्रभावकारिताका बारेमा साथी सुशीला श्रेष्ठले संस्थापक डाक्टर कल्पना उपाध्याय सुविधिसँग कुराकानी गर्नुभएको छ।
7: अब अहिले चाहिँ नै अब रोगहरू पनि धेरै छ, कसलाई कस्तो रोग लागेको हुन्छ थाहा हुँदैन, त्यसैले जसको पायो त्यसकै दूध नखुवाउने, तर दूध चाहिएको बच्चालाई खुवाउँदाखेरि चाहिँ त्यो आमा सुरक्षित आमा चाहिँ स्वस्थ हुनुहुन्छ भने उहाँको दूध निकालेर खुवाउने भनेर। अब दान यो एउटा पुण्य नै हो, यसबाट उहाँले दूध दिए बापत केही पाउने भन्ने छैन।
15: अस्ति भर्खरै मन्त्री हाम्रो सीता बादीज्यूले चाहिँ स्तनपान गराइरहनु भएको भिडियो भाइरल भइरहेको थियो। कोही बच्चालाई आवश्यक छ भनेदेखि एउटी आमाले त्यो ममताले पनि त्यो दिने खुवाउने चलन त पहिलादेखि नै हो होइन, तर अस्पतालले नै यो सुरुवात गरे। जुन यो सुरुवात गर्नुपर्नेको खास कारण चाहिँ के थियो?
7: त्यही हो, अब यसै पनि आमाको दूध को एउटा विशेषता भन्दाखेरि चाहिँ आमाको दूध पचाउन सजिलो हुन्छ बच्चाहरूलाई। गाईको दूधमा पनि गाईलाई गाईको बच्चालाई चाहिने सबै थोक हुन्छ नि, उसको बच्चालाई त्यही दूध राम्रो हो। आमाको बच्चालाई आफ्नो मतलब मान्छेको बच्चालाई मान्छेकै दूध चाहिन्छ। आमाको दूध पचाउन एकदम सजिलो हुन्छ सबै बच्चाको लागि होइन। फर्मुला दूध भनेको त गाईको दूधहरू गाई अरू जनावरको दूधबाट बनेको हुन्छ, जसमा चाहिँ उनीहरूले सबै प्रशोधन गरेर आमाको दूधमा जति हुन्छ त्यति नै बनाउन खोजेको हुन्छन्। तर पनि त्यो दूध पचाउन गाह्रो हुन्छ, झन् गाई भैँसीको दूधमा त त्यो पेटभित्र गएर प्रोटिन त हुन्छ, त्यसमा त्यो दही बन्छ नि त पेटभित्र गइसकेपछि। आमाको दूधले चाहिँ नरम दही बनाउने रहेछ जुन चाहिँ पचाउन सजिलो भयो। अरू जनावरको दुधले चाहिँ कडा दही भन्छ अरे, जुन चाहिँ पचाउन गाह्रो हुन्छ, त्यसैले बच्चालाई झाडा पखाला लाग्ने, प्रोटिन बढी हुन्छ, त्यसले गर्दा एलर्जी हुन्छ नि। एकचोटि एलर्जी भएपछि कहिले पनि त्यो दुध नपच्ने त्यस्तो हुन्छ, दमको रोगहरू लाग्ने, त्यो सबै चाहिँ नै त्यही प्रोटिनले गर्दाखेरि हो। जुन चाहिँ आमाको दुधमा चाहिँ नै त्यस्तो केही हुँदैन, पचाउन पनि सजिलो हुन्छ। त्यसैले यदि अस्पतालमा भर्ना भएको बच्चा छन् जुन चाहिँ समयभन्दा अगाडि जन्मेको छन्, उनीहरू अलिकति एकदमै धेरै गाह्रो छ उनीहरूलाई बाँच्न, भने आमाको दुध आफ्नै आमाको दुध त बेस्ट भइहाल्यो। आफ्नो आमाको आ छैन भने अरूको आमाको दुध भए पनि प्रशोधन गरेर दिँदाखेरि आमाको दुधबाट हुने फाइदा त उसले पाउने भयो। त्यसले गर्दा पहिला हामीले केही नलाई बच्चालाई खुवाउनु त पर्यो होइन, सुरुमा त हामी पानी चढाएर राख्छौँ। खुवाउन सुरु गरिसकेपछि आमाको दुध छैन भने आएको छैन भने त फर्मुला नै खुवाउनु पर्थ्यो, बट्टाकै दुध खुवाउनु पर्थ्यो। त्यो दुधले गर्दा चाहिँ बच्चामा त्यो आन्द्राको एक प्रकारको त्यो हामीले एनइसी एन्टेरोकोलाइटिस हुन्छ, आन्द्रामा पुवाल पर्ने घाउ हुने रोग हुन्छ, त्यस्तो धेरै हुन्थ्यो भने अब अहिले चाहिँ त्यो आमाको दुध पाउन थालेको भएर
15: प्रसूति गृहमा त्यो समस्या कम भयो। अहिले त्यो चाहिँ अहिले अस्पतालमा मात्रै छ कि अन्य ठाउँमा पनि विस्तार?
7: अब सरकारले सबैतिर गर्ने जो जुन हामीले चाहिँ वृहत स्तनपान व्यवस्थापन केन्द्र भनेर भन्दाखेरि जहाँ चाहिँ नि जन्मिने बित्तिकै बच्चालाई आमाको छालासँग टाँसेर राख्ने, एक घण्टाभित्र दुध खुवाउने, आमालाई दुध खुवाउनलाई सहयोग गर्ने, आमालाई केही समस्या भएदेखि समस्याको समाधान गर्न सहयोग गर्ने, त्यो सबै चाहिँ नै अरू अस्पतालहरूमा पनि हुन्छ। तर
0: डाक्टर कल्पना उपाध्याय सुवेदीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: यातायात सेवा प्रभावमा सहजताका लागि ईडीएल र भीआरएस कानूनमा 250 को सामान किन्दा 10 लाख पुरस्कार उपभोक्ता मारमा परेको बारे सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण।
0: सरकारी अस्पतालका फार्मेसीको नाम फेरिए पनि अवस्था उस्तै। कांग्रेसको इतर पक्षले राष्ट्रिय भेला नरोक्ने। प्रहरीमा जनशक्ति नबढ़दा अपराध नियन्त्रणमा चुनौती।
1: एसीए प्रदेशमा लैजाने विषय अन्यलमै श्रमिक ठग्ने मेन पावरलाई कार्यवाही थालेपछि व्यवसायी आन्दोलित। घरायसी उपभोक्तालाई पनि मौसमी दर अनिवार्य गर्न विद्युत प्राधिकरणलाई नियमन आएको निर्देशन।
0: गाजामा युद्धविराम लागू भए यता प्रतिदिन 1 बालबालिकाको मृत्यु हुने गरेको युनिसेफको दावी। विश्व बजारमा खाद्य वस्तुको मूल्य 3 वर्ष यताकै उच्च।
1: र जापानमा हुने विश्व एसियाली खेलकुदको तयारीका लागि बक्सिङ टोली भारत जाने। अन्तर्राष्ट्रिय पदक जित्ने बक्सिङ खेलाड़ीलाई सम्मान।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अविनले बनाउनु भएको गजब सभा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ अहिलेका सांसदहरूले दिने अभिव्यक्ति। विभिन्न शैली र विभिन्न विषयवस्तुमा उनीहरूका फरक फरक विचार धारणा हुने गरेका छन्। कतिपयले भाइरल हुनको लागि पनि सांसदहरूले मनलाग्दी बोलेको भनेर टीका टिप्पणी आलोचना गर्ने गर्छन्। यहाँ संसद भवनको बाहिरपट्टि जस्तो देखिन्छ, जहाँ कुनामा सांसद लेखिएको छ एउटा झोला। त्यही झोला नेरै एकजना सांसद जस्ता देखिने व्यक्ति टाउकोले टेकेका छन् र खुट्टा माथितर उठाएका छन् र त्यहाँ नजिकै पुगेका छन् पत्रकार र विभिन्न संचार माध्यममा आबद्ध व्यक्तिहरू। र एकजना व्यक्तिले त्यहाँ माइक अगाडि नजिकै मुखैमा राखेको जस्तो देखिन्छ। सांसद जस्ता देखिने व्यक्ति टाउकोले टेकेर केही भनिरहेका छन्। तल यस्तो लेखिएको छ, तिमीहरूले कुरै बुझेनौ क्या? खुट्टाले टेकेर बोल्दा त भाइरलै हुन्न भने।
1: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: इतिहासको कुरादेखि लिएर प्रवासमा रहेका नेपालीहरूको समस्यादेखि लिएर अर्थतन्त्रमा आएको तपाईँको विचलनदेखि लिएर निजी क्षेत्र आतंकित हुँदै अर्थतन्त्रमा आएको तपाईँको मन्दीका कुराहरू, पुँजी पलायनका कुरादेखि लिएर सरकारका सुशासन या तपाईँको भ्रष्टाचार या सरकारले गरेका कमी कमजोरीका कुराहरू 14 पोइन्टमा अस्ति प्रेस मिट गरेर हाम्रो धारणा हामीले सार्वजनिक
1: छैन, यहाँ 15 पोइन्ट छ, मैले यहाँ तपाईँले लिइसकेको छु, तपाईँको हस्ताक्षर सहितको मैले यहीँ छ, मेरो हातमै छ यो विज्ञप्ति होइन, पत्रकार सम्मेलनको। अब हेर्नु न, अहिले सरकारको जुन अवस्था छ, जसरी चाहिँ बीटीआई नजिकको बहुमत पाएर चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले विश्वास गरेका छन्, जनताले चाहिँ त्यो ढंगले चाहिँ उसलाई चाहिँ होइन त्यो महत्व काम चाहिँ बोकेर चाहिँ यो सरकारलाई मत दिएका छन्, तर सरकारको गति चाहिँ कस्तो लाग्दैछ यतिखेर तपाईँलाई?
0: यो सरकारको गति भन्दा पनि सरकारको मति बिग्रे जस्तो लाग्छ मलाई। ब्रेक नभएको गाडी, यो न तपाईँको ड्राइभिङ राम्रोसँग जाने छ, पोडा चसो लाएर हिरो भएर गाडीमा त स्टेरिङमा त बस्यो, न अनुभव छ, गाडी बहुमत प्रचण्ड छ, गाडीभरि प्यासेन्जर छन्, अनाडी मान्छेले गाडी चलाएको छ, कुन ठाउँबाट फसाल दिने हो, कहाँ गएर ठोक्ने हो, के गर्ने, मान्छे भर्खरको लडक्क परेको केटो मात्र भएर ड्राइभर भएर भएन, एक्सपिरियन्स पनि छैन, चलाउने ढङ्ग पनि छैन, उकालो
1: ड्राइभिङ लाइसेन्स त होला नि होइन, उमेर त पुगिसकेको छ नि,
0: ड्राइभिङ लाइसेन्स त पायो पायो जनताको मतले दिए, तर माथि एकैचोटि उकालोमा हिँडेको छ गाडी, एकैचोटि 4 गियर हानिदिया छ, 1 चढाउनु पर्ने 4 हानेको छ, उकालो चढ्न सक्दैन, अनि ब्याक गियर लासे त्यो गाडी दुर्घटना हुन्छै हुँदैन।
1: अब एक बजे स्टाटस आयो फेरि प्रधानमन्त्रीज्यूको, कहिले काहीँ एक्लै लड्नुपर्छ भन्नुहुन्छ, दुई तिहाईको बहुमतको सरकार छ, यो के भइरहेछ देशमा?
0: होइन, यही त मैले तपाईँलाई भने राजनीतिको एउटा यो ज्ञानको कुरो, राजनीतिको शैलीको कुरा हो, एउटा डेमोक्रेटिक पार्टीमा अब यो संसद कार्यकारिणी भनेको के हो, व्यवस्थापिका भनेको के, कार्यपालिका भनेको न्यायपालिकाको के हो, यस्ता धेरै कुराहरू सेन्सिटिभ हुन्छ, पार्टीहरू एकाउन्टेबिलिटी जवाबदेही तब सरकार चलेको हुन्छ, सरकारहरू मतादेश लिएको केही समयलाई लिएको हरेक मतदाताले का प्रति जवाबदेही हुनुपर्छ आफ्ना कामले, यो त विचित्र लहरमा यो त असमय फिल्मी स्टाइलले चले जस्तो छ, 12 प्राइम मिनिस्टरको कुनै लेटर प्याड छैन कि, निर्णय गर्ने तरिका होला नि क्याबिनेटको, यो संसदीय प्रणालीमा देशको संविधानले कार्यकारिणी गर्ने काम थियो, योभन्दा अगाडि पनि प्रधानमन्त्री भएका होलान् मान्छे, भोलि पनि होला, यस्तो लहर यस्तो किसिमको तालले उत्तलो तरिकाले चल्ला?
1: अब
0: न निर्णय राम्रो छ, मन्त्रीहरूको निर्णय तपाईँ हेरिहाल्नु होला, या कोही यही ग्यासको कृत्रिम अब यही ग्यास युद्धलाई देखाएर ग्यास
1: तपाईँ केपी ओलीले घर घरमा ग्यासको लाइन पुर्याइदिन्छु भन्नुहुन्थ्यो, अब यहाँ चाहिँ
0: ओलीजी र उहाँजीमा के अन्तर भयो, यस्तो खालको हावादारी कामहरू गर्ने, अब मन्त्रीले तपाईँको घरि आधी भएर
1: ग्यासको लाइनले घर छोइसक्यो नि त, नजिक नजिकको घरसम्म त अहिले
0: स्टक हेर्नु छैन, होइन, अब तपाईँको सप्लाई चेन कसरी, सिम्पल भन्दा सिम्पल कुराहरू ओभर स्मार्ट भएर दिने आदेशले अस्तव्यस्तता ल्याउँछ, अब कहिले निर्भर निजी क्षेत्रलाई खुट्टा मासु बनाएको छ, हात खुट्टा मासु कुच्छु थुन्छु, अब देखिहाल्नुभयो आफ्नै कर्मचारीले सेन्दरबार बोलाएर त्यही राजधानी छपाई प्रकरणमा तपाईँको कि त्यो किसिमको हरकत देखियो, कति ठूलो अरब रुपियाँको चलखेल हुने सम्भावना त स्वयं प्रधानमन्त्रीकै सचिवालयका सदस्यहरू इन्भल्भ भएर राजधानी प्रकरणमै देखियो, देखिएन, अब विभिन्न आयोगहरूका सन्दर्भमा जस्तो चाहिँ अहिले भर्खरै सम्पत्तिकै स्रोतको बारेमै अब यो मन्त्रीमण्डलले सार्वजनिक गरेका सम्पत्तिका आफ्ना जुन विवरण थिए ती विवरणमा उठेका प्रश्नहरूको जवाब दिइ हुनु पर्दैन,
1: तर रातारात जादुको छडी चल्दैन है प्रवक्ताज्यू, फेरि
0: त्यो होइन नि, तपाईँको छडी चलाउनु भने होइन, आफ्नो नैतिक तपाईँको आचरणबाट त चलाउन सकिन्छ नि त, जवाबदेहिताबाट चलाउन सकिन्छ नि त, मेरो भनाइ त्यो हो, जस्तो तपाईँले सम्पत्ति विवरण पेश गर्नुभयो, सम्पत्तिको स्रोत पनि त विवरण पेश गर्दै गए यो प्रश्न उठ्दैन थियो नि त, यस्ता खालको सामान्य कुराहरू मैले भने हो, छडीको कुरा गरे होइन मैले, नि त मर्निङ सो द डे तपाईँको बिगेन विथ द इन्डिङ माइन्ड भन्छ नि अङ्ग्रेजीमा, तपाईँको यसको परिणाम के आउँछ भन्ने कुरो त अझै थाहा भइसक्यो नि,
1: तपाईँहरूले के गर्नुभयो 35-35, 40-40 वर्षसम्म भन्छन् फेरि राजसभा कार्यकर्ताहरू, अहिले
0: होइन वर्षको कुरा होइन, एक दिन भए पनि 24 हो कि, एक सेकेन्डको महत्व कति हुन्छ भन्ने कुरो एक्सिडेन्ट हुने बेला थाहा हुन्छ कि, एक सेकेन्ड तलमाथि पर्ने बित्तिकै या त एक सेकेन्डको महत्व कति हुन्छ भने ओलम्पिकमा थाहा हुन्छ कि सर, एक सेकेन्डले 100 रेसमा कोही तल फर्स्ट हुन्छ कोही सेकेन्ड हुन्छ, एक मिनटको महत्व कति हुन्छ भन्ने कुरो एक्सिडेन्ट पर्ने बेला थाहा हुन्छ, एक मिनट अगाडि पछाडि कति फरक पार्छ, एक वर्ष पुरो एउटा विद्यार्थीलाई अर्थ राख्छ. सरकारलाई 100 दिन भनेको तपाईँको के हो भने उसको काम गर्ने पूर्वा अनुमान गर्ने टाइम हो. यो चिजले के गर्छ भोलिको 4 वर्षको जुन म्यान्डेट हो त्यो म्यान्डेटलाई दिशा निर्देश गरेको हुन्छ. उसले गर्ने काम, उसले ल्याएका नीति, त्यो व्यवस्थापकीय शैली, उसका सोच, उसको आचरण धेरै कुरो त्यसमा बिम्बित भइसकेका हुन्छ. देखियो त अहिले त्यसले गर्दा छडी राजुको छडीको प्रश्न गरे होइन, नियतको प्रश्न गरे हामीले. नियत सफा गरिदिए हुन्थ्यो. हामी विरोधलाई विरोध गर्दैनौँ. 5 वर्ष म्यान्डेट उहाँहरूलाई नै हो, उहाँहरूले नै चलाउने हो. उहाँले राम्रो गरिदिनुहोस् भन्ने मात्रै हाम्रो चाहना हो.
1: हस् देवराज चालिसी, यहाँको महत्वपूर्ण समय र संवादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार. नेपाली कंग्रेसका प्रवक्ता देवराज चालिसी आज निस्तुता नेपाली बहसमा. छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौ.
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले. बिस्तारै यो बानी स्वभाव बन्दै गयो. बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो. अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो. समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो. जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो. किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा. मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी.
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास, आईएमई गरौं।
2: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
3: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
2: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
3: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
2: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
6: यो नेपाली रेडियो नेटवर्क,
7: हरो विषयमा तारो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ, ग्लोबल आइडी बैंक, सबैका लागि बैंक,
8: डिस होम इन्टरनेट।
9: आदरणीय श्रोता, नेपाली बसमा यतिखेर हामीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शम्भु प्रसाद ढकाल हुनुहुन्छ। ढकालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ शम्भु सर। नमस्कार, स्वागत छ तपाईँलाई नेपाली बसमा। हामीसँग यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शम्भु प्रसाद ढकाल हुनुहुन्छ। मानेजी, नमस्कार, स्वागत छ नेपाली बसमा। सुन्दै हुनुहुन्छ?
10: हजुर हजुर,
9: नमस्कार नमस्कार, सुन्दै हुनुहुन्छ?
10: नमस्कार।
9: अब अहिलेको अवस्थामा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको दुईट्याई नजिकको सरकार छ, होइन? त्यसको प्रतिनिधित्व यतिखेर तपाईँका पार्टीका वरिष्ठ नेता प्रधानमन्त्री बालेन्द्र शाहले गरिराख्नु भएको छ।
10: हजुर,
9: तपाईँले पक्कै पनि उहाँले लेखेको स्ट्याटस त हेर्नुभयो राति 1 बजेको। तर उहाँले के भन्नुभयो भने कहिलेकाहीँ एक्लै लड्नुपर्छ। उहाँ एक्लै हो अहिले, तपाईँहरूको साथ छैन उहाँलाई, प्रधानमन्त्रीलाई
10: त्यस्तो भन्नुभएको छ र?
9: केही समय लाग्छ सही समय आउनलाई, ढिलो होला तर गलत हुँदैन, नातिनुहोस्। सुनेको र देखेको भन्दा वास्तविक कहिलेकाहीँ फरक हुन सक्छ, कहिलेकाहीँ एक्लै लड्नुपर्छ, यो पहिलोचोटि होइन भन्नुभएको छ। स्टार्टै हेर्नु भएन छ तपाईँले, राति लेखेको हुन्छ, अब तपाईँ सुत्या बेला लेख्या होला, होइन?
10: ठिक छ, अब त्यो कुन सन्दर्भमा लेखेको ठिकै लेखा छ, त जिन्दगीमा मान्छेले लड्ने त एक्लै हो, होइन?
9: हो, जन्मिने एक्लै हो, जाने एक्लै हो, लड्ने एक्लै हो, होइन?
10: व्यवहारिक कुरा, अब ज्ञानी कुरा खास केही पनि छैन। मैले तपाईँले सबैले लड्ने एक्लै नै हो, एक्लै भनेको देश एक्लै हो, एक्लै भनेको सरकार एक्लै हो, एक्लै भनेको चाहिँ आफ्नो पार्टी एक्लै हो भन्ने सन्दर्भमा पनि अर्थ लाग्न सक्छ।
9: तर प्राविधिक हिसाबले त 281-282 जना सांसदै हुनुहुन्छ नि, होइन? तपाईँहरू संसदमा अहिले
10: हजुर,
9: अनि अब एक्लै त कसरी हुनुहुन्छ? उहाँ त निकै धेरै परिवारका सदस्यहरूको घरमूल्य हो नि त अहिले, तर चाहिँ उहाँको चाहिँ यसो बिलौनाहरू हेर्दाखेरि एक्लै भनिदिनु भयो प्रधानमन्त्रीज्यूले,
10: होइन? अब त्यो कुन सन्दर्भमा लेखेको मैले आफूले नपढ्दै नपढेको कुरामा म विश्लेषण गर्न चाहन्न। एउटा व्यक्तिले कहाँ बसेर कुन सन्दर्भमा कविता लेखेको हुन्छ, अर्को कहाँको कन्दराको एकजना शिक्षकले अर्कै तरिकाले व्याख्या गरिरहेको हुन्छ। कविताको अनेक व्याख्याहरू हुन सक्छ, होइन? भाषा साहित्य हो, त्यसले गर्दाखेरि अब यस सन्दर्भमा धेरै बोल्न सकिनँ मैले।
9: तर प्रधानमन्त्रीज्यूलाई अहिले अलिकति उहाँको काम कारवाहीप्रति राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरूको पनि आलोचना छ, होइन? सरकारप्रति अहिले
10: होइन, आलोचना होइन, हामी फरक ढंगले जान खोजेको। जस्तो चाहिँ हिजोको अभ्यास के थियो भने आफ्नो दलको सरकार बनिसकेपछि, आफ्नो गठबन्धनको सरकार बनिसकेपछि केही कमी कमजोरी भए, केही सच्याउने कुरा छ भने पनि सबै ठिकठाक छ भन्ने हिसाबले जुन तरिकाले गयो त्यो होइन। एउटा शक्ति पृथकीकरणको सिद्धान्त अनुसार तपाईँ संसद फरकको तर्फमा धेरै बोल्न सकिनँ मैले।
9: तर प्रधानमन्त्रीज्यूलाई अहिले अलिकति उहाँको काम कारवाहीप्रति राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरूको पनि आलोचना छ, होइन? सरकारप्रति अहिले

0: चाहिँ जिम्मेवारी फरक हुन्छ, त्यसले गर्दा एकअर्कामा करेक्सन गर्नुपर्छ, गराउनुपर्छ भन्ने दृष्टिकोणबाट जनताको आवाज यो छ। यहाँनिर कमजोरी हुन लाग्यो, यसलाई सच्याउनु राम्रो हो भन्ने कुरा त त्यो त नैसर्गिक कुरा हो नि त संसदको।
1: तर चाहिँ अहिले सरकारको कतै ढङ्ग नपुगे हो त्यसो भए काम कारवाहीहरूमा?
0: होइन, दसवटा काम गर्दा एक ठाउँ काहीँ न काहीँ केही अलिकति फरक भयो, ढङ्ग पुगेन, सल्लाहको आवश्यकता पर्यो, सुझावको आवश्यकता पर्यो, करेक्सनको आवश्यकता पर्यो, त्यो पर्न सक्छ त, हरेक काममा त्यो पर्न सक्छ। एउटा किसानले खेती गर्दा पनि त्यो आवश्यकता पर्न सक्छ, एउटा सामान्य मान्छेले ड्राइभिङ गर्दा पनि त्यो आवश्यकता पर्न सक्छ, एउटा चाहिँ कर्मचारीले चाहिँ सेवा गर्दा पनि त्यो आवश्यकता पर्न सक्छ। राष्ट्र चलाउने कुरा त्यो त पर्दै पर्दैन, म जसरी जहाँ जे गरिरहेछु सबै ठिकठाक हुन्छ भनेर कोही एउटा व्यक्ति, कोही एउटा संस्था, कोही एउटा संगठनले कहिले सोच्दैन नि, त्यो त प्राकृतिक कुरा हो त।
1: उहाँको त 37 जना सल्लाहकारै छ अरे नि त प्रधानमन्त्रीको सचिवालयमा त, होइन? त्यो सल्लाह नपुगे हो त्यसो भए, के विज्ञ छैनन् त्यहाँ?
0: होइन, मैले त्यसरी त्यो सन्दर्भको कुरै गरिनँ। हरेक कामहरू चाहिँ सबै गर्दै जाँदा सत्य सफल हुन्छ भन्ने छैन, कम सफल भएको कुरालाई फेरि प्रयत्न गर्नुपर्छ, फरक ढंगले काम गर्नुपर्छ। जो कोहीले मैले एउटा व्यक्ति एउटा चाहिँ पद सन्दर्भको कुरा गरिनँ।
1: ढकालजी, एउटा कुरा के बताइदिनुहोस् भने नि, पार्टी अलग हो सरकार अलग हो भन्ने भाष्य सिर्जना भएको छ कहीँ कतै?
0: त्यस्तो त हामीलाई लाग्दैन,
1: तर त्यो काम कारवाही हेर्दाखेरि चाहिँ सरकारले पनि कता कता पार्टीको भनेअनुसार काम नगरेको, कतिपय गतिविधिहरू हेर्दाखेरि चाहिँ पार्टी र सरकार फरक फरक देखिएको, होइन, एक ढिक्का भएर चाहिँ अगाडि बढ्न नसकेको, यो खालको चाहिँ चित्रहरू त देख्दैछौ नि त हामी बाहिर बसेर, तपाईँले देख्नु भएको छैन?
0: होइन, मैले अघि त्यो सन्दर्भ भनिसकेँ, सरकार र संसद फरक हो, पार्टी र सरकार अलिक फरक होइन, र हामी पटक पटक सभापति रवि लामिछानेसँग पनि संसदीय हिसाबले व्यक्तिगत हिसाबले बसेका छौँ, सरसल्लाह गरेका छौँ, त्यस्तो कुराहरू कतै काहीँ एउटा चाहिँ संकेतमा, अभिव्यक्तिमा, यो अनुहारको छनकमा काहीँ हामीले पाएका छैनौँ। त्यो हुँदा पनि हुँदैन, किनभने त्यसैबाट आक्रान्त भएर यो देश चाहिँ पछि परेको छ, यहाँ चाहिँ गुटको राजनीति, बेमेलको राजनीति, खुट्टा तान्ने राजनीति, त्यही कुरा हामीबाट भयो भने त के अर्थ हुन्छ र? त्यो हुँदैन। त्यो कस्तो छ भने अलिकति अतिरञ्जित पनि गरिएको छ बाहिर। तपाईँ र म चाहिँ दाजुभाइ नै भए पनि तपाईँ र मेरो केही कुरामा बिमति रहन सक्छ नि त, त्यसले गर्दा त्यस्तो रह्यो काहीँ कतै, होइन यसो गर्नु पाए हुन्थ्यो, होइन यो चाहिँ राम्रो हो भन्ने कुरा त जहाँ पनि हुन्छ, त्यस्तो भएको हो भने पनि त्यस्ता कुरालाई अतिरञ्जित गर्नु हुँदैन।
1: अब सरकार गठन भएको पनि 4 महिना भयो, मर्निङ सो अफ द डे भनिन्छ, होइन, जसरी चाहिँ सुशासन केन्द्रित भएर चाहिँ सरकारले काम गर्नुपर्ने कुरामा, सरकारले लिएका एक्सनहरूका कुरामा, सरकारले खोजेको मेरिटोक्रेसीका कुरामा, सरकारले व्यवस्थापन गर्न खोजेको सुकुम्बासीका विषयमा, सरकारले सुशासन ल्याउन खोजेको राजधानी प्रकरणमा जर्मनबाट झण्डै खोसिएको विषयमा, यी यावत विषयमा, नेपालले नै भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्तिका विषयमा अब जनताले प्रश्न त उठाउन थाले नि त अहिले, समुझी?
0: होइन, प्रश्न उठाउन पाइयो, प्रश्न उठाउन पाइयो, तिमीहरू
1: त्यसलाई त खुट्टा तान्यो भन्न त मिलेन नि त, होइन, आफ्नो बानी व्यवहार पनि सुधार्नु पर्यो होला कता कता।
0: होइन, मैले त त्यो कुरा सुरुमै अघि भनिसकेँ, प्रश्न उठाउन पाइयो, करेक्सन गर्न पाइयो, दुईटा कुरा हुन्छ कि, एउटा कुरा मैले चाहिँ नबुझेर प्रश्न गर्न सक्छु, सरले पढाइरहनु भएको हुन्छ, नबुझेर प्रश्न गर्न सक्छु, कहिलेकाहीँ सरले लेख्दा पढाउँदा त्यो ब्ल्याक बोर्डमा पनि अलिकति त्रुटि मिस्टेक हुनसक्छ, सर त्यहाँ मिस्टेक भयो भनेर दुई ढङ्गबाट कुरा उठाउन सक्छु, त्यसले गर्दा मिस्टेक भएको रहेछ भने चाहिँ करेक्सन गर्ने हो, नबुझेको रहेछ भने बुझाउने हो। तर अब अन्य चाहिँ त्यही कुरालाई लिएर चाहिँ धेरै आलोचना गर्नुपर्ने समय पनि भएको छैन, कारण पनि भएको छैन।
1: तर अहिले तपाईँहरू सुशासनको लाइनमा हुनुहुन्छ, 5 वर्ष चाहिँ जुन जनताले म्यान्डेट दिएका छन्, महत्वाकांक्षा धेरै छ देशमा, लामो समयदेखि राजनीतिक अस्थिरता भयो, अब चाहिँ स्थिरता चाहिन्छ देशमा भनेर चाहिँ जुन किसिमको सबैको एउटा प्रार्थना छ, कतै बीचमा धोका त पाइँदैन भन्ने खालका सिम्टमहरू पनि त देखिया छन् नि त, यसलाई कसरी चाहिँ विश्लेषण गर्नुहुन्छ?
0: देखिएको छैन, देखिएको छैन। हामी केही स्पष्ट छौँ भने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने निर्विरोध हामीले निर्वाचित गरेर केन्द्रीय समिति बनिसकेको छ, पार्टी उहाँले गजबले चलाउनुहुन्छ, पार्टीले सरकार कमान गर्छ,
1: खै पार्टीमा मनोनित हुनुपर्ने पदाधिकारीहरूको लुछाचुडी छ अहिलेसम्म भएको छैन,
0: लुछाचुडी हो र भनेको सीमित मान्छेहरूमा म काम गर्न चाहन्छु भनेर खोज्नु त कसरी लुछाचुडी हो? तपाईँ चाहिँ अहिले रेडियोमा काम गर्दै हुनुहुन्छ, तपाईँको रेडियोको प्रमुख तपाईँ हुनुहुन्छ कि अर्को हुनुहुन्छ, कोही छैन, म चाहिँ त्यो ठाउँमा गएर रेडियो कमान गर्छु र चाहिँ यो रेडियोलाई यस्तो गजब गराउँछु, आजको भन्दा भोलि राम्रो गर्छु, यो रेडियोको चाहिँ
1: निर्देशन मान्छे खोज्दा खोज्दै रेडियोको प्रसारणै रोकिन सक्छ नि त भोलि, अनि यो रेडियो त अनि त्यसको गीत मात्र बजाएर बस्नु र भने
0: होइन, त्यो कुरा
1: समयमा समयमा पत्ता लाउन सकिएन भने, समयमा काम गर्न सकेन भने त गीत बजाएर त बस्न मिलेन, मान्छे त चाहियो।
0: होइन, त्यस्तो हुँदैन, अस्वस्थ हुनु हुँदैन, तपाईँ त्यो मात्रै देख्नुहुन्छ कि, तपाईँ चाहिँ सांसदहरू जति सबै केन्द्रीय सदस्य हुन्छन्,

0: चुनाव लड्छन् अथवा चाहिँ आकांक्षीहरू सबै हराएर अगाडि आउँछन्। तपाईँ महाधिवेशनमा हेर्नु भने हामी धेरैले चाहिँ साथीभाइहरूलाई तपाईँ अगाडि भनेर हामी चाहिँ निर्वाचनमा गएनौँ, अहिले पनि हामीलाई यो चाहिन्छ भनेका छैनौँ भन्दैनौँ। केही दुई चारजनाले होइन मैले चाहिँ यहाँ काम गर्न सक्छु मेरो यहाँ योग्यता दक्षता छ भनेर भन्ने कुरालाई त नकारात्मक, काम गर्न चाहने मान्छेको कमी छ नि त यो देशमा, काम गर्न खोज्नेहरूलाई त्यसरी किन लिने त। यहाँ लुच्छाचुडी भएर कुनै झगडा द्वन्द अस्वस्थ प्रतिस्पर्धा भएको कुनै उदाहरण कारणहरू त देखिएकै छैन, यो त अनुमान न हो हाम्रो।
1: तर एउटा निकै ठूलो जेनुइन प्रश्न पनि आएको थियो, पहिला बोलाउँदा नजाने अहिले बोला भन्न जाने, कुमार बेनलाई भारत पठाएको कुरा कतिको साँचो हो, सुन्नुभयो यहाँले?
0: खोइ त्यो त थाहा छैन, अस्ति म पनि झापा पुगेर आएँ, म झापा गएको कुरा सबैलाई थाहा नहुन सक्छ होइन। झापा जाने मतदाता भेट्ने हो र झापादेखि अलिकति पारिपट्टि मेरो दिदीको घर छ, हामी चाहिँ
1: त्यहाँ पनि पुग्नु होला,
0: सम्बन्ध बुझ्छ, त्यहाँ पनि पुग्न सकिन्छ तर पुगिएन अहिले, त्यसले गर्दा यी कुराहरू अब नेपाल भारत वारिपारी अब यति बेला थुप्रै सांसदहरू चाहिँ विभिन्न निमन्त्रणामा विदेश भ्रमण पनि गर्नुभयो, नेताहरू पनि जानुभयो, अब यसलाई खालि नकारात्मक रूपमा लिएर हुन्छ
1: होइन। प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार हिँड्या हो नि त कुमार पनि हिँड्या होइन, अहिले त होइन, जनताले त चासो त राख्छन् नि त होइन, पार्टीमा पनि चासो
0: राख्नुपर्छ, ठिक छ त, हिँड्नु पनि पर्यो नि त। एकातिर चाहिँ यिनीहरूले के अरे कूटनैतिक सम्बन्ध राम्रो गर्दैनन् कि भन्ने डाउट पनि गर्ने, अनि त्यो सम्बन्धका निमित्त चाहिँ मान्छेहरूको चाहिँ भेटघाटलाई पनि अर्को दृष्टिकोणले हेरेर त कसरी होला त।
1: सत्तामा आउनु अघि राष्ट्रपतिले पुराना दललाई प्रश्न गर्थ्यो, अहिले तपाईँहरूलाई प्रश्न गर्ने ठाउँमा जनताहरू पुगेका छन्, सत्ता र प्रतिपक्षमा हुँदाको अनुभव कस्तो हुँदो रहेछ?
0: होइन ठिकै हो, किनभने हिजो तिमीहरूले चाहिँ यो गर्छौ त्यो गर्छु, सहजता पैदा गर्छौ काममा व्यवहारमा, मान्छेलाई नागरिकलाई सुविधा दिन्छौ सबै कुराहरूमा भन्थ्यौ, अब लाइन बस्नु पर्दैन, अनलाइनमा चाहिँ काम हुन्छ भन्थ्यौ, खोइ त भनेर प्रश्न गर्नु स्वाभाविक हो। हामीले के भनेका छौँ भने एउटा आधार शून्य तहबाट काम गर्नु परेको छ, जस्तो कृषिकै कुरा गरौँ, म कृषि समितिको मान्छे हो, आज चाहिँ हिजो हामीले पढ्दा चाहिँ 80-90% किसान भन्दा भन्दै 62% आयौँ, आज चाहिँ कृषि विधेयक छैन, नीतिहरू राम्रो छैन, अब जिरोबाट हामी काम गर्दैछौँ, जिरोबाट काम गर्न सबै चाहे त्यो पूर्वाधारका धेरै ठाउँका कुराहरू हुन्, कानुनी कुराहरू हुन्, नीतिगत कुराहरू हुन्, त्यहाँबाट काम गर्दा त समय लाग्ने रहेछ नि त। आज चाहिँ जस्तो ग्यासको अभाव छ भनियो, ग्यास चाहिँ पुग्ने गरी छ भन्यो, मान्छेले स्ट्रक गरे भन्यो, अन्य कुरा हुन्थ्यो, यो समस्या आइपरेपछि यी सबै कुराहरू आज हामीले नगरेर बिगारेर भएको कुरा त होइन नि त। आधारै गतिलो बनिसकेको छैन, कुशासनले व्याप्त छ, तपाईँ चाहिँ अहिले पनि विभिन्न सरकारी अन्य कार्यालयहरूमा जाँदाखेरि चाहिँ एउटा कोही आफ्नो मान्छे खोज्नुपर्ने, नेता खोज्नुपर्ने, सांसद खोज्नुपर्ने, भन्छन् गर्नुपर्ने अवस्था अहिले पनि विद्यमान छ, यी सबै हामीले बिगारेको होइन, बिग्रेको ठाउँबाट सच्याउनलाई हामी काम गरिरहेका छौँ, आधार तय गर्दैछौँ भनिरहेको छौँ नि त। त्यसले गर्दा प्रश्न गर्नुपर्छ, प्रश्न नगरी हुन्न, हामीले पनि त्यो जवाब दिइरहेको छौँ, जवाब सँगसँगै हामी नतिजा दिने गरी त्यसले एउटा समय त लिँदो रहेछ।
1: होइन, मल लिन गएका किसान दाजुभाइ 38 दिन भारतीय जेल बसेर घर फर्किए, 2 बोरा युरिया र 6 बोरा डिएपी मल पनि गायब भयो होइन। 38 दिनसम्म अब मल किसानले समयमा पाएनन्, अब सरकार भन्छ होइन मल त छ, मल आउँदैछ, तर चाहिँ किसानले बाली लाउने बेला मल नपाउँदाखेरिको यो विडम्बना हेर्नुहोस् त। आज
0: हो यसमा यसमा चाहिँ कस्तो प्राविधिक पक्ष के रहेछ भने अहिले आएको सरकारले टेन्डर गरेर मल आउने समय भएको छैन, टेन्डर गरेको 825 दिन मल आइपुग्न लाग्ने रहेछ एउटा कुरा। दोस्रो कुरा, G2G मार्फत भारतसँग पनि मल केही ल्याइयो, भारतले पनि आफूले उत्पादन गरेको मल आफैलाई पुग्न सक्ने अवस्था होइन, उसले पनि बाहिरबाट ल्याएर दिने, यसले गर्दा हामीले जति सक्दो मल पुर्याउने कोसिस गर्यौँ। तपाईँलाई एउटा उदाहरण भन्छु, म झापा गएर आएँ, झापा कृषि सामग्री कम्पनीमा चाहिँ अघिल्लो साल असार महिना 588 मेट्रिक टन मल बाँडेको, अहिले 2000+ बाँडिसक्यो, फेरि पुग्दैन भनेको छ, वितरण प्रणालीमा समस्या छ, वितरण प्रणालीको जिम्मा स्थानीय तहको सिफारिसका आधारमा प्रदेश सरकारले गर्छ, वितरण प्रणाली नसत्याएसम्म हुन्न, एउटा शहरी क्षेत्रमा वितरण गर्ने मल एउटा ग्रामीण र कृषि क्षेत्रमा वितरण गर्ने मल चाहिँ उस्तै प्रकारको छ, त्यसले गर्दा खेती गरिने आधारमा मल वितरण नगरेसम्म जतिसुकै आए पनि यो समस्या रहिरहन्छ, त्यसलाई सच्याउनु पर्छ।
1: तर आजको दिनमा जसरी राष्ट्रपतिले सुशासनलाई आफ्नो मुख्य एजेण्डा बनाएको छ, सरकारका निर्णय, नियुक्ति, ठेक्कापट्टा, पारदर्शिता, सुनिश्चित गर्न चालिएका कदमहरूमा सन्तुष्टै हुनुहुन्छ तपाईँ ढकालजी?
0: होइन, सन्तुष्ट त अब धेरै ठाउँमा नतिजा देखिने बेला भएको छैन। कहीँ कतै कसैले कर्मचारीले सरकारका मान्छेहरूले सांसदहरूले मन्त्री प्रधानमन्त्रीहरूले र उनीहरूको नाम बेचेर कसैले कहीँ एउटा मात्रै त्यस्तो गरेको गर्न खोजेको बिचौलियाहरू हावी भएको उदाहरण दिनुहोस्, प्रमाण आदि दिनुहोस्, त्यसको त सिधा हामी विरोध मात्रै गर्दैनौँ, के गर्ने गर्छौँ। त्यसले गर्दा नदेखिनु भनेको पनि त भित्रभित्र हुनु हो नि, गलत नदेखिनु भनेको। तर नतिजा आउन समय लाग्ने रहेछ। र कहीँ पनि संसारको कुनै पनि मुलुकमा अपराधै हुँदैन, भ्रष्टाचारै हुँदैन भन्ने छैन। जतिसुकै टाइट गरे पनि काहीँ न काहीँ लुकी चोरी गरेका हुन सक्छन्, त्यसलाई समय लाग्ला। तर सामान्यतया देखिने गरी, सतहमा आउने गरी, जनताले दुःख पाउने गरी को त भएको छैन नि त, यसलाई पनि त अलिकति समय लिने होला। तर यो समय लिने भन्दा पनि जब भएको छैन, जब देखिएको छैन, कहीँ प्रमाण आएको छैन, भेटिएको छैन भनेपछि त्यो कुरामा काम भइरहेको छ, मान्छे नियन्त्रणमा छ भन्ने त बुझिन्छ नि त।
1: जस्तै अब अस्ति भर्खरै जर्मनबाट राजधानीको ठेक्का खोसेर फ्रान्सिसलाई दिन खोजेको कुरा त सुन्नुभयो नि त यहाँले पनि, होइन? त्यसमा चाहिँ पार्टीको हस्तक्षेप नभएको भए त अरबौँ रुपियाँ चाहिँ तिर्नु पर्दै थियो नि त।
0: होइन, कतिपय कुरा हस्तक्षेप भन्दा पनि अब जसरी जुन भाषा प्रयोग गरे पनि भयो, त्यहाँ यो ठिक कि त्यो ठिक, यो गलत कि त्यो गलत भन्ने कुराको विश्लेषणबाट जे सही त्यो गर्ने हो। कहिलेकाहीँ एउटैले गरिरहेछ, जे गरिरहेछ त्यो ठिक छ भन्ने पनि हुँदैन, र गरिरहेकोले गलतै गरेको छ, अर्को राम्रो छ भन्ने पनि हुँदैन। सरकारले उहाँहरूले जो जसले यो विषयमा काम गर्नुभयो, एक खालको चाहिँ विश्लेषण गरेर सही गलत छुट्याएर गरेको होला। अब यसमा केही गलत छन् भने तपाईँहरू पनि चौथो अङ्ग हो, यो देशको दायित्व
1: दिनु। हामीले त उठायौँ यो कुरा चाहिँ, किनभने अब जर्मन जस्तो देशसँग हाम्रो कूटनीतिक राम्रो सम्बन्ध छ, जर्मनै रिसाउनु पर्ने स्थिति आयो, होइन? यस्तो काम चाहिँ किन गर्नु पर्या होला, र बिगो पनि तिर्नुपर्छ, हामीले धरौटी रकम तिर्नुपर्छ यो अवस्थामा, किन फ्रान्सेली कम्पनीका पेरिसबाट केही मान्छेहरू नेपाल आए, नेपालका लागि सिद्धार्थ के नामका एकजना चाहिँ उनका प्रतिनिधि चाहिँ व्यापक रूपमा बालुवाटार र सिंहदरबार घुम्दै गए, पछि चाहिँ परराष्ट्र मन्त्रीले हस्तक्षेप गरे यसमा भन्ने कुरा त हामीले व्यापक रूपमा चाहिँ विश्लेषण गर्यौं नि त, त्यो राम्रो थिएन नि त देशका लागि त।
0: होइन, अब त्यसको चाहिँ परिवर्तन खोज्नु अथवा त्यसको थप अध्ययन गरिनु त अब आफैमा नराम्रो कुरा होइन, तर त्यसले नतिजा के ल्यायो, अन्त्य त के गरियो भन्ने कुराले अर्थ राख्छ नि त।
1: अब यो जस्तो यहाँलाई राम्रोसँग थाहा छ, जुन किसिमले राष्ट्रिय स्वतन्त्र पार्टीकै सभापति रवि लामिछानेजीले अलिकति प्रधानमन्त्रीलाई नथिलाउन खोज्नु भएको हो, यो विधान संशोधन गरेर संसद दलको नेतालाई फिर्ता बोलाउन सक्ने प्रावधानमा पनि के असन्तुष्टि आयो, होइन? कतिपय सांसदले केन्द्रीय समिति बैठकमा पनि उठायो यो कुरा।
0: विधान संशोधनको कुरा चाहिँ अब भर्खरै महाधिवेशन भएको छ, महाधिवेशनले गरेको छ, अब त्यसमा त्यो कुरा हामीले पनि अब खास यसमा चाहिँ विश्लेषण गर्न पाएको छैन। म केन्द्रीय समितिको मानिस होइन, बाहिर आएका अथवा साथीभाइका कुराहरू नै सुन्ने हो। त्यसले गर्दा विधान संशोधन गर्दा, विधान बनाउँदा, परिवर्तन फेरबदल गर्दाखेरि एकले जे भन्यो सबैले ताली बजाएर मान्छन् भन्ने छैन, यसो होइन यसो भन्ने कुरा जहाँ पनि हुन सक्छ, छलफल हुन सक्छ, बहस हुन सक्छ, असहमति हुन सक्छ, त्यसले गर्दा पार्टीलाई अनुशासित गर्नुपर्छ भन्ने कुरा स्वाभाविक हुन सक्छ, होइन यो आवश्यक छैन भन्ने कुरा पनि स्वाभाविक हुन सक्छ, त्यसलाई त अस्वाभाविक ढंगबाट लिनै हुन्न भन्छु म चाहिँ।
1: तपाईँ त झापा 4 नम्बर क्षेत्रको सांसद होइन, प्रधानमन्त्रीज्यू 5 नम्बर के भन्नुहुन्छ 5 नम्बरका जनता? प्रधानमन्त्रीज्यू त जानु भएको छैन अरे नि त झापा, होइन?
0: होइन, प्रधानमन्त्रीले भ्याउनु भएको छैन, हामी छौँ नि, हामी गएको छौँ, हामी समन्वय गरेका छौँ, उहाँहरूसँग संवाद हुन्छ, हामी जान्छौँ, निस्किन्छौँ, हामी चाहिँ हाम्रो झापा मेरो 4 नम्बर क्षेत्र मात्रै भनेर बसेका छैनौँ। आवश्यकता अनुसार हामी वरपर जान्छौँ, हेर्छौँ, राम्रो भएका कुराहरू, केही गलत भएका कुराहरू, केही गुनासा सुझावहरू हामी लिन्छौँ। त्यहाँ सचिवालय छ प्रधानमन्त्रीको, उहाँहरूसँग हामी समन्वय गर्छौँ, उहाँहरूले हामीसँग समन्वय गर्नुभएको छ। यसमा त
1: प्रधानमन्त्रीसँग राम्रै छ कोर्डिनेसन, भेटघाट छ, धेरैलाई त भेट्नै हुन्न उहाँ भन्ने छ नि त।
0: होइन, आवश्यकता अनुसार भेट्ने हो, अब त्यहाँ पनि विभिन्न लेयरहरू छन्। अघि तपाईँले भन्नुहुन्छ सचिवालय कुरा, एउटा देशको प्रधानमन्त्री जसले चाहिँ विभिन्न जिम्मेवारीमा विभिन्न मान्छेहरूलाई लगाएको अवस्था छ, हामीले धेरै त्यस्तो भेटघाट गर्नु परेको पनि छैन। आवश्यकताले उहाँलाई नै खोज्नुहुन्छ, र समस्या पर्दा उताबाट चाहिँ एउटा पब्लिकहरूले केही न केही समस्या लिएर आउँदा हामीले समन्वय गर्छौँ। प्रधानमन्त्रीको तहमा गर्ने हो कि अब सचिवालयको तहमा हो, त्यस्तो छैन।
1: अहिले सुकुम्बासीहरू त राजसभा भनेपछि डराउँछ अरे नि त, किन मान्नेजु?
0: एकताका त्यस्तै जस्तो भयो, हामीले धेरै बोल्नु पर्यो, धेरै सम्झाउनु पर्यो, धेरै लेख्नु पर्यो, त्यो अनावश्यक कुरा पनि लगाइयो। अब सुकुम्बासी समस्या, सुकुम्बासी मात्रै नभनौ, सुकुम्बासी भूमिहीन अथवा तपाईँको अव्यवस्थित बसोबासीको कुरा छ, अब विशेष गरी केही अन्य जग्गा पनि र ऐलानी जग्गाहरू कमाएको अवस्था, सबैलाई धनी बुर्जा दिने कुरा, यो चाहिँ व्यवस्थापन भए पुग्ने कुरा हो, यसलाई चाहिँ ठुलो खर्च पनि लाग्दैन भनेर हामीले चुनाव अघि नै भनेका थियौँ, दिन्छौँ भनेका थियौँ, तर त्यसकै तयारी गऱ्यौँ। अब यो काठमाडौँको चाहिँ यो खोला किनारको बस्ती हटाएको कुराले यसलाई चाहिँ अलिकति मान्छेहरूले चाहिँ ओहो भनेर डराएको अवस्था अहिले धनी बुझ्दा दिइरहेको छ र यसमा बढी हात चाहिँ वडा पालिका र जिल्ला समिति गठन गरिएको त्यहाँबाट हुने हो। त्यसले गर्दा केन्द्रीय समितिले केन्द्रीय सरकारले चाहिँ निर्णय गर्यो, त्यसको कार्यान्वयनको तह तलै हुन्छ। त्यसले गर्दा उहाँहरूको चाहिँ प्रत्यक्ष नजिकको सरकारले गर्ने कुरा हो, उहाँहरू अहिले आत्मविश्वासी बन्नुभएको छ।
1: जाँदा जाँदै समग्र रूपमा चाहिँ जनताहरूले नागरिकहरूले सुशासनको क्षेत्रमा, भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा, मेरिटोक्रेसीको क्षेत्रमा चाहिँ तपाईँहरूप्रति दिएको विश्वास जगाएको, तपाईँहरूले जगाउन खोजेको विश्वास र मेरिटोक्रेसीमा पनि कतिपय कुराहरू के आयो भने अब यो नियुक्ति प्रक्रियामा होइन कतिपय रूपमा ढिलाइ भइरहेको छ। आज 60,000 चिकित्सक पढ्ने विद्यार्थीहरू, डाक्टर नर्स बन्ने विद्यार्थीहरूको भविष्य के हुने भन्ने अन्यलता एकापट्टि छ, हटाउँदाखेरि बर्खास्तै गरिहालियो, तर चाहिँ नियुक्ति चाहिँ समयमा नहुँदाखेरिको समस्या एकातिर छ भने नियुक्ति भएकैहरू पनि जति पनि छन् उहाँहरू पनि कहीँ न कतैबाट चाहिँ राजसभासँग वा राजसभाका व्यक्तिहरूसँग वा मेरिटोक्रेसी भन्ने चाहिँ राजसभा चाहिँ कतै न कतैबाट हुनुपर्छ भन्ने खालको चाहिँ भाष्य निर्माण भएको छ नि त ढकालजी।
0: कतै न कतैबाट हुनुपर्छ भन्ने चाहिँ छैन, किनभने राजसभामा त्यति धेरै मान्छे विश्वास गरेर सबै क्षेत्रका जोडिएनन् पनि, हिजो विश्वास गरेका थिएनन् पनि, र कोही कतै हिजो चाहिँ एउटा विभागमा विज्ञको रूपमा काम गरेका छन् भने अब तिनले अब कहीँ कतै पाउँदै नपाउने भन्ने होइन। मेरिटोक्रेसी भनेको ती पनि सहभागी हुन पाउने, प्रतिस्पर्धामा आउन पाउने, सबैले पाउने भन्ने कुरा हो। र अर्को चाहिँ एउटा सुशासनको कुरामा कहीँ कतै त्यसरी देखिने गरी मैले अघि पनि भने अब यो चौथो अङ्गले धेरै अध्ययन अनुसन्धान गरेर पनि लिएर आएको हुन्छ, कति अतिरञ्जना पनि हुन्छ, त्यतातिर नजाउँ। र यिनै नियुक्ति प्रक्रियामा पनि कहीँ कतै कसैले चाहिँ ल यो कारणले यो प्रमाण भयो, यो चाहिँ एउटा स्वार्थ बाजियो भन्ने कुरा लिएर आयो भने त हामी आफैले पनि चाहिँ यो चाहिँ किन गलत भयो, यो चाहिँ किन यस्तो हुन्छ भनेर आफ्नो सरकारसँग, संसदीय दलमा मन्त्रीहरूसँग र त्यति पनि गर्दा भएन, सार्वजनिक रूपमा जनताले थाहा पाउने गरी यहाँ करेक्सन गर्नुपर्छ है भनेर संसदबाट सरकारलाई त्यो कुरा खबरदारी गरिरहेको अवस्था देखिरहनु भएको छ। त्यसले गर्दा त्यो त कुनै पनि हालतले यो सुशासनको मामिलामा कहीँ कतै सम्झौता हुँदैन। हाम्रा निमित्त

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 8 बज्यो।

0: आवाज विहीनको आवाज परिवर्तनको संवाहक रेडियो दिदी बहिनी 95.2 MHz
1: and voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
0: Network. अहिले बिहानको 8 बज्यो.
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो.
0: राष्ट्रको शान किसान.
3: A complete piping solutions.

0: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
1: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
0: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
2: क्यान्सर विरुद्ध आशाको

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 9 बज्यो।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा सञ्चुपलनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: रुग्ण उद्योगहरूमा सुधारको संकेत देखिएको प्रधानमन्त्री शाहको दावी। हेटौँडा कपड़ा परीक्षण उत्पादन वैद्यखानाको औषधि कारोबार 4 गुणा बढ़ी।
0: श्रीराका गणेश यादवको परिवारलाई प्रदेश सरकारले घर बनाइदिने। आर्थिक अवस्था कमजोर रहेकाले सहयोग गर्न लागि मन्त्री सिंहको भनाई।
1: सल्यानमा शिकार खेल्ने क्रममा गोली लागेर 1 जनाको मृत्यु 6 जना पक्राउ। जाजरकोटमा बालिकामाथि कुटपिट गर्ने 1 जना प्रहरी नियन्त्रणमा।
0: आप्रवासी समस्याले इटली र स्पेन बीचको सम्बन्ध छिचिँदै इटलीको प्रतिबन्ध विरूद्ध स्पेनले पनि शुरू गर्यो सीमा नियन्त्रण।
1: र फिफा अध्यक्ष इन्फान्टिनोमाथि अर्को गम्भीर आरोप। पूर्व प्रेमिकालाई यूईएफएबाट पैसा दिलाएको दावी।
2: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-7780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले वर्षौंदेखि बन्द घाटा र निराशामा रहेका सरकारी उद्योग तथा संस्थानमा सुधारका संकेत देख्न थालेको दावी गर्नुभएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले नेपाल औषधि लिमिटेड, हेटौँडा कपड़ा उद्योग, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान डीडीसी र सिंहदरबार वैद्यखानामा सुधारका आशा लाग्दा परिणाम देखिएको उल्लेख गर्नुभएको छ। उहाँका अनुसार नेपाल औषधि लिमिटेडले पछिल्लो 4 महिनामा 2,38,00,000 रूपियाँको औषधि बिक्री गरेको छ। गत आर्थिक वर्षमा कम्पनीले 3 करोड़ रूपियाँ नाफा कमाएको र चालू आर्थिक वर्षमा 30 करोड़ रूपियाँको बिक्री गर्ने लक्ष्य लिएको उहाँले बताउनु भएको छ। वर्षौंदेखि बन्द हेटौँडा कपड़ा उद्योगमा नेपाली सेनाको जिम्मेवारीमा परीक्षण उत्पादन शुरू भएको उहाँको भनाइ छ। नेपाल वायुसेवा निगमको गत चैतदेखि असारसम्मको आमदानी 6,27,63,00,000 रूपियाँ पुगेको र सीट उपयोगिता 86% पुगेको उहाँको दावी छ। डीडीसीमा किसानको भुक्तानी चक्र 8 महिनाबाट घटाएर 2-3 महिनामा झारिएको तथा दैनिक राजस्व 60,00,000 90,00,000 रूपियाँ पुगेको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ। सिंहदरबार वैद्यखानाको औषधि कारोबार पनि अघिल्लो वर्षको तुलनामा 4 गुणा बढ़ेको उहाँको दावी छ। उहाँले इमानदारीता र निरन्तर प्रयासबाट अन्य रुग्ण उद्योगलाई समेत पुनर्जीवन दिन सकिने विश्वास व्यक्त गर्नुभएको छ।
1: सिराहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारलाई मध्य प्रदेश सरकारले पक्की घर निर्माण गरिदिनु भएको छ। मध्य प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री मनोज कुमार सिंह र मृतक परिवारबीच हिजो साँझ भएको सहमति अनुसार मृतक यादवको परिवारका लागि 2 कोठे घर किचन र शौचालय निर्माण गरिदिनु भएको हो। प्रदेश सरकार द्वारा संचालित विपन्नसँग मदन भण्डारी आवास योजना अन्तर्गत मृतक यादवको परिवारलाई घर बनाइदिने सहमति पत्रमा उल्लेख छ। सुनसरीको देवानगंज घटनाको विषयलाई लिएर सिराहाको गोलबजारमा यी साउन 14 गते भएको प्रदर्शनको क्रममा गोली लागेर यादवको मृत्यु भएको थियो। मृतक परिवारको आर्थिक अवस्था कमजोर रहेको पाइएकोले प्रदेश सरकारको तर्फबाट घर निर्माण गरिदिने सहमति भएको मन्त्री सिंहले बताउनुभयो।
0: सल्यानमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा 1 जनाको मृत्यु भएको छ। सँगै शिकार खेल्न गएका 6 जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। कालीमाटी गाउँपालिका 3 स्थित धरानी सामुदायिक वनमा हिजो कालीमाटी गाउँपालिका 2 बराहाडुङ्गा बस्ने अन्दाजी 62 वर्षीय टोपबहादुर पुनमगर साथीहरूसँग शिकार खेल्न गएका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट चलेको गोली लागेर पुनको घटनास्थलमै मृत्यु भएको हो। घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कालीमाटीबाट खटिएको प्रहरी टोलीले कालीमाटी गाउँपालिका 3 बल्लेका 56 वर्षीय मानबहादुर विक, सो स्थानका 43 वर्षीय जुद्धबहादुर रेउली, 32 वर्षीय खुमेन्द्रबहादुर रेउली, 35 वर्षीय सैताराम थापा, 59 वर्षीय कुलबहादुर बुढाथोकी तथा कालीमाटी 2 बराडुङ्गाका 72 वर्षीय पदमबहादुर श्री मगरलाई पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
1: जाजरकोटमा झारफुकको नाममा बालिकामाथि कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन्। बारेकोट गाउँपालिका छ धुवाका 59 वर्षीय हिरा लाल चलाउनेलाई प्रहरीले पक्राउ गरेको हो। उनले झारफुकको नाममा 14 वर्षीय बालिकामाथि कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो। भिडियो भाइरल भएपछि प्रहरीले सोही आधारमा पक्राउ गरी अदालतबाट 5 दिन म्याद थप भई उनीमाथि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
0: विभिन्न 7 राजनैतिक दल मिलेर आज अग्रगामी मोर्चा घोषणा गर्दैछन्। मोर्चामा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपाल सहभागी रहने बताइएको छ। मोर्चा घोषणा कार्यक्रम दिउँसो 12 बजे काठमाडौँको थापागाउँ स्थित काठमाडौँ ब्याङ्क्वेटमा हुँदैछ। मोर्चामा आबद्ध दलहरूले संघीयता, समावेशिता, सामाजिक न्याय तथा अग्रगामी राजनैतिक एजेण्डालाई साझा रूपमा अघि बढ़ाउने उद्देश्यका साथ नयाँ राजनैतिक सहकार्यको घोषणा गर्न लागेको बताएका छन्। मोर्चामा आबद्ध दलका नेता रूपेन्द्र यादव, डाक्टर सीके राउत, रेशम चौधरी, जनार्दन शर्मा, रिजवान अन्सारी, प्रभु शाह लगायतले संयुक्त मोर्चा घोषणा गर्दै मोर्चाका आवश्यकता र औचित्यबारे प्रकाश पार्नेछन्। घोषणा सभा मार्फत मोर्चाको साझा न्यूनतम कार्यक्रम र भावी कार्य दिशा सार्वजनिक गर्ने तयारी भएको नेताहरूले बताएका छन्। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा
4: मिलाउँ।
3: घर सर बेच्नु छोडेर यतातिर कता नि?
4: यो त साइड जब दाई, यो चाहिँ मेन।
3: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
4: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
3: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
5: विदेशमा पनि फ्लो गार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
3: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
5: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
3: सुरक्षा घरको
4: जीवन।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। इलामको मांगसेबुङ गाउँपालिकाले 11 सामुदायिक विद्यालयमा लिम्बु र बान्ताबा भाषा अनिवार्य गरेको छ। गाउँपालिकाले दुई समुदायका विद्यार्थीको बाहुल्यता रहेका 3 विद्यालयमा यसै शैक्षिक सत्रदेखि बान्ताबा भाषा तथा लिम्बु समुदायका विद्यार्थीको बाहुल्यता रहेका थप 3 विद्यालयमा लिम्बु भाषा पाठ्यक्रम अनिवार्य विषयका रूपमा लागू गरेको हो। यसअघि 4 विद्यालयमा लिम्बु र 1 विद्यालयमा बान्ताबा भाषा अध्यापन हुँदै आएको थियो। शिक्षा शाखा प्रमुख बुद्धि प्रसाद खतिवड़ाका अनुसार मांगसेबुङ 2 स्थित सरस्वती आधारभूत विद्यालय, मांगसेबुङ 4 स्थित जनता आधारभूत विद्यालय र मांगसेबुङ 6 स्थित सिंहेश्वरी विद्यालय आधारभूत विद्यालयमा यस वर्षदेखि बान्ताबा भाषा पाठ्यपुस्तक लागू गरिएको हो। यसअघि मांगसेबुङ 6 स्थित चिसो पानी माध्यमिक विद्यालयमा मात्र बान्ताबा भाषाको पठन पाठन हुँदै आएको थियो। यसैगरी मांगसेबुङ 1 स्थित गजुरमुखी आधारभूत विद्यालय र मण्डिका आधारभूत विद्यालय तथा मांगसेबुङ 3 स्थित दुर्गा माध्यमिक विद्यालयमा यस वर्षदेखि लिम्बु भाषाको पाठ्य पुस्तक लागू गरिएको छ। मातृभाषा लागू भएका विद्यालयमा गाउँपालिकाले आन्तरिक स्रोतबाट तलब भत्ता उपलब्ध गराउने गरी शिक्षक दरबन्दी सिर्जना गरेर शिक्षकको व्यवस्था गरेको छ। मांगसेबुङ गाउँपालिकाले गत जेठ 12 गतेदेखि गाउँपालिका भर लिम्बु भाषालाई सरकारी कामकाजको भाषा घोषणा गरी लागू गरेको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। आप्रवासी समस्याका कारण स्पेन र इटाली बीचको विवाद बढ़दै गएको छ। स्पेनले इटालीबाट आउने सबै हवाई तथा सामुद्रिक यात्रामा सीमा नियन्त्रण लागू गरेको छ। यो कदम 1 महीनासम्म जारी रहने बताइएको छ। इटालीले यस्तै प्रतिबन्ध लगाएको 1 सातापछि स्पेनले यो निर्णय गरेको हो। मोरक्कोबाट स्पेनको सिउटामा करिब 78,000 आप्रवासी पुगेपछि इटालीले उक्त प्रतिबन्ध लगाएको थियो। मोरक्कोले उत्तरी तटमा अवस्थित सिउटा जिब्राल्टार जलमार्ग पारी मुख्य भूमि स्पेनबाट अलग छ। लामो समयदेखि युरोप प्रवेश गर्न खोज्ने आप्रवासीका लागि यो प्रमुख प्रवेश मार्ग रहँदै आएको छ। हिजो स्पेनले भोलिसम्ममा आफ्नो सीमा निगरानी हटाउन इटालीसँग माग गरेको थियो, तर इटालीले यस्तो जाँच कम्तीमा अगस्त 15 जारी रहने बताएपछि आफूले सीमा नियन्त्रण योजना अघि सारेको हो। इटालीले सिउटामा आप्रवासी प्रवेशको नयाँ लहर आउन सक्ने आशंका रहेको जनाएको छ। यस संकटले स्पेनका समाजवादी नेता पेट्रो सान्चेज र इटालीकी रूढ़ीवादी नेता जर्जिया मेरोनीलाई आमने सामने ल्याएको बीबीसीले जनाएको छ। मेरोनीले लामो समयदेखि युरोपेली संघका पुनर्वासन सम्बन्धी नियमहरू कड़ा बनाउन माग गर्दै आउनुभएको छ। इटालीको स्पेनसँग कुनै स्थल सीमा छैन। इटाली सरकारले गत साता सीमारहित सेन्जेन व्यवस्था अस्थायी रूपमा निलम्बन गर्ने निर्णय सिउटामा प्रवेश गरिसकेका प्रवासीहरूमध्ये कोही इटालीसम्म पुग्न नपाउन् भन्ने उद्देश्यले गरिएको बताएको थियो। सेन्जेन व्यवस्था अन्तर्गत 25 भन्दा बढ़ी युरोपेली देशमा मानिसहरूले पासपोर्ट बिना आवतजावत गर्न सक्छन्।
1: र अब खेल समाचार। फिफाका अध्यक्ष जियानी इन्फान्टिनोमाथि अर्को गम्भीर आरोप लागेको छ। बेलायती अखबार डेली टेलिग्राफको अनुसन्धान अनुसार युरोपेली फुटबल महासंघ युएफामा इन्फान्टिनो महासचिव रहेको बेला उनीसँग कथित सम्बन्धमा रहेकी एक महिलालाई युएफाले ठूलो रकमको विदाई भुक्तानी गरेको थियो, तर इन्फान्टिनोका प्रवक्ताले यी आरोप पूर्ण रूपमा असत्य रहेको भन्दै कड़ा शब्दमा खण्डन गरेका छन्। फिफाका अनुसार इन्फान्टिनोको व्यवहारबारे युएफए र फिफाका कुनै कर्मचारीले कहिले उजुरी गरेका छैनन् र उनी संलग्न कुनै घटना नै नभएको दावी गरिएको छ। युएफएले भने सम्बन्धित महिलालाई विदाई भुक्तानी गरिएको पुष्टि गरेको छ। उक्त रकमबाट स्थानीय बिजनेस स्कूलमा उनको एमबीए अध्ययन पूरा गर्न लाग्ने शुल्क समेत समेटिएको युएफएले जनाएको छ। युएफएका अनुसार त्यति बेलाका नियम अनुसार सबै भुक्तानी गरिएको थियो, तर अहिले ती नियमलाई थप कड़ा बनाइएको छ। यी आरोपले फिफा अध्यक्षका रूपमा इन्फान्टिनोमाथि दबाव थपिएको छ। विश्वकपमा निजी लगानीकर्तालाई हिस्सेदारी बिक्री गर्ने योजना विवादमा परेपछि उनको राजीनामाको माग समेत भइरहेको छ। 56 वर्षीय इन्फान्टिनोले उक्त योजनामा भएका त्रुटिको लागि माफी मागिसकेका छन्, तर मोरक्कोमा बुधबार भएको बैठकमा वरिष्ठ अधिकारीहरूको समर्थन पाएपछि उनले पदबाट राजीनामा दिएका छैनन्। इन्फान्टिनो सन् 2002 मा युएफएमा प्रवेश गरेका थिए। सन् 2009 मा महासचिव बनेका थिए। 2016 मा उनी फिफा अध्यक्ष निर्वाचित भएका थिए।
0: अब मौसम। आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका हिमाली तथा पहाड़ी भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको महाशाखाले जनाएको छ। कोशी मधेश र बागमती प्रदेश लगायत बाँकी हिमाली तथा पहाड़ी भागमा साधारणतया बदली रहेको छ भने तराई भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। बागमती प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ। कोशी मधेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा पनि हल्का वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा हिमाली भेगका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। आज राति कोशी बागमती गण्डकी लुम्बिनी मधेश र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुँदा कर्णाली प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: रुग्ण उद्योगहरूमा सुधारको संकेत देखिएको प्रधानमन्त्री शाहको दावी। हेटौँडा कपड़ा परिसन उत्पादन वैद्य खानाको औषधि कारोबार 4 गुणा बढ़ी।
0: सिराका गणेश यादवको परिवारलाई प्रदेश सरकारले घर बनाइदिने। आर्थिक अवस्था कमजोर रहेकाले सहयोग गर्न लागि मन्त्री सिंहको भनाई।
1: सल्यानमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु, 6 जना पक्राउ। जाजरकोटमा बालिकामाथि कुटपिट गर्ने एकजना प्रहरी नियन्त्रणमा।
0: आप्रवासी समस्याले इटाली र स्पेन बीचको सम्बन्ध चिसिँदै इटालीको प्रतिबन्ध विरूद्ध स्पेनले पनि शुरू गर्यो सीमा नियन्त्रण।
1: र फिफा अध्यक्ष इन्फान्टिनोमाथि अर्को गम्भीर आरोप। पूर्व प्रेमिकालाई युएफएबाट पैसा दिलाएको दावी।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। सन्चुर रविन्द्र विदा हुन्छौ। नमस्कार।
6: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चिज बल्समा पनि उपलब्ध छ।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: Extreme energy drink.
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ट्ज हामी सबैको साझा आवाज।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चिज बल्समा पनि उपलब्ध छ।
1: ब्याङ्की खैमत बिले चौधे एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरे खै बिले तोई माध्यम क्यारे न्योदे प्रे छली जानकारी रि विषय न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्योदे प्रे विवरण रि विषय ब्याङ्की निल पर्दिमो न्यो तने सतर्क तना छद्र क्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
2: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
3: जसको नाम नै पर्याप्त छ
4: दिदी बहिनी,
3: दिदी बहिनी,
4: दिदी बहिनी
3: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ,
4: हामी
3: गर्न सक्छौ,
4: गर्न सक्छौ।

समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले मध्याह्नको ठिक 12 बज्यो।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्जु बुलनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: रुग्ण उद्योगहरूमा सुधारको संकेत देखिएको प्रधानमन्त्री शाहको दावी। हेटौँडा कपड़ा परीक्षण उत्पादन वैद्य खानाको औषधि कारोबार 4 गुणा बढ़ी।
0: सुनसरीको बरा क्षेत्रबाट ठूलो परिमाणमा लागू औषध सहित 4 जना पक्राउ। सवारी साधन समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिँदै।
1: कालीकोटमा चिकित्सकमाथि हातपात गर्ने 3 जना प्रहरी नियन्त्रणमा। सल्यानमा शिकार खेल्ने क्रममा गोली लागेर 1 जनाको मृत्यु।
0: आप्रवासी समस्याले इटली र स्पेन बीचको सम्बन्ध चिसिँदै। इटलीको प्रतिबन्ध विरूद्ध स्पेनले पनि शुरू गर्यो सीमा नियन्त्रण।
1: र फिफा अध्यक्ष इन्फान्टिनोमाथि अर्को गम्भीर आरोप। पूर्व प्रेमिकालाई यूएफएफबाट पैसा दिलाएको दावी।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन भर।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले वर्षौंदेखि बन्द, घाटा र निराशामा रहेका सरकारी उद्योग तथा संस्थानमा सुधारका संकेत देखिन थालेको दावी गर्नुभएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले नेपाल औषधि लिमिटेड, हेटौडा कपड़ा उद्योग, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान डीडीसी र सिंहदरबार वैद्यखानामा सुधारका आशा लाग्दा परिणाम देखिएको उल्लेख गर्नुभएको हो। उहाँका अनुसार नेपाल औषधि लिमिटेडले पछिल्लो 4 महिनामा 2,38,00,000 रूपियाँको औषधि बिक्री गरेको छ। गत आर्थिक वर्षमा कम्पनीले 3 करोड़ रूपियाँ नाफा कमाएको र चालू आर्थिक वर्षमा 30 करोड़ रूपियाँको बिक्री गर्ने लक्ष्य लिएको उहाँले बताउनु भएको छ। वर्षौंदेखि बन्द हेटौडा कपड़ा उद्योगमा नेपाली सेनाको जिम्मेवारीमा परीक्षण उत्पादन शुरू भएको छ। नेपाल वायुसेवा निगमको गत चैतदेखि असारसम्मको आमदानी 6,27,63,00,000 पुगेको र सीट उपयोगिता 86% पुगेको उहाँको दावी छ। डीडीसीमा किसानको भुक्तानी चक्र 8 महिनाबाट घटाएर 2-3 महिनामा झारिएको तथा दैनिक राजस्व 60,00,000-90,00,000 रूपियाँसम्म पुगेको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ। सिंहदरबार वैद्यखानाको औषधि कारोबार पनि अघिल्लो वर्षको तुलनामा 4 गुणा बढ़ेको उहाँको दावी छ। उहाँले इमानदारीता र निरन्तर प्रयासबाट अन्य रुग्ण उद्योगलाई समेत पुनर्जीवन दिन सकिने विश्वास व्यक्त गर्नुभएको छ।
1: सुनसरीको बराह क्षेत्र नगरपालिकाबाट प्रहरीले ठूलो परिमाणमा लागू औषध गाँजा सहित 4 जनालाई पक्राउ गरेको छ। आज बिहान करिब 5:30 बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बराह क्षेत्र नगरपालिका 1 स्थित गुप्त बराह चतरा भित्री सड़क खण्डमा प्रदेश 10200024551 नम्बरको कार को 11P5601 नम्बरको मोटरसाइकललाई रोकी चेक जाँच गर्दा 22 वटा प्लास्टिकका पोकामा लुकाई राखिएको 418 किलो गाँजा फेला परेको हो। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका 1 का कार चालक थमन राई, कारमा सवार माने भन्ज्याङ, गाउँपालिका 5 ओखलढुङ्गाका जीवनी राई, कटारी गाउँपालिका 3 मरङका मोटरसाइकल चालक अमर कामत र कटारी गाउँपालिका 3 मरङका मोटरसाइकल पछाडी सवार शंकर चौधरी रहेका छन्। पक्राउ परेका व्यक्तिहरू गाजा र दुवै सवारी साधनलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो। यस्तै सप्तरीको राजगढ गाउँपालिका 1 कजरहा टोल स्थित पश्चिमतर्फ नहरको छेउबाट 190 किलो 520 ग्राम व्यवसायी गाँजा फेला पारिएको छ। प्रहरी चौकी झुटकी सप्तरी र सशस्त्र प्रहरी बल बेनेनिया सप्तरी बेस क्याम्पबाट खटिएको संयुक्त प्रहरी गस्तीको टोलीले गस्ती गर्ने क्रममा उक्त स्थानमा बिबारिसे अवस्थामा रहेका 5 वटा बोरामा लागू औषध गाँजा फेला पारेको हो।
0: कालीकोटको पलाता अस्पतालमा डाक्टर नर्समाथि कुटपिट तथा तोडफोड़ गर्ने 3 जनालाई प्रहरीले पक्राउ गरेको छ। हिजो दिउँसो र राति भएको घटनामा संलग्न तीनजनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुरेश खत्रीले जानकारी दिनुभयो। कालीकोटको पलाता गाउँपालिका नगरस्थित पहाता अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि उनीहरूले कुटपिट तथा अस्पतालका सामानहरू तोडफोड़ गरेका थिए। पक्राउ परेकाहरूको नाम प्रहरीले खुलाएको छैन। हिजो दिउँसो डाक्टर नर्समाथि कुटपिट भएको कालीकोटको पलाता अस्पतालमा राति फेरि आक्रमण भएको थियो। राति सवा नौ बजेतिर अस्पताल प्रवेश गरी कर्मचारीमाथि आक्रमण गर्नुका साथै अस्पतालमा कार्यरत अयव विष्णु रूकाय र सुरक्षा गार्ड डन डनलाई कुटपिट गरेका थिए। हिजो दिउँसो मेडिकल अफिसर डाक्टर अली हैदर रैन र स्टाफ नर्स शान्ता गिरीमाथि आक्रमण भएको थियो। ओपीडीमा रहेको भिडियो स्क्यान मेसिन, भ्याक्सिन राख्ने फ्रिज, पंखा, अस्पतालका झ्याल लगायतमा तोडफोड़ भएको अस्पतालले जनाएको छ। अस्पतालभित्र भिडियो गेम खेल्न नदिइएको न्यूमा विवाद भएको बताइएको छ।
1: सल्यानमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट चलेको गोली लागेर एकजनाको मृत्यु भएको छ। सँगै शिकार खेल्न गएका छजनालाई प्रहरीले पक्राउ गरेको छ। कालीमाटी गाउँपालिका तीन स्थित धरानी सामुदायिक वनमा हिजो कालीमाटी गाउँपालिका दुई बराहा डुंगा बस्ने अन्दाजी 62 वर्षीय टोप बहादुरपुन मगर साथीहरूसँग शिकार खेल्न गएका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट चलेको गोली लागेर पुनको घटनास्थलमा मृत्यु भएको हो। घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कालीमाटीबाट खटिएको प्रहरीको टोलीले कालीमाटी गाउँपालिका तीन बल्लेका 56 वर्षीय मानबहादुर विकास, सोही स्थानका 43 वर्षीय जुद्र बहादुर रेउले, 32 वर्षीय खुमेन्द्र बहादुर रेउले, 35 वर्षीय चैतराम थापा, 59 वर्षीय कुलबहादुर बुढा थुकी र कालीमाटी दुई बराहा डुंगाका 72 वर्षीय पदमबहादुर श्रेष्ठ मगरलाई पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
0: विभिन्न सात राजनैतिक दल मिलेर आज अग्रगामी मोर्चा घोषणा गर्दैछन्। मोर्चामा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपाल सहभागी रहने जनाइएको छ। मोर्चा घोषणा कार्यक्रम अहिले केही बेरमा काठमाडौँको थापागाउँ स्थित काठमाडौँ ब्याङ्क्वेटमा हुँदैछ। मोर्चामा आबद्ध दलहरूले संहिता, समावेशिता, सामाजिक न्याय तथा अग्रगामी राजनैतिक एजेण्डालाई साझा रूपमा अघि बढ़ाउने उद्देश्यका साथ नयाँ राजनैतिक सहकार्यको घोषणा गर्न लागेको बताएका छन्। मोर्चामा आबद्ध दलका नेता रूपेन्द्र यादव, डाक्टर सिके राउत, रेशम चौधरी, जनार्दन शर्मा, रिजवान अन्सारी, प्रभु शाह लगायतले संयुक्त मोर्चाको घोषणा गर्दै मोर्चाको आवश्यकता र औचित्यबारे प्रकाश पार्नेछन्। घोषणा सभा मार्फत मोर्चाको साझा न्यूनतम कार्यक्रम र भावी कार्यदिशा सार्वजनिक गर्ने तयारी भएको नेताहरूले बताएका छन्। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। इलामको माङसेबुङ गाउँपालिका 11 गाउँपालिकाले 11 सामुदायिक विद्यालयमा लिम्बू र बान्तवा भाषा अनिवार्य गरेको छ। गाउँपालिकाले राई समुदायका विद्यार्थीको बाहुल्यता रहेका 3 विद्यालयमा यसै शैक्षिक सत्रदेखि बान्तवा भाषा तथा लिम्बू समुदायका विद्यार्थीको बाहुल्य रहेका थप 3 विद्यालयमा लिम्बू भाषा पाठ्य पुस्तक अनिवार्य विषयका रूपमा लागू गरेको हो। यसअघि 4 विद्यालयमा लिम्बू र 1 विद्यालयमा बान्तवा भाषाको अध्यापन हुँदै आएको थियो। यसअघि माङसेबुङ 6 स्थित चिसापानी माध्यमिक विद्यालयमा मात्र बान्तवा भाषाको पठन पाठन हुँदै आएकोमा थपमा लागू गरिएको हो। मातृभाषा लागू भएका विद्यालयमा गाउँपालिकाले आन्तरिक स्रोतबाट तलब भत्ता उपलब्ध गराउने गरी शिक्षक दरबन्दी सिर्जना गरेर शिक्षकको व्यवस्था गरेको छ। माङसेबुङ गाउँपालिकाले गत जेठ 12 गतेदेखि गाउँपालिका भर लिम्बू भाषालाई सरकारी कामकाजको भाषा घोषणा गरी लागू गरेको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार. आप्रवासी समस्याका कारण स्पेन र इटाली बीचको विवाद बढ़दै गएको छ. स्पेनले इटालीबाट आउने सबै हवाई तथा सामुद्रिक यात्रामा सीमा नियन्त्रण लागू गरेको छ. यो कदम एक महिनासम्म जारी रहने बताइएको छ. इटालीले यस्तै प्रतिबन्ध लगाएको एक सातापछि स्पेनले यो निर्णय गरेको हो. मोरक्कोबाट स्पेनको सिउटामा करिब 78,000 आप्रवासी पुगेपछि इटालीले उक्त प्रतिबन्ध लगाएको थियो. मोरक्कोले मोरक्कोको उत्तरी तटमा अवस्थित सिउटा जिब्राल्टार जलमार्ग पारी मुख्य भूमि स्पेनबाट अलग छ. लामो समयदेखि युरोप प्रवेश गर्न खोज्ने आप्रवासीका लागि यो प्रमुख प्रवेश मार्ग रहँदै आएको छ. हिजो स्पेनले भोलिसम्ममा आफ्नो सीमा निगरानी हटाउन इटलीसँग माग गरेको थियो. तर इटलीले यस्तो जाँच कम्तीमा अगस्त 15 जारी रहने बताएपछि आफूले सीमा नियन्त्रण योजना अघि सारेको हो. इटलीले सिउटामा आप्रवासी प्रवेशको नयाँ लहर आउन सक्ने आशंका रहेको जनाएको छ. यस संकटले स्पेनका समाजवादी नेता पेट्रो सान्चेज र इटलीकी रूढ़िवादी नेता जर्जिया मेलोनीलाई आमने सामने ल्याएको बीबीसीले जनाएको छ.
1: र अब खेल समाचार. फिफाका अध्यक्ष जियानी इन्फान्टिनोमाथि अर्को गम्भीर आरोप लागेको छ. बेलायती अखबार डेली टेलिग्राफको अनुसन्धान अनुसार युरोपेली फुटबल महासंघ युएफामा इन्फान्टिनो महासचिव रहेको बेला उनीसँग कथित सम्बन्धमा रहेकी एक महिलालाई युएफएले ठूलो रकमको विदाई भुक्तानी गरेको थियो. तर इन्फान्टिनोका प्रवक्ताले यी आरोप पूर्ण रूपमा असत्य रहेको भन्दै कड़ा शब्दमा खण्डन गरेका छन्. फिफाका अनुसार इन्फान्टिनोको व्यवहारबारे युएफए वा फिफाका कुनै पनि कर्मचारीले कहिले उजुरी गरेका छैनन् र उनी संलग्न कुनै घटना नै नभएको दावी गरिएको छ. युएफएले भने सम्बन्धित महिलालाई विदाई भुक्तानी गरिएको पुष्टि गरेको छ. उक्त रकमबाट स्थानीय बिजनेस स्कूलमा उनको एमबीए अध्ययन पूरा गर्न लाग्ने शुल्क समेत समेटिएको युएफएले जनाएको छ. युएफएका अनुसार त्यति बेलाका नियमअनुसार कुनै पनि भुक्तानी गरिएको सबै भुक्तानी गरिएको थियो. तर अहिले ती नियमलाई थप कड़ा बनाइएको छ. यी आरोपले फिफा अध्यक्षका रूपमा इन्फान्टिनोमाथि दबाव थपिएको छ. विश्वकप 5 निजी लगानीकर्तालाई हिस्सेदारी बिक्री गर्ने योजना विवादमा परेपछि उनको राजीनामाको माग समेत भइरहेको छ. 56 वर्षीय इन्फान्टिनोले उक्त योजनामा भएका त्रुटिका लागि माफी मागिसकेका छन्. तर मोरक्कोमा बुधबार भएको बैठकमा वरिष्ठ अधिकारीहरूको समर्थन पाएपछि उनले पदबाट राजीनामा दिएका छैनन्। इन्फान्टिनो 2000 युएफएमा प्रवेश गरेका थिए. 2009 महासचिव बनेका थिए भने 2016 उनी फिफा अध्यक्षमा निर्वाचित भएका थिए.
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो. जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक.
1: रुग्ण उद्योगहरूमा सुधारको संकेत देखिएको प्रधानमन्त्री शाहको दावी. हेटौँडा कपड़ा परीक्षण उत्पादन. वैद्यखानाको औषधि कारोबार 4 गुणा बढ़ी.
0: सुनसरीको बरा क्षेत्रबाट ठूलो परिमाणमा लागू औषध सहित 4 पक्राउ. सवारी साधन समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिँदै.
1: कालीकोटमा चिकित्सकमाथि हातपात गर्ने 3 प्रहरी नियन्त्रणमा. सल्यानमा शिकार खेल्ने क्रममा गोली लागेर 1 मृत्यु.
0: आप्रवासी समस्याले इटली र स्पेन बीचको सम्बन्ध चिसिँदै इटलीको प्रतिबन्ध विरूद्ध स्पेनले पनि शुरू गर्यो सीमा नियन्त्रण.
1: र फिफा अध्यक्ष इन्फान्टिनोमाथि अर्को गम्भीर आरोप. पूर्व प्रेमिकालाई युएफएबाट पैसा दिलाएको दावी.
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो. सन्चु र रविन्द्र विदा हुन्छौं. नमस्कार.

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले अपराह्नको ठिक 3 बज्यो।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: काठमाडौँ उपत्यकामा पनि ग्यासको चरम अभाव, उद्योग मन्त्री यादव अनुगमनमा
0: साना 8 दलको अग्रगामी मोर्चा गठन, एमाले पुनर्गठन हुने शंकर पोखरेलको दावी।
1: वर्षाका कारण देशका विभिन्न 13 सड़क अवरूद्ध, ढोरपाटन पुग्ने पर्यटकको संख्या पछिल्लो समय वृद्धि हुँदै
0: 5 देशमा 100% कर लगाउन सक्ने विधेयक अमेरिकी सिनेटबाट पारित, रूसबाट तेल खरिद गर्ने देशमाथि भन्सार कर लगाउन सकिने
1: र अमेरिकी क्रिकेटर हरमीत सिंहले जनकपुर बोर्ड्सको कप्तानी गर्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-171-4780।

0: साथसाथ 24 वा हिमालयज वाटर डट कम डट एनपी लग इन गर्नुहोस्।
1: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
2: समाचार अब विस्तारमा। बजारमा खाना पकाउने ग्यासको अभाव भएपछि सरकारको चर्को आलोचना भइरहेका बेला उद्योग मन्त्री गौरी कुमारी यादव अनुगमनमा निस्कनु भएको छ। मन्त्री यादवले आज पालाजु स्थित नेपाल ग्यास उद्योगको अनुगमन गर्नुभएको हो। उपभोक्ताले ग्यास सहज रूपमा नपाएको र अभाव बढ़दै गएको गुनासो तीव्र बनेपछि मन्त्री यादवले उद्योगको अवस्थाबारे स्थलगत जानकारी लिन पुग्नु भएको हो। नेपाल ग्यास उद्योगको अनुगमनपछि मन्त्री यादव टेको स्थित नेपाल आयल निगमको पुरानो कार्यालयतर्फ जानुभएको छ। त्यहाँबाट ग्यास आपूर्ति, वितरण र बजारमा देखिएको अभाव बारे थप जानकारी लिने बताइएको छ।
3: नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी पुनर्गठन आवश्यक भएको निष्कर्ष निकालेर कार्यदल बनाएको बताउनु भएको छ। आज तारकेश्वर नगर स्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा एकताबद्ध बनाउन शुद्धिकरण, सुदृढ़ीकरण र रूपान्तरण जरूरी रहेको बताउनु भएको हो। जेएनजी आन्दोलनपछि एमाले पुनर्गठनको आवाज उठे पनि अध्यक्ष केपी शर्मा ओलीले पद नछाड्ने अडान लिनु भएको छ। यद्यपि दोस्रो तहका नेताहरू नेतृत्व हत्याउने प्रयासमा देखिएका छन्।
2: माओवादी पार्टीबाट फुटेर नयाँ पार्टी बनाएका नेताहरूको पार्टी मधेसवादी तथा जातिवादी दलहरू मिलेर अग्रगामी मोर्चा गठन गरेका छन्। नयाँ बानेश्वरको थापा गाउँस्थित काठमाण्डु ब्याङ्क्वेटमा 8 दलले अग्रगामी मोर्चा घोषणा गरेका हुन्। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनता जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु शाह, नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरी, प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सन्तोष परियार, नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारी, बहुजन एकता पार्टी नेपालका अध्यक्ष डाक्टर हरिनन्दन कुमार रंजन र खुम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष रामकुमार राईले अवधारणा पत्रमा हस्ताक्षर गरेपछि मोर्चा घोषणा गरिएको हो। कार्यक्रममा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्माले अवधारणा पत्र प्रस्तुत गर्नुभएको छ। अवधारणा पत्रमा लोकतान्त्रिक, प्रगतिशील समाजवादी, लोकतान्त्रिक क्रान्तिकारी, श्रमिक समाजवादी तथा समावेशी राजनैतिक शक्तिलाई एकताबद्ध गर्ने प्रतिबद्धता जनाइएको छ।
3: वर्षा, पहिरो र कटानका कारण देशका विभिन्न स्थानमा आज पनि सड़क अवरूद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार तेह्रथुमको मध्य पहाड़ी लोकमार्ग, सिन्धुपाल्चोकको अरणीको राजमार्ग, इलामको मेची राजमार्ग, रसुवाको त्रिशुली मैलुङ स्याफ्रुवेसी सड़क, मुगुको नागमा गमगढ़ी सड़क, रूकुम पश्चिमको भेरी करिडोर र सोलुखुम्बुको सल्लेरी लुक्ला सड़क खण्ड अवरूद्ध हुँदा यातायात सेवा प्रभावित भएको छ। काभ्रे पलाञ्चोक सिन्धुली जोड़ने बीपी राजमार्गमा सम्भावित बाढ़ीको जोखिमलाई दृष्टिगत गर्दै खुड़कोट नेपाल थोक कटुञ्जेबेसी सड़क खण्डमा का 6 बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यो सड़कमा हरेक दिन बिहान 4 बेलुका 6 बजेसम्म भने सवारी सञ्चालन हुने व्यवस्था मिलाइएको छ। यसैगरी कान्ति लोकपथमा पनि वर्षायामका कारण बेलुका 5 बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका 9 राजदुवालीमा वर्षाका कारण सड़क हिलाम्मे भएपछि यातायात पुनरूपमा अवरूद्ध भएको छ। उक्त क्षेत्रमा वैकल्पिक मार्ग भने सञ्चालनमा छ। सिन्धुपाल्चोकको भटेकोशी गाउँपालिका अन्तर्गत 0 कोदारी र लिपिङ क्षेत्रमा पहिरो र सड़क भाँसिएपछि अरणीको राजमार्गका विभिन्न सड़क खण्ड पूर्णरूपमा अवरूद्ध भएका छन्। यसैगरी सोलुखुम्बुको खुम्बु पासङ लामो गाउँपालिका 1 नीलदोर्जे पर्यटक सड़क खण्ड अन्तर्गत सल्लेरी लुक्ला सड़क र तेह्रथुमको लालीगुराँस नगरपालिका 9 काँडे पिङवा खोला नजिक मध्य पहाड़ी लोकमार्ग पहिरोले अवरूद्ध भएको छ।
2: ढोरपाटन पुग्ने पर्यटकको संख्या पछिल्लो समय वृद्धि हुँदै गएको छ। एक वर्षमा 37,000 पर्यटक ढोरपाटन पुगेका छन्। तीमध्ये अधिकांश आन्तरिक पर्यटक रहेको ढोरपाटन शिकार आरक्ष कार्यालय बागलुङले जनाएको छ। नेपालको एकमात्र शिकार आरक्ष क्षेत्र ढोरपाटन पुग्ने पर्यटकको संख्या एक वर्षमा 13,000 बढ़ेको कार्यालयका रेन्जर सागर सुवेदीले जानकारी दिनुभएको छ। ढोरपाटनमा पर्यटकीय पूर्वाधार निर्माण प्रचार प्रसार तथा व्यवस्थित होटल तथा घरवास होमस्टेको विकासले पर्यटकको संख्या वर्षेनी वृद्धि भइरहेको उहाँले बताउनु भएको छ। रेन्जर सुवेदीका अनुसार पर्यटकको संख्यामा वृद्धि भएसँगै पर्यटकबाट प्राप्त हुने राजस्व पनि वर्षेनी बढ़िरहेको छ। आर्थिक वर्ष 2082-83 ढोरपाटन आउने पर्यटकको संख्या 37,520 पुगेको जनाउँदै तीमध्ये 37,270 नेपाली पर्यटक रहेको उहाँले जानकारी दिनुभएको छ। उहाँका अनुसार आर्थिक वर्ष 81-82 23,692, आर्थिक वर्ष 80-81 15,553 पर्यटक ढोरपाटन पुगेका थिए। ढोरपाटन क्षेत्रको प्रचार प्रसार पर्यटकीय पूर्वाधार बोकीपाटनको चर्चा र जलजलामा पदयात्रा गर्ने पर्यटकका कारण वर्षेनी संख्या बढ़दै गएको सुवेदीको भनाइ छ। उहाँका अनुसार पर्यटकको संख्यामा वृद्धि भएपछि आर्थिक वर्ष 82-83 पर्यटक प्रवेश शुल्कबाट 47,68,405 रूपियाँ र आर्थिक वर्ष 81-82 31,21,500 रूपियाँ राजस्व संकलन भएको थियो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
4: गुणस्तरीय प्लम्बिङको पर्पज म्याम
5: मार्बलका सीपीपीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका यूपीपीसी प्रोडक्टहरू लेड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको साथ जीवन भरको
1: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र thahakhabar.com पनि सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। राष्ट्रका लागि हप्ताको 2 घण्टा स्वयंसेवा भन्ने नाराका साथ आज पनि पशुपति क्षेत्र स्थित गुहेश्वरी फाँटमा सफाई गरी नकुहिने 4 मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ। बागमती सफाई अभियानको 691 हप्तामा यस क्षेत्रमा सरसफाई गरी 4 मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको हो। पछिल्लो समय यस क्षेत्रमा नकुहिने फोहोर बढ़ेपछि गत हप्तादेखि यस क्षेत्रमा सरसफाई हुँदै आएको छ। सफाईका क्रममा कुहिने फोहोर भने यही खाडल खनेर गाडिएको अभियानकर्मी किशोर सिंह साईले जानकारी दिनुभयो। उहाँका अनुसार सो अवसरमा बागमती नदी किनारमा विभिन्न जातका 150 बिरूवा रोपिएको छ। अर्को हप्ता साउन 30 गते शनिबार पनि यही स्थानमा सफाई गरिने जनाइएको छ।
2: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको माथिल्लो सदन सिनेटले भारत सहित 5 देशहरूमा 100% भन्सार कर लगाउने विधेयक पारित गरेको छ। अमेरिकी सिनेटले रूस र उसका पेट्रोलियम पदार्थका प्रमुख खरिदकर्ता देशहरूलाई दण्डित गर्ने उद्देश्यले ल्याइएको महत्वपूर्ण विधेयकलाई बहुमतले अनुमोदन गरेको हो। अमेरिकी सिनेटले यस विधेयकलाई 86-11 भारी बहुमतले पारित गरेको छ। यो विधेयकले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रूसको तेल र ग्यासका शीर्ष 5 आयातकर्ता देश बाट आउने सामानमाथि 100% ट्यारिफ अर्थात भन्सार कर लगाउने अधिकार प्रदान गर्नेछ। विधेयक अनुसार भारत चीन स्लोभाकिया हंगेरी र अजरबैजानलाई 100% भन्सार कर लगाउन सकिनेछ। यो विधेयक रिपब्लिकन र डेमोक्रेटिक दुवै दलको समर्थनमा ल्याइएको हो। यसको उद्देश्य रूसको तेल राजस्व घटाउनु र उसको युद्ध लड्ने क्षमता कमजोर पार्नु रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। जुलाई 23 रूसबाट तेल र ग्यास खरिद गर्ने देशलाई 100% भन्सार कर लगाउन प्रस्ताव गरिएको थियो। विधेयकको मस्यौदामा 500% भन्सार कर प्रस्ताव गरिएको थियो तर पछि यसलाई 100% झारिएको हो। अब यो विधेयक अमेरिकी संसदको तल्लो सदन प्रतिनिधि सभामा पठाइने भएको छ।
3: अब खेल समाचार। जनकपुर बोर्ड्सले नेपाल प्रिमियर लीग एनपीएल क्रिकेटको तेस्रो संस्करणका लागि अमेरिकी क्रिकेटर हरमित सिंहलाई कप्तानको जिम्मेवारी दिएको छ। जनकपुर बोर्ड्सले आज सामाजिक सञ्जाल मार्फत सिंहलाई कप्तानको भूमिकामा क्लबमा स्वागत गरिएको जनाएको हो। बायाँ हाते स्पिनर हरमित अलराउण्डर खेलाड़ी हुन्। उनले एनपीएलको अघिल्ला दुवै संस्करण सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए। ती दुवै संस्करणमा सुदूरपश्चिम रोयल्सलाई फाइनलसम्म पुर्याउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। हरमितले अमेरिकाको राष्ट्रिय टोलीबाट राष्ट्रिय टोलीबाट 29 एक दिवसीय अन्तर्राष्ट्रिय खेल्दै 39 विकेट लिएका छन् भने दुई अर्धशतकको मदतले 350 रन पनि बनाएका छन्। यसै गरी उनले अमेरिकी टोलीका लागि 29 टी20 अन्तर्राष्ट्रिय खेल्दै 31 विकेट लिएका छन् भने 242 रन बनाएका छन्।
2: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: काठमाडौँ उपत्यकामा पनि ग्यासको चरम अभाव, उद्योग मन्त्री यादव अनुगमनमा।
2: साना 8 दलको अग्रगामी मोर्चा गठन, एमाले पुनर्गठन हुने शंकर पोखरेलको दावी।
3: वर्षाका कारण देशका विभिन्न 13 सड़क अवरूद्ध, ढोरपाटन पुग्ने पर्यटकको संख्या पछिल्लो समय वृद्धि हुँदै।
2: 5 देशमा 100% कर लगाउन सक्ने विधेयक अमेरिकी सिनेटबाट पारित। रूसबाट तेल खरिद गर्ने देशमाथि भन्सार कर लगाउन अधिकार प्रदान गरिने।
3: र अमेरिकी क्रिकेटर हरमित सिंहले जनकपुर बोल्सको कप्तानी गर्ने।
2: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
7: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो
8: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: Siphonia. Extreme energy drink.
1: के तपाईँलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
2: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
3: यदि त्यसो हो भने
2: अब चिन्ता नगर्नुहोस्, किनभने
4: मणिपाल सुचन अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
5: यही साउन 23 गते शनिबार
6: भागलुङ मेडिकल हल कुसुमा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
2: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, योनिजा नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, वृय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
7: याद गर्नुहोला डाक्टर र आउने मिति
5: यही साउन 23 गते शनिबार
2: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
8: सम्पर्क फोन नम्बर 0674227
2: 24027
8: सम्पर्क मोबाइल नम्बर 98572597
2: 98511 9018

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आज बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।

मिठो बन्छन् सारा अनि आइसकेकी सुरा र चौचौ द्वारा प्रायोजित कार्यक्रम गामका कुरामा अनि के छ आला खबर पानी परि सबै हाम्रातिर त पितिर पितिर अनि हजुरको घर गामतिर कस्तो छ अवस्था बल्ल सुरु गर्दैछु साथीको फोन ढोकिहाल्नु हो एकैछिन उठाउँछु है अनि रारा चाउचौद्वारा प्रायोजित कार्यक्रम रेडियो दिदी बहिनी 95.2 MHz फेसबुक रेडियो दिदी बहिनी कुस्मामा हेर्नु पाउनु हुन्छ दिदी बहिनी खबरमा पनि हेर्न पाउनुहुन्छ मैले त्यसको कपी पठाइदिन्छु नि त त्यहाँ त कमेन्ट हो त्यहाँ नि फलो गर्नु होला अनि त्यहाँ पनि कार्यक्रम लिएर आमसम गरे अनि त्यसपछि गीत गाउन सक्नुहुन्छ तपाईँलाई मनपर्ने गीत अनि ट्याक्क लाएर सुनाउन सक्नुहुन्छ अघिल्लो हप्ताको चाहिँ हाम्रो सविता के हुनुहुन्थ्यो ले चाहिँ सावित्रा सावित्राज्यूले चाहिँ जित्नु भएको छ सावित्रा शर्मा हुनुहुन्छ क्या हो उहाँलाई पनि यहीँबाट बधाई दिन्छु अनि तपाईँले पनि जित्न पाउनुहुन्छ ठ्याक्क लाएर फोन ठोकिहाल्नु होला अब बल्ल फोन हान्नु होला है अहिले त उठाउन पाउँदिन के मैले यस्तो सुरुवात टुच्च गरेकी छैन अनि त्यही भएर नि अब बल्ल गर्नु होला अनि सुनेर साथ दिनु होला 9876311979 को व्हाट्सएपमा चाहिँ फोन हान्न सक्नुहुन्छ अनि काली दिदीसँग गामका कुरा गर्न सक्नुहुन्छ अनि फ्याट लाएर गर्नु होला अनि गफ पनि गरौँला अनि गाम घरतिर कस्तो छ अवस्था पनि भन्नु होला साउन्ड पनि अन्त्यतिर आइसक्यो त नि बरी भर्खरै आ जस्तो लाम्छ अन्त सकिने बेला भइसक्यो अब चाडपर्व आउँछ तिज आउँछ के आउँछ अनि बल्ल चाहिँ रमाइलो समय चाहिँ आउँदैछ कति धेरैजना साथीले मिसिज नि गर्नुभएछ मिसिज चाहिँ मैले रिपालाई गर्न पाउँदिन कहाँ यहाँ बोल्नु पर्यो अनि उता कहाँ रिपालाई गरम त नि त्यही भएर पाउँदिन त्यही भएर तपाईँले चाहिँ ट्याच लाएर यसो कमेन्ट आई के भन्नु मनलाई छ कमेन्टै भन्नु होला अब चाहिँ फोन हर्नु होला अहिले साथीहरूको फोन आयो त मैले कट्टा काट्दिएँ अनि काल दिदीले फोन हर्नु भन्नुहुन्छ अनि कट्टा काट्नुहुन्छ चाहिँ नभन्नु होला होइन र अब फोन नआउने बेला सानै कमेन्ट नि पर्छौँ नि भाइ कमेन्टबाट पनि त विजेता बन्न पाइन्छ करे विनर र अनि तर सुनाउनु भयो भने मिठा मिठा गीत त्यसै रमाइलो हुन्छ यसलाई चाहिँ हाम्रो आमा जस्तो लाउँछ मलाई टोनाले नमस्कार गरे भाइ हेलो।

Ay, no.

0: खबर सन्चै हुनुहुन्छ कि कस्तो छ त नि हाल खबर?
1: ए बानी, म त सन्चै छु भाइ। अनि आमा गीत सुनेर यहीँ लठ परि थिए नि। अनि के छ हाल खबर? यहाँ त पहिरो जानी गरी छ, अस्ति नि पानी ठुलो परो अनि ठामठाममा पहिरो गइछ, तर अहिले चाहिँ पिति पिति पानी पर्ला जस्तो गरिन्छ। उतातिर कस्तो छ अवस्था? खाजो खान के अनुभव?
0: खाजा पनि खाइयो दिदी, अनि त्यहाँदेखि काली दिदी कतिर आउनुहुन्छ भन्दै हेर्दै गरेको देखे मैले खुसी लाग्यो, अनि यसो बोलाम हुन्न र भनेर अनि यसो यसो गाउँ टेकेर छरिएको बा।
1: ए बा, साह्रै मिठो गीत गाउनुहुन्छ आमा। गीत सुन्दाखेरि आनन्द आउँछ के मुलाई नि। लौ धेरै धेरै धन्यवाद, धेरै धेरै मुया छ भाइ, यति धेरै मुया हुनुहुन्छ क्या नि होला। अनि आफ्नो ख्याल गर्नुहोला, अब गीत सुनिहाल्नु भयो, सुनिहालियो करे होइन। अनि अहिलेलाई छुटाम है त।
0: हवस् ल, सबै सबैलाई आफ्नो ख्याल गर्नु होला, बर्खाको बेला छ, यताउता गाडीमा हिँड्दा केर्दाखेरि सन्देश गर्नु
1: होला। लौ त नि अहिले छुटे, नमस्कार।
0: ल आशीर्वाद छ भाइ।
1: ए बा, हाम्री फनामती उमाया आमा हुनुहुन्छ भाइ, कति मुया हुनुहुन्छ। अनि आमाले आशीर्वाद पनि दिनुहुन्छ, खुसी लाग्छ। धेरै धेरै धन्यवाद भन्छु हाम्री प्यारी आमैलाई, कति धेरै मुया गर्ने मुन्छे। अनि एकपटक विजेता नि बनिसक्नु भएको, फेरि बन्न पनि देर छैन, अब दिनदिनै फोन हाल्नुहुन्छ, गीत सुनाउनुहुन्छ, कति राम्रा राम्रा। अनि तपाईँले नि च्याट लाएर फोन हाल्नु होला, अहिलेलाई साथी हुनुहुन्छ करे, स्वागत गरौँ। हजुर नमस्कार गर्छु है त। लौ न, नमस्कार गरेको कसले फेरि मिस कल हार्नुभयो, नमस्कार गरे है त।
2: नमस्कार नमस्कार।
1: ए बानी, को बोल्नु भयो? मैले सानो जस्तो ला मलाई हो।
2: हजुर हो त, म धनकुटाको भेरिटारबाट सानो सम्झना बोलिरहेको छु।
1: ए बा, हाम्री सानो सम्झनाको खबर के छ? सन्चै हुनुहुन्छ करे?
2: ठिक ठाक छ, अनि बसिरहेछु, अनि अनलाइन सुनिरहेछु होइन, लाइभ सुनिरहेछु, त्यस्तै छ।
1: ल ठिक छ, खाजा खान के अनुभव? पहमा एउटा कुरो भन्छु यहाँ लाइभ सुनेका साथीहरूलाई, यता बोल्न लाउने होला, उता टुच्च टुच्च मिस कल चाहिँ नहान्नु होला, आवाज काटिन्छ नि त हाम्रो सानोको। अनि सबैले लाइभ सुनेर मात्रै फोन ठोक्नु होला का भन्छु, यता गरेको गरे गर्नु इच्छा क्या साथीले, हैरान पार्नु भयो।
2: त्यही भएर मैले पनि हल्का काटिरहेको
1: सुनिरहेको छ।
2: अनि सन्चै हुनुहुन्छ नि?
1: ठिक छ भाइ, पानी परिच अनि पितृ पितृ अनि अरू पुर त ठिक ठिकै छ। के सुनाउनुहुन्छ त आज हामीलाई?
2: आज म पूर्वेली भाषा सुनाउँछु।
1: लौ ठोकिहाल्नुहोस् है त।
2: हुन्छ
1: ला।

0: कति मिठो गीत गाउनु भयो भाइ। ल धेरै धेरै मुया छ नि, चाउचाउ खाना क्यानु भयो तो रारा?
1: चाउचाउ एकदम मिठो स्वादिलो, रारा चाउचाउ सबैले खानु होला, एकदम त्यो पिरो पनि नहुने होइन,
0: पेट गडबड
1: मान्छे बिरामी मान्छेले खाँदा चाहिँ एकदम तन्दुरुस्त हुन्छ जस्तो लाग्यो मलाई।
0: हो त नि, ए बा, धेरै धेरै धन्यवाद यति मिठो गीत गाउनु भयो। फेरि फोन हान्दै गर्नुलाई, अहिले छुट्छु है त, नमस्कार गरे। ए बा, साथीको फोन काट्यो क्या। हजुर नमस्कार, हजुर के छ हाल खबर? हामी शान्ति बुइनी हो जस्तो लामोलाई ए बा, हाम्रा अनि परिचयका भाइ, पानी त सीमा अनि पत्र पत्र पत्र पत्र आइ त ऐमा आउँदाखेरि ल हेर, धेरै धेरै मुया छ भाइ, मुया हुनुहुन्छ, गर्दै गर्नु होला मुया। ल हेर, फेरि नै जित्न पाइन्छ नि भाइ, होइन र फेरि पनि पाइन्छ नि, रेगुलर आउनु भयो भने फेरि नै पाइन्छ। अनि के सुनाउनुहुन्छ आज?
1: मैले आँखैमा राख्छु मेरो देश भन्ने गीत गाउँछु।
0: लौ तन ढोकिहाल्नु छ है।

0: त्यति
1: नै। ए बालो धेरै धेरै धन्यवाद, मिठो गीत सुनाउनु भयो गरे। अनि सम्झिँदै गर्नु पर्यो, फोन हान्दै गर्नुहुन्छ, मुही हान्नुहुन्छ, गर्दै गर्नु होला, आफ्नो ख्याल गर्नु होला। लौ त नि अहिले छुट्छु है, चाउचाउ जित्नु भयो भने फोन हान्छ। नमस्कार। ए हाम्री शान्ति बराल हुनुहुन्छ पोखरा बजाराबाट फोन हान्नुहुन्छ, सधैँभरि कति मुया हान्नुहुन्छ, धेरै धेरै मुया छ। अनि धेरैजना साथीले यता फोन हान्नु भयो, यता बोल्नेलाई यता उठाउन पाउँदिन करे बुझ्नुहुन्छ कुरो, त्यही भएर उठाएन, गाह्रो पिरो मान्न भएन, पालै पालो पालै पालो पालै पालो हान्न पर्यो फोन है। अनि आदरणीय काली दिदी नमस्कार, म पनि विराटनगर बाँसबारी गाउँदेखि तपाईँको गाउँका कुरा कार्यक्रम सुन्न आइपुगे। सम्धि धर्मराज ढकालज्यूको छोरी साधना ढकाल नानीलाई जन्मदिनको शुभकामना भन्नुभएको छ। लौ त नि हाम तर्फबाट पनि धेरै धेरै शुभकामना छ करे, धन्यवाद भन्छु हाम्रा दाजै उमेश रेग्मीज्यूलाई। सरोजज्यूले पनि मिस यू भन्नुभयो। अनि अन्जु रेग्मीले काली दिदी दर्शन म पनि कार्यक्रम सुनिरहेकी छु भन्नुभएको, लुतानी दर्शन गरे मैले पनि। अब बल्ल साथीहरूले फोन हान्नु होला है, अहिले साथीहरूको फोन काटेका साथीहरूले चाहिँ खाली भयो बेला फ्याट हान्नु होला। अनि राजिन रेग्मीज्यूले पनि नमस्कार आरामै हुनुहुन्छ भन्नुभएको छ, म पनि आइपुगे भन्नुभएको छ। ल धन्यवाद भन्छु, अर्को साथी हुनुहुन्छ क्यारे नमस्कार गर्छु है त। नमस्कार, ए बाकु हो बोली चिने चिने जस्तो लाभ, मलाई त सन्जय हो र। ए बानी कहाँ जानुभयो? सन्जय छु, सूचना सूचना सूचना भाइ र सूचना भन्नु पर्ने बेला भयो त आउनु भयो गाँठे। ए बा हराए त बर्बाद भइहाल्यो नि होइन, म त ठिकै छु त नि भाइ। अनि के छ उतातिरको हाल खबर, पानी परिछ कि नाइ, घाम लाग्छन् कि नाइ, खाजा खानु भयो कि नाइ?
2: खाजा खाइसक्या हो, एकछिन अगाडि पानी परिरहेको थियो, अहिले चाहिँ मजाले घाम लागिरहेछ।
1: ए बानी हो र, अनि खाजा खानु भयो कि खानु भयो होइन त? मैले त खाइ छैन भाइ, अब बल्ल कार्यक्रम अभ्यासी खाने हो, के सुनाउनु छ आज हामीलाई? लौ त नि लौ ठोक्नुहोस्।
2: जिउने मन त थियो रमाई रमाई के गर्ने होला, तिम्रो हात समय समय के गर्ने होला, जिउने मन त थियो रमाई रमाई के गर्ने होला, तिम्रो हात समय समय के गर्ने होला, माघी पनि तिम्रो बाउली छोरी कहाँ बेला लड्दैछु, जिउने मन त थियो रमाई रमाई के गर्ने होला, तिम्रो हात समय समय के गर्ने होला, माघी पनि तिम्रो बाउली छोरी कहाँ बेला न त्यसै, सुक्खो छैन कमाई जमाई के गर्ने होला, सुक्खो छैन कमाई जमाई के गर्ने होला, यति नै है त।
1: ल हेर बुहारी नानीको हात समाउन गाह्रो पर्यो क्या हो? ए बानी दिन्छन् दिन्छन् बुवाले ढुक्क हुनु होला, अनि त्यसो दिदी छु गरे दिदी भाइ भएर जामला गरे माम्न। लौ त नि खुसी लाम्छ, सम्झिनुहुन्छ बा बेला बेला सम्झिनु भाइ, अतेर लाम्ने के, बोलेपछि नबोल्दा को को बोलेपछि मुया हो भन्छन् नि, हो त्यस्तै जस्तै। अनि सम्झिँदै गर्नु होला, अनि आफ्नो ख्याल गर्नु होला, यसलाई छुट्छु है है चुर। ए बा आम्दैन क्या मलाई त, नाच्न आउँछ बरु, यहाँ फुतुक फुतुक नाच्नु त दिदी भनेपछि नाच्दछु, अरू त आम्दैन भाइ मलाई त, लाल लाम्छ ए बा स्टोरी सुन्नु भयो साई ग्रेस साईको मैले लेख्छु बेला बेलामा भाइलाई पनि पठाउँछु, अरू भयो भने नि हजुरलाई फुत्त पठाउला फेसला र। अनि अहिले छुट्छु, साथीले फोन ठोके ठोके गर्नु भइसक्यो ल ख्याल गर्नु है, नमस्कार। ए भाइ भाइ, हाम्रो सञ्जय भाइ हुनुहुन्थ्यो, साह्रै मिठो। उहाँले नि रेडियोमा काम गर्नुहुन्छ, अनि यसरी रेडियोमा काम गरेर रेडियोका लागि फोन गर्ने धेरै कम हुनुहुन्छ साथीहरू, हो नि त, त्यही त हो नि। अनि खुसी लाग्छ, धेरै धेरै धन्यवाद मुया छ। अनि साथीहरूले फोन हानिराख्नु भएछ नि बरे, कति साथीको फोन फ्याट उठाएछु, कति साथीको फेरि फुवाट फुवाट काटिन्छ क्या हुन्छ। अहिलेलाई चाहिँ अर्को जना साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु, नमस्कार गरे है त।
2: हजुर दर्शन नमस्कार।
1: नमस्कार हजुर, को बोल्नु भयो भाइ? भन्न मिलेन, मैले चिने जस्तो। सन्तोष
2: सुवेदी,
1: सन्तोषलाई चिनिहालेका मैले। बा के छाल खबर, सन्चै हुनुहुन्छ के रे? खाजो खान क्या हो?
2: खाजा खाए, सबै ठिकै छ दिजु। गर्मी छ, पानी परेको छैन, पर्वततिर पानी परेको छ, शीतलो छ।
1: अँ त नि, यता तपितिर पितिर परेर धन्नै लडेर धारै दुख्ला जस्तो भयो त मेरो। पानी त पर्या परेछ, पहिरो पनि गएछ यतातिर अलिअलि। अनि कहिले जानुभयो त पर्वतबाट?
2: म अस्ति 5 गते आएको, साउन 5 गते।
1: ए बा, हो त नि, बर्खा बेला यता र उता हुन नि गाह्रो छ कहाँ, हो नि त,
2: गाह्रो छ नि।
1: हो त नि, अनि खाजा खान के आउनुभयो भन्नुभयो?
2: आज खाए मैले, हजुरले खानुभयो?
1: मैले त खाइ छैन भाइ। अनि के सुनाउनुहुन्छ त नि आज?
2: म एउटा गीत गाउँछु सानो,
1: लौ ठोकिहाल्नुहोस् है त।
2: ए हस् हस् हुन्छ हस्।

0: हजुरले पनि दिन्छु।
1: ए बा, साह्रै मिठो गीत गाउनुहुन्छ के भाई। अनि धेरै धेरै खुसी ला। अब अपुरदिन माने सम्झिँदै गर्नु होला। ट्विन चाहिँ कम कम छ, साथीको फोन आ कमेन्ट एउटा फुट्टे परि होइन, त्यही भएर अहिले छुट्छु है। नमस्ते बा, प्यारो भाइ हुनुहुन्थ्यो, कस्तो मिठो गीत गाउनुहुन्छ, हामीलाई धेरै मुया गर्ने मुन्छे सन्तोष सुवेदी भाइलाई धेरै धेरै मुया छ। अनि सबैजनालाई फेरि पनि धेरै धेरै स्वागत भन्छु। धेरैजना साथीहरूले फोन हानिसक्नु भएछ, बोलिच्छु। अनि कतिपय साथीहरूका कमेन्ट पढ्न पाइछैन है, बरे दिदी त कमेन्ट पढ्न छोड्नु भयो नि भनेर कतिले मिसिज गर्नुहुन्छ मलाई। अनि मैले कमेन्ट गरे नपढ्ने भाइ काली दिदी भन्नुहुन्छ कतिले। अनि त्यसै त्यसै हुन्छ के, साथीहरूको फोन आएपछि बोल्नु पर्यो, दुई चार गफ गर्नु पर्यो, कस्ता मिठा मिठा गीत गाउनुहुन्छ सुन्नु पर्यो, नाच्नु पर्यो होइन र। राजा चौधरीद्वारा प्रायोजित कार्यक्रममा हुनुहुन्छ हजुरहरू ठ्याक्क लाएर। अनि दिदी बहिनी खबरको लिङ्क पनि मैले फ्याट लाएर पठाइदिन्छु क्या, त्यहाँ कमेन्ट आ नि त हो, त्यहाँ ठ्याक्क लाएर कमेन्ट गएर यसो क्लिक्क गरेपछि उता गइन्छ नि, उताबाट ठ्याक्क लाएर नि फलो फलो गर्नु होला। त्यहाँ कतिपय चाहिँ कार्यक्रमहरू चाहिँ हामीले लाइभ गर्ने भनी चाहिँ मैले साथीहरूलाई यसो जमघट गराउनु पर्यो, अनि सबै जम्मा भएपछि चाहिँ लाइभ कार्यक्रम पनि गर्ने भनी कुरो छ है त। अनि सुन्दै गर्नुहोला, लाइक कमेन्ट सेयर त गर्नुहुन्छ गर्नुहोला। रारा चाउचाउद्वारा प्रायोजित कार्यक्रम गामका कुरा।

0: भन संसारा अनि के चाला खबर लौ ठिक छ सबैजना साथीलाई फेरि नै स्वागत गर्छु होइन के कार्यक्रम रहेछ भन्नु अनि गामका कुरा हो काली दिदी छु अनि काली दिदीसँग तपाईँ हुनुहुन्छ अनि गफ गफ गर्न पाइन्छ रमाइलो भइन्छ मलाई नि रमाइलो लाग्छ अनि साथी पाए कतिपय साथीका कमेन्ट पढे एक दुईजना साथीका अरूका पढ्न पाए छैन का फोन आए त यसो गफ गफ गर्नलाई मुख परे म पनि अनि साथीहरूसँग बोलेछु धेरैजना साथीले फोन गरिसक्नु भएछ आफ्ना मिठा मिठा गीत सुनाउनु भयो जानुभयो धन्यवाद सबैजनालाई अनि त्यसपछि विजेता हुने साथीलाई चाहिँ मिसेज आउँछ अनि त्यही मिसेज कुराकानी गुरुमला होइन र अनि ओमकार केसी भाइले नमस्कार म पनि सुन्दैछु है इन्डियाबाट ग नेपालको घर चाहिँ बागलुङ छिस्टी हो सबैलाई सम्झेको छु भन्नु भएछ लु धेरै धेरै धन्यवाद भन्छु नमस्कार सन्तोष सुवेदी मेरो प्यारो भाइ पनि अलिक मिठो गीत गाएर जानुभएछ नमस्कार भन्नुभएर चलाउ नमस्कार युक्त प्रसाद श्रेष्ठ दाईलाई पनि ढोग गरे नमस्कार गरे दाजै नमस्कार काली बुइनी कोहलपुर बाँकेबाट कार्यक्रम हेरेर साथ दिन्छु है मिठो सम्झना भन्नुभएछ धेरै धेरै धन्यवाद हाम्रो युक्त प्रसाद श्रेष्ठ दाईलाई धेरै सम्झिन चाहन्छु धेरै मुया गर्ने मुन्छे सम्झिराख्नुहुन्छ खुसी लाग्छ रमेश रेग्मीज्यूले पनि नमस्कार गर्नुभएछ फनामती आमाले नमस्कार काली दिदी भन्नुभएछ एकजना साथी हुनुहुन्छ उहाँलाई सादरमै नमस्कार गरे हेलो नमस्कार हजुर ठिकै छु भाइ चापा गाई भाइ बोले जस्तो लाग्यो नि तर
1: काठमाडौँ
0: अनि के छ

0: होइन हामी यो कार्यक्रम सिद्धेछन्।
1: ल ठिकै छ त, नि के सुनाउनुहुन्छ आज? यसो गफ गाफ मात्रै गर्ने हो? ल ठिक छ, अपुर कुरो ठिक छ नि, आफ्नो ख्याल गर्नु होला। अनि के गरेर बस्नुहुन्छ अरे काठमाडौँमा यत्रो दिन? कुरो भए त थाहा भएको छैन, पढेर बस्नुहुन्छ कि काम गर्नुहुन्छ? ए के को पसल छ? ल हेर, ल कसैलाई बिजुली सिजुली चाहियो भने काठमाडौँमा गएर ठ्याक्कै हाम्रा भाइ थियौँ जाने है त। ल आफ्नो आफ्नो ख्याल पनि गर्नु होला, अनि त्यसपछि राम्रोसँग पसल पनि चलाउनु होला, खाजानी खानु होला, हामीलाई मुयानी गर्नु होला। अहिलेलाई छुट्छु है त मेरो भाइ, नमस्कार। ए बा चापा गाई भाइ हुनुहुन्छ, मिठो बोल्नुहुन्छ भाइ, अनि सम्झिराख्नुहुन्छ सबै, फोन हान्नुहुन्छ, खुसी लाग्छ, धन्यवाद भन्छु। धेरैजना साथीहरूले सम्झिनु भएको छ, सन्तोष सुवेदी भाइले म नेपालगञ्ज बाँकेबाट संगीत प्रेमी सन्तोष सुवेदी, मेरो रेडियो दिदी बहिनीलाई धेरै माया छ भन्नुभएको छ, अनि कार्यक्रम काले दिदीसँग सुनिरहेको छु है भन्नुभएको छ। धेरै धेरै मुया, धेरै मुया गर्ने मुन्छे कल्पनाज्यूले पनि भोजपुर बाट, अनि अहिले काठमाडौँबाट नमस्कार भन्नुभएको छ, अनि धेरैजना साथीलाई सम्झिनु भएको रहेछ। सबैजना साथीको नाम चाहिँ परेन ल, टुईमा छैन के जाने बेला हुन्छ, अनि फेरि साथीहरूको फोन आयो भने फेरि झ्याउ हुन्छ नि, कसो गर्ने होला होइन। धेरैजना साथीलाई सम्झिनु भएको छ, ल उहाँले सम्झिनु भएका सबैजना साथीलाई मिठो मुया। सोभित भाइले पनि कतारबाट भन्नुभएको छ, लो धन्यवाद भन्छु। वेदनाले बिल्कुल भरे कि आमालाई हेरे एकपटक, कल्पनामा आमाको सास फेरे, कति रुवाउने आमालाई एकपटक सोचौ सक्छौ भने हामी पनि असल बाटो रोजौ भन्नुभएको छ हाम्री अन्जु रेग्मेज्यूलाई पनि नमस्कार गरे मुया गर्ने मुन्छे, धन्यवाद। का भाइ पानी पठाउँ है बहिनी, तीन दिन भयो पानी परेको छैन, गर्मी छ यता त भन्नुभएको छ हाम्रो युक्त पर्छ। ए बा ल हेर, अब यसो लाएर गफ गाफ गरेर पानीसँग उतातिर पठाउनु पर्यो, यहाँ त आकवाई छन्। गर्मी त हिजो बेसमरी गर्मी थियो फेरि होइन, बेसमरी गर्मी, अनि हिजो पानी आइदे हुन्थ्यो बेसमरी गर्मी भयो भने त मैले पनि, तर पानी चाहिँ आउनु भएन, आज चाहिँ अलिअलि पर्नु भएछ करे। अनि सानु शर्मा सम्झना ज्यूले पुरस्कार पाएर रारा चाउचाउ खानुभयो रे, रारा चाउचाउ स्वादिलो रहेछ अरे भन्नुभएछ हाम्रो उमेश रेग्मी दाइले। अत नि सानु ज्यूले पनि चित्नु भयो, मिठो गाउने मुन्छे, अनि त्यसपछि चाउचाउ पनि खाए भन्नुभयो, भर्खर कुरा पनि भयो, खुसी ला। अनि तपाईँ पनि यसो सम्झिनु पर्यो, लाइक कमेन्ट सेयर गर्नु पर्यो आफ्ना साथीहरूलाई नि, ल हेर है चाउचाउ जित्न पाइन्छ करे भने बाह्रम लाने यहाँ थिए, ल यस्तो चाउचाउ जित्नु पर्यो भन्नु पर्यो होइन, रारा चाउचाउको पोको पठाउँछु कै कोसेलीमा। अनि चित्र थापा मगरज्यूले पनि धेरै दिन पछि हजुरको लाइभमा आए है, चितौन भक्तपुरदेखि भन्नुभएको छ हाम्रो चित्र थापा मगर दाईलाई पनि नमस्कार गरी, दाईलाई धेरै पछि देख्दा कस्तो खुसी लाग्छ, साह्रै मिठो गीत भन्नुभएको छ है, गीत गाउनु भएको साथीको सुनेर होला, हेर्दैछु है म पनि यता भन्नुभएको छ। हाम्रो शान्ति बरालज्यूलाई पनि माया छ, अनि सुन्दर लाग्ने मोती सरी भएको त गयो भाइ कमेन्ट त, मायालुको सम्झनामा गुनगुनाउने गीत हो माया, चोखो माया लगाउनेलाई दिलको ढोका खोलिसके, मखमली फूल जस्तै न ओइलिनु पति है माया, नमस्कार मै कर्ण प्रिय केसै संगीत घर सुन्दर पुर पत्रिका बाङ हाल भारतको हिमाचल बाट भन्नुभएको छ हाम्रो कर्ण प्रियज्यूलाई पनि धेरै मुया छ। अनि उहाँले पनि त जित्नु भयो नि, उहाँको छोरीले चाहिँ सामान पाउनुभयो त, उहाँलाई पनि बधाई नमस्कार। काली दिज्यू भन्नुभएको छ, एक्लो भएर संसारमा आफ्नो कोही भएनन्, स्वार्थी यो संसार बाँच्नुको अर्थ रहेन, आज आफ्नो मन आफैदेखि टाढा भयो, मुटुको कोमल फूल पनि आज काडा भयो भन्नुभएको छ उमेश रेग्मी दाईलाई पनि माया छ, धेरै मुया गर्ने मुन्छे हाम्रो उमेश रेग्मी दाईले चाहिँ यति माया गर्नुहुन्छ, बेला बेला सम्झिनुहुन्छ, कमेन्ट गर्नुहुन्छ, कार्यक्रम आएन भने किन हो कार्यक्रम आएन भन्नुहुन्छ होइन, अनि त्यसपछि कार्यक्रम आउँछ नि आज भन्नुहुन्छ, धेरै माया गर्ने मुन्छ।

फेरि नेत्र पौडेलज्यूले पनि दर्शन रेडियो दिदी बहिनी भन्नुभएको रहेछ, धन्यवाद दाजै, कमेन्ट पढ्नुहोस् भन्नुभएको छ, पढिचुका हिजोको कुष्माको बस्ताको कुरो मिलो, काली बुइनी भन्नुभएको छ हाम्रा कुष्मा अलि अलि यताउता पन्त पुन्द मुदङ भइरहेको छन् वार्ता कार्यक्रम जारी नै छ। ल ठिकै छ नि त अलि अलि रामबहादुर विक दाजु लगाए सबै सबैमा मिठो सम्झना कार्यक्रममा आउन आग्रह गरे है दाजु भन्नुभएछ। अनि रामबहादुर विकज्यूले अघिल्लो हप्ता चाहिँ गाउनुभयो मिठो गीत गाउनुहुन्छ उहाँले, ल धन्यवाद। सबै सबैमा मिठो सम्झना गरे है युक्त प्रसाद श्रेष्ठ दाजु, मीना दिजु लगायत सबैमा मिठो सम्झना, रामबहादुर दाजुलाई कार्यक्रममा फोन गर्न आग्रह गरेको गर्नु भएन भन्नुभएछ हो र लौ ठिकै छ। अब कि नि त नि व्यस्त हुनुभएछ कि बरै होइन र सधैँ एकै नासा हुन्न गरे, कहिले व्यस्त भइन्छ कहिले के भइन्छ, हिजो गर्मीले हो कि बहिनी, हिजो बस पार्कतिर दौरा दौथ्यो दिउँसोतिर र के भयो कुरा मिल्यो कि नै भन्नु, दौरा दौर भएर अलि अलि पिटापिटा पनि भयो बेसमरी गर्मीमा यसो दौडिनु भयो दाजुहरू, कुरा मिल्दैछ कुरा मिल्दैछ, बस पाक चाहिँ बस पाकमा लर यसो पाक गर्ने भन्ने कुरो चाहिँ नगरपालिका प्रशासनको, अनि हाम्रा दाजुहरूले चाहिँ फेरि त्यही राख्न पर्छ भन्ने यस्तो कुरो गर्नुभएको छ करे। अब यस्तै यस्तै हो त नि बुहारीलाई अब क्यारम होइन मिल्ला। किशोर अञ्चान दाईले नमस्कार भन्नुभएछ, लौ नमस्कार दाई, त अस्ति नै पनि हप्ता नि लास्ता लास्ता आउनुभयो, तँ अहिले नि लास्ता लास्ता आउनुभएको किन हो, लास्ता लास्ता आउँछु भनेर हो कि कसो हो, नोटिफिकेसन नि कति जान्न के फेरि हो नि त, अनि के छ हाल खबर, सन्चै हुनुहुन्छ होला, बर्खाको समय छ, कतै यात्रा गर्दाखेरि यसो बाटो कस्तो छ, राम्रो छ कि छैन, पहिरो गएछ कि गएन भनेर बुझेर जानेर मात्र यात्रा गर्नुहोला, अनि आफ्नो ख्याल गर्नुहोला, आफूलाई मुया गर्नुहोला भन्छु, अनि काली दिदी सुन्दै गर्नुहोला है त, अनि त्यसपछिबाट अनि हामी रमाइलो गफ गफ गर्छौँ। धेरैजना साथीले आज गीत गाइसक्नु भएछ, भटाभट साथीहरूको गीत अघि सुनिहालिम, अब फेरि तपाईँको गीत सुन्ने पालो पनि आउँछ, अनि अब चाहिँ टुइम छैन फेरि, अब फोन हालेर त हुन्न भाइ टुइममा छैन, सुन्दै गर्नुहोला, लाइक कमेन्ट गर्नुहोला।

अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चिज बल्समा पनि उपलब्ध छ।

अनि बेला भएको अरे बुहारीलाई ल धेरै धेरै मुया छ सबैजनालाई ज जसले मलाई मुया गर्नुभयो सम्झिनुभयो लाइक गर्नुभयो कमेन्ट गर्नुभयो फोन हान्नुभयो अनि त्यसपछिबाट सबैजनालाई धेरै धेरै धन्यवाद धेरै टाढा टाढाबाट सम्झिनुहुन्छ भाइ कम्ता खुसी लान्छ र मेरी बसलाई धेरै धेरै धन्यवाद धेरै धेरै मुया छ आफ्नो पनि ख्याल गर्नु होला अनि त्यसपछिबाट के भन्छन् रे बेला बेला सम्झिनु होला भन्दा नि संसारबार आउँछु सम्झिँदै गर्नु होला आफ्नो ख्याल गर्नु होला अहिलेलाई त काल दिदी जान्छु रारा चाउचौलाई धेरै धेरै धन्यवाद छ अनि तपाईँ सबैले धेरै धेरै मुया अनि अर्को हप्ता आउँछु अहिलेलाई चाहिँ बिदा हुन्छु गरे हुन र ल नमस्कार।

0: रहेको नेपाली खबर शुरू गरौं। पुनस्थापनाका लागि मनहराका विस्थापित सुकुम्बासीको माग सम्बन्धी खबरबाट उपत्यकामा सुकुम्बासी बस्ती हटाइएपछि विस्थापित भएका परिवारले पुनस्थापनाको माग गर्दै आन्दोलन शुरू गरेका छन्। भक्तपुरको मनहरा क्षेत्रमा बस्ती भत्काइएको चार महिनापछि विस्थापितहरूले काठमाडौँ उपत्यका विशेष समितिको आयोजनामा आज विशेष कोण सभा आयोजना गरी सरकार विरूद्ध प्रदर्शन गरेका छन्। कोण सभामा बोल्दै संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका नेताहरूले विकल्प बिना हटाइएका परिवारको भूस्वामित्व सहित स्थायी पुनर्स्थापना, टहरा भत्काउँदा भएको क्षतिको मुआवजा र समय सीमा सहितको योजना ल्याउन जोड़ दिएका छन्। होल्डिङ सेन्टरलाई अल्पकालीन व्यवस्थापनमा सीमित राखी महिला बालबालिका र अपाङ्गता भएका व्यक्तिको संरक्षण गर्नुपर्ने उनीहरूको भनाई छ। साउन 22 गतेदेखि शुरू भएको विरोध कार्यक्रम अन्तर्गत स्थानीय तह र मानव अधिकार आयोगमा ज्ञापन पत्र बुझाउने तथा भदौ 4 माइती घरमा खबरदारी सभा गर्ने निर्णय भएको छ। भदौ 12 माकपुरा नभए अनिश्चितकालीन सत्याग्रह शुरू गर्ने उनीहरूले चेतावनी दिएका छन्। उता डडेलधुराको परशुराम नगरपालिका 12 खजुराने र तुलाभारीका 12 सुकुम्बासी परिवारले भने झण्डै 3.5 दशकपछि लालपूर्जा हात पारेका छन्। साविक जोगभुडा क्षेत्रमा 2045 सालमै नाप नक्सा भएर पनि रोकिएको प्रक्रियालाई अहिलेको समितिले नियमानुसार राजस्व संकलन गरी पूरा गरेपछि स्थानीयले लालपूर्जा प्राप्त गरेका हुन्।
1: काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको सहज आपूर्ति र उपभोक्ताका गुनासा समाधानका लागि सरकारले सक्रियता बढ़ाएको छ। यसै क्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले काठमाडौँको टेकु स्थित ग्यास वितरण डिपोको अचानक अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा मन्त्री यादवले विशेष गरी कीर्तिपुर क्षेत्रमा डेरा गरी बस्ने विद्यार्थीलाई कुनै पनि हालतमा ग्यासको अभाव हुन नदिन वितरकहरूलाई कड़ा निर्देशन दिनुभयो। कीर्तिपुर मुख्य शैक्षिक हब भएकाले त्यहाँ अध्ययनरत युवाको भान्सा प्रभावित हुन नदिन सबै ग्यास कम्पनी सजग रहन आग्रह गर्नुभएको छ। बजारको वास्तविक अवस्था जाँच्न र पहुँचविहीन विद्यार्थीसम्म सहज रूपमा ग्यास पुर्याउने व्यवस्था मिलाउन डिपो संचालकलाई सचेत गराइएको मन्त्रीको सचिवालयले जनाएको छ।
0: यता खाना पकाउने एलपी ग्यासमा दोब्बर भन्दा बढ़ी मूल्य असुलेर कालोबसारी गर्ने एकजना पसल संचालकलाई भक्तपुर प्रहरीले नियन्त्रणमा लिएको छ। चागुनारायण नगरपालिका 2 दुवाकोटमा किराना पसल चलाउँदै आएका 57 वर्षीय तुलसीराम तोयनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रति सिलिण्डर 7,000 रूपियाँसम्म असुलेर ग्यास बिक्री भइरहेको विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले अनुगमन गर्दा पसलबाट 3 थान ग्यास सिलिण्डर फेला पारेको थियो। बजार मूल्यभन्दा कैयौं गुणा बढ़ी रकम लिई उपभोक्ता ठगी गरेको पुष्टि भएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। तुलसीराममाथि हिरासतमा राखेर कालोबजारी सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।
1: विगत लामो समयदेखि थन्किएर घाटामा चलेका वा बन्द अवस्थामा पुगेका राष्ट्रिय उद्योग र सार्वजनिक संस्थानहरूमा क्रमिक सुधारका संकेत देखिन थालेका छन्। यही क्रममा 2 दशकदेखि बन्द रहेको हेटौड़ा कपड़ा उद्योगमा आज शनिबारदेखि कपड़ाको सफल परीक्षण उत्पादन शुरू भएको छ। नेपाली सेनाको प्राविधिक नेतृत्वमा पुराना मेसिन, विद्युत प्रणाली र भौतिक संरचना मरमत गरेर उद्योग परिसरमा कपड़ा बुन्ने तान पुनः संचालनमा ल्याइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका निजी सचिव प्रदीप परियारले लामो समयको प्रयासपछि परीक्षण उत्पादन सफल भएको जानकारी दिनुभएको छ। परीक्षण उत्पादनको नतिजाका आधारमा उद्योगलाई दीर्घकालीन रूपमा पूर्ण क्षमतामा संचालन गर्ने सरकारको तयारी छ। उद्योगहरू बिउजिने क्रमसँगै प्रधानमन्त्री बालेन्द्र शाहले इमान्दारिता, कानूनको पालना र निरन्तरको टीमवर्कका कारण रूग्ण संस्थानहरू पुनः जीवन्त बन्न थालेको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्रीका अनुसार नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा गरी गत आर्थिक वर्षमा 3 करोड़ रूपियाँ नाफा कमाएको छ भने थप 37 प्रकारका औषधि उत्पादनको तयारी भइरहेको छ। यस्तै नेपाल वायुसेवा निगमले पछिल्लो 4 महिनामा 6,27 करोड़ रूपियाँ भन्दा बढ़ी आमदानी गर्दै जहाज खरिदको ऋण किस्ता समेत भुक्तानी गरेको छ। दुग्ध विकास संस्थानले किसानको बक्यौता भुक्तानी समय घटाएर दैनिक 90 लाख राजस्व संकलन गर्न थालेको छ भने सिंहदरबार वैद्यखानाले पनि आयुर्वेदिक औषधिको कारोबार 4 गुणाले बढ़ाएको छ।
0: सम्झौता अनुसारको भाडा बुझाइसक्दा पनि भिरकुटी मण्डप स्थित रिपोर्टर्स क्लब नेपालको ताला नखोलिएको भन्दै संचालक ऋषि धमलाले सरकारको ध्यान आकर्षण गराउनु भएको छ। विगत तीन महिनादेखि क्लब बन्द गराइएपछि उहाँले भिरकुटी मण्डपमै पुगेर आज पत्रकार सम्मेलन गर्दै ताला खोल्न आग्रह गर्नुभएको हो। समाज कल्याण परिषदलाई 38,721 रूपियाँ भाडा बुझाएको एक महिना बितिसक्दा पनि भवन संचालन गर्न नदिएको क्लबले जनाएको छ। निरंकुश शासनकालमा समेत खुला रहेको सार्वजनिक अभिव्यक्ति दिने यो थलो अहिले बन्द हुनु लोकतान्त्रिक व्यवस्थाका लागि दुःखद भएको संचालक धमलाको भनाई छ। सुशासन र भ्रष्टाचार नियन्त्रणमा वर्तमान सरकारलाई आफूहरूको साथ रहे पनि जनताको आवाज बुलन्द गर्ने मंचमा रोक लगाइनु गलत भएको उहाँले बताउनु भएको छ।
2: उन्नाइस गते राजाले शासन आफ्नो हातमा लिनुभयो, उहाँले नेतृत्व गर्नुभयो, मन्त्री परिषदको अध्यक्ष बन्नुभयो। 21 गते हामीले रिपोर्टर्सँग बस्छौँ, त्यतिखेर नेताहरूले त्यतिखेर पनि रिपोर्टर्स क्लब बन्द गर्ने कसैले सकेनन्। भालेन्साको नेतृत्व सरकार बनिसकेपछि जनजी आन्दोलन रिपोर्टर्स क्लबकै नेतृत्वमा भएको भने पनि दावाको साथ भन्छु, जनजीहरूलाई सबभन्दा बढी ठाउँ दिने मान्छे म, जनजीहरूको एनाबोकी मान्छे म, जनजीहरूलाई छ नि साथ दिने भदौ 22 गते जनजीहरूलाई बोलाएर बहस गरेको रिपोर्टर्स क्लबमा। तर आज रिपोर्टर्स क्लब बन्द, तीन महिना भयो भालेन्साले रिपोर्टर्स क्लबमा चाबी लगाएको। म प्रधानमन्त्री भालेन्सालाई भन्न चाहन्छु, गृहमन्त्री सुधन गुरुङ भदौ 25 गते यही रिपोर्टर्स क्लबमा आएर बोल्नु, कर्फु लागेर सबै केन्द्रीय नेताहरू सबै हिँड्नु पर्दैन भनेर दुई वर्ष रिपोर्टर्स क्लब बन्द भयो। कोरोनाको बेलामा हामीले त्यो पैसा पनि तिर्यो, हामीले कोरोनाको बेलामा सरकारले पैसा तिर्न पर्दैन भन्दाखेरि हामीले तिर्यो, किन भन्दाखेरि हामी एक रुपियाँ पनि कसैको लिन चाहेन।
0: यता राजनीतिज्ञ डाक्टर गोपीलाल नेउपाने र अभियन्ता रंजन खनालले भाडा तिरिसक्दा पनि ताला नखोल्नुलाई सरकारको प्रतिशोधपूर्ण व्यवहारको संज्ञा दिनुभएको छ। भिरकुटी मण्डपका अन्य व्यवसायी र पुस्तकालय संचालकहरूले समेत परिषदले एक पक्षीय रूपमा भाडा बढ़ाएर अन्याय गरेको गुनासो गरेका छन्।
1: राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना नेता कार्यकर्ताहरूलाई गाली नगरी कामबाटै जवाब दिन निर्देशन दिएको छ। रूपन्देहीको भैरहवामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपा महामन्त्री विपिन कुमार आचार्यले समृद्धिका लागि सबैको सहकार्य आवश्यक पर्ने बताउनुभयो। पुराना दल र तिनका कार्यकर्तालाई गाली गर्नुको साटो काम र असल अभ्यासबाटै उनीहरूको मन जित्नु पर्नेमा उहाँले जोड़ दिनुभएको छ। आगामी स्थानीय तथा प्रदेश निर्वाचनमा साथ माग्दै आचार्यले बाँकी 4.5 वर्षको कार्यकाल सफल बनाउन जनस्तरबाटै समन्वय गर्न आग्रह गर्नु।
0: नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले साउन 24 गते भोलिदेखि शुरू हुने केन्द्रीय कार्य समितिको बैठक लगत्तै पार्टीको महाधिवेशन प्रक्रिया शुरू हुने बताउनु भएको छ। भक्तपुरमा स्वर्गीय श्यामबहादुर कार्कीको 1900 स्मृति दिवसका अवसरमा बोल्दै सभापति थापाले कंग्रेसलाई पुरानै मौलिक जगमा फर्काएर नयाँ रूपमा अघि बढ़ाउने उद्घोष समेत गर्नुभयो। सिद्धान्त बिर्सेर पाइने सत्ताको कुनै औचित्य नरहेको उहाँको भनाई छ। बीपी कोइराला, गणेश मान सिंह र कृष्ण प्रसाद भट्टराई जस्ता सावान नेताहरूको उदाहरण दिँदै सभापति थापाले पद र शक्तिका लागि सिद्धान्तमा कहिले सम्झौता गर्न नहुनेमा जोड़ दिनुभएको छ।
1: नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रियता र संविधानको रक्षाका लागि सम्पूर्ण लोकतन्त्रवादी शक्ति एकै ठाउँमा उभिनु पर्नेमा आह्वान गर्नुभएको छ। काठमाण्डुको तारकेश्वरमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले विगतका गल्ती कमजोरी स्वीकार गर्दै सचिएर जनतामा जान कार्यकर्तालाई भन्नुभएको छ। 2079 निर्वाचन यता शहरी मध्यम वर्ग, भूमिहीन र नयाँ पुस्ताका युवा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरू एमालेबाट टाढ़िँदै गएको बताउँदै महासचिव पोखरेलले अब परम्परागत शैली बदलेर अघि बढ़नुपर्नेमा जोड़ दिनुभएको हो।
0: यता आगामी निर्वाचनमा साझा रणनीति बनाएर प्रतिस्पर्धा गर्ने लक्ष्यसहित 8 राजनैतिक दलले संयुक्त रूपमा अग्रगामी मोर्चाको घोषणा गरेका छन्। काठमाण्डमा आयोजित विशेष कार्यक्रम मार्फत जसफा नेपाल जनमत, आम जनता र नागरिक उन्मुक्ति सहित 8 दलले 28 हुने अवधारणा पत्र सार्वजनिक गर्दै मोर्चा गठन गरेका हुन्। निश्चित समय अवधिका लागि आलोपालो नेतृत्व गर्ने र सर्वसम्मति वा लोकतान्त्रिक प्रक्रियाबाट निर्णय लिने नीति मोर्चाले लिएको छ। अवधारणा पत्रमा उपेन्द्र यादव, डाक्टर सीके राउत, प्रभु शाह, रेशम धरी र सन्तोष परियार सहित 8 दलका शीर्ष नेताहरूले हस्ताक्षर गर्नुभएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: कार्डको फिर्ता लिनुभयो त?
1: एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नुभयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। दैलेखको गुराँस गाउँपालिका दुई तल्लो डुङ्गेश्वर स्थित लोहोरे खोलामा पुलमा ट्रकले मोटरसाइकललाई च्यापिँदा चालक प्रेम बहादुर रोकाएको घटनास्थलमा मृत्यु भएको छ। दुर्घटनापछि सवार र सवारी साधन हटाउन नसक्दा कर्णाली राजमार्ग अवरूद्ध बनेको छ भने गाड़ीहरूलाई वैकल्पिक मार्गबाट सञ्चालन गरिएको छ। यता सिन्धुलीको गोलन्जोर गाउँपालिका 5/26 मोरङबाट काठमाडौँका लागि छुटिएको हाई ब्रेक फेल भएर नालामा खस्दा चारजना घाइते भएका छन्। घाइते मध्ये धनुषाकी 22 वर्षीय रूबिसा र मोरङका 19 वर्षीय समित भोजेलको अवस्था गम्भीर छ। घाइते सबैको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ।
4: देशभरका विश्वविद्यालयहरूमा हुने अनिश्चित शैक्षिक तालिका र नतिजा प्रकाशनको ढिलाई रोक्न सरकारले उच्च शिक्षाको राष्ट्रिय क्यालेण्डर स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ। विश्वविद्यालय अनुदान आयोगको सिफारिशमा शिक्षा तथा खेलकुद मन्त्रालयले स्वीकृत गरेको नयाँ कार्यतालिका अनुसार अब स्नातक तहको भर्ना असारबाट शुरू गरी भदौभित्रै पठन पाठन थाल्नुपर्नेछ। त्यस्तै सेमेस्टर प्रणालीमा कम्तीमा 90 घण्टा पढ़ाई हुनुपर्ने र 2 साता भन्दा बढ़ी ब्रेक दिन नपाइने व्यवस्था गरिएको छ। नियमित परीक्षाको नतिजा 2 महिनाभित्र, अन्तिम सेमेस्टरको नतिजा 3 दिनभित्र तथा स्नातकको नतिजा आएको 45 दिनभित्र स्नातकोत्तरको भर्ना सम्पन्न गरिसक्नुपर्नेछ। यता तराई मध्य क्षेत्रको अशान्तिका कारण 11 केन्द्रमा रोकिएको त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत एमबीएस प्रथम सत्रको बजार व्यवस्थापन विषयको परीक्षा आगामी भदौ 15 गते सञ्चालन हुने तय भएको छ।
3: महिला बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय दलित आयोगबाट सिफारिश गरिएका दलित समुदायका थर सूचीकरण गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ। मन्त्री परिषदमा निर्णयका लागि लैजानु अघि मन्त्रालयले सर्वसाधारण र विज्ञसँग प्रतिक्रिया माग गरेको छ। मन्त्रालयले आफ्नो आधिकारिक वेबसाइट मार्फत सिफारिश गरिएका थरको विवरण सार्वजनिक गर्दै 2 दिनभित्र सुझाव पठाउन अनुरोध गरेको छ। सम्बन्धित समुदाय, सरकारवाला संघ संस्था तथा आम नागरिकले मन्त्रालयको आधिकारिक इमेल मार्फत आफ्ना राय पठाउन सक्नेछन्।
4: नयाँ विद्युतीय प्रणाली लागू गरेर झण्डै 1 करोड़ नेपालीको विवरण सारेको दावी सरकारले गरिरहँदा राहदानी विभागमा भने सेवाग्राहीले चरम शास्ति भोग्नु परेको छ। प्रणाली पटक पटक डाउन हुने, लगइन नहुने र अनलाइन भुक्तानी नमिल्ने समस्याका कारण काठमाण्डु सहित विभिन्न जिल्लामा राहदानी वितरण प्रभावित बनेको छ। फ्रान्सेली कम्पनी आईडीमियाबाट जर्मन कम्पनीहरू म्युहल बौर र भेरीडोजलाई जिम्मेवारी हस्तान्तरण गरिएपछि प्राविधिक समस्या थप बल्झिएको हो। काठमाडौँ सहित पाल्पा, अर्घाघासे, बैतडी, महोत्तरी, काभ्रे, उदयपुर, बारा र म्याग्दीमा लगइन र पासवर्ड नमिल्दा सेवा प्रवाह प्राय ठप्प भएको छ। अनलाइन अपोइन्टमेन्ट छिट्टै बन्द हुने र राहदानी लिन घण्टौं लाइन बस्नुपर्ने बाध्यताले सेवाग्राही आक्रोशित छन्। बढ़दो भीड़ र प्राविधिक उल्झन बीच राहदानी विभागले भने तोकिएको मिति र समयमा मात्र कार्यालय आउन सेवाग्राहीलाई आग्रह गरेको छ।
3: काठमाण्डुको बानेश्वरबाट अवैध अनलाइन सट्टेबाजी र क्रिप्टो करेन्सी कारोबारमा संलग्न 3 जना युवालाई प्रहरीले पक्राउ गरेको छ। शंकास्पद अवस्थामा भेटेका उनीहरूबाट 1 करोड़ 20 लाख रूपियाँ भन्दा बढ़ीको गैर कानूनी वित्तीय कारोबार भएको खुलेको हो। पक्राउ पर्नेमा कपिल वस्तु गर्वई, बानेश्वर बस्दै आएका 30 वर्षीय नवीन पौडेल, 19 वर्षीय राहुल बेलवासे र 28 वर्षीय रविन बेलवासे छन्। प्रहरी टोलीले चेक जाँचका क्रममा उनीहरूको साथबाट 5 थान मोबाइल र क्रिप्टो मौजदात समेत बरामद गरेको छ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। धान रोपाई अन्तिम चरणमा पुगेका बेला धनुषा र महोत्तरीका किसानका लागि रासायनिक मलको आपूर्ति सहज बनेको छ। कृषि सामग्री कम्पनी लिमिटेड धनुषाले दोस्रो चरणको नियमित कोटा अनुसार डीएफी र यूरिया मल वितरण थालेको हो। मध्य प्रदेश कृषि मन्त्रालयको निर्णय अनुसार धनुषाका लागि झण्डै 1900 मेट्रिक टन र महोत्तरीका लागि 1800 मेट्रिक टन भन्दा बढ़ी मल वितरण भइरहेको छ। वीरगंजबाट मल भित्रिएसँगै स्थानीय तहको सिफारिशमा सहकारी मार्फत किसानसम्म पुर्याउन थाले सुनसरी र सिरहामा जारी कर्फ्यूका कारण केही दिन ढुवानी रोकिए पनि अहिले आपूर्ति नियमित भइरहेको छ। समयमै मल पाएपछि गोडमेल गर्ने तयारीमा रहेका स्थानीय किसानले राहत महसुस गरेका छन्।
2: स्थानीय बासिन्दाको तीव्र विरोध र स्वास्थ्यको चिन्ताका बावजूद वीरगंज नाकाबाट कोइला आयात बढ़ेको छ। धूलो र प्रदूषण नियन्त्रणको माग गर्दै वीरगंजका बासिन्दाले आवाज उठाउँदै आए पनि आयात र राजस्व दुवै उकालो लागेको हो। वीरगंज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षमा यो नाका हुँदै 9 अर्ब 47 करोड़ रूपियाँ बराबरको 64 करोड़ 24 लाख किलो कोइला भित्रिएको छ। यो अघिल्लो वर्षको तुलनामा परिमाणमा 17.5% र रकममा 1 अर्ब 12 करोड़ रूपियाँ भन्दा बढ़ीको वृद्धि हो। कोइला आयात बढ़ेसँगै राज्यले 2 अर्ब 14 करोड़ रूपियाँ राजस्व संकलन गरेको छ। शीर्षिया सुक्खा बन्दरगाह रेल मार्फत खुला रूपमा हुने कोइला ढुवानी र भण्डारणले वायु प्रदूषण बढ़ाएको भन्दै शीर्षिया गाउँका वासिन्दा निरन्तर आन्दोलित छन्।
1: अब विदेशका खबर। रूसको सैन्य आमदानीमा धक्का पुर्याउने रणनीति सहित अमेरिकी सिनेटले भारत र चीन सहितका देश विरूद्ध कठोर व्यापारिक नीतिको ढोका खोलेको छ। रूसबाट तेल र ग्यास आयात गरिरहेका देशहरूबाट अमेरिका भित्रिने सामानमा 100% भन्सार महसूल थप्न सक्ने विशेषाधिकार राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिने विधेयक सिनेटबाट बहुमतले पारित भएको छ। यो विधेयकले रूसी ऊर्जाका मुख्य खरिदकर्ताहरू चीन, भारत, अजरबैजान, हंगेरी र स्लोभाकियालाई निशाना बनाएको छ। सिनेटबाट पारित यो विधेयक अब अगस्त 31 बस्ने अमेरिकी तल्लो सदन प्रतिनिधि सभाको बैठकमा छलफलका लागि पेश गरिनेछ।
2: आप्रवासीको आगमनलाई लिएर युरोपेली संघका दुई शक्तिशाली देश स्पेन र इटाली बीचको सम्बन्धमा थप तिक्तता आएको छ। इटालीले सीमामा कड़ाई गरेपछि जवाफमा स्पेनले पनि गएको मध्यरातीदेखि इटालीबाट हुने सबै हवाई तथा समुद्री यात्रामा कड़ा सीमा नियन्त्रण लागू गरेको हो। स्पेनको सेउटा क्षेत्रमा मोरक्कोबाट करिब 78,000 आप्रवासी भित्रिएपछि इटालीले स्पेनबाट आउने यात्रुमाथि प्रतिबन्ध लगाएको थियो। त्यसैको प्रतिकार स्वरूप स्पेनले पनि कम्तीमा 1 महिनाका लागि इटालीबाट हुने उडान र जलयात्रामा कड़ाई गरेको छ। स्पेनले आइतबारसम्म यस्तो कड़ाई हटाउन दिएको समयसीमा इटालीले अस्वीकार गर्दै अगस्त 15 प्रतिबन्ध कायमै रहने स्पष्ट पारेको छ।
1: अब खेल खबर। नेपाल प्रिमियर लीग एनफीएलको तेस्रो संस्करणका लागि टोलीहरूले विदेशी खेलाड़ी अनुबन्धलाई निरन्तरता दिएका छन्। जनकपुर बोल्ड्सले अमेरिकी अलराउण्डर हरमेश सिंहलाई टोलीमा फित्र्याउँदै कप्तानीको समेत जिम्मेवारी दिएको छ। यसअघिका दुई संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेलेका एसोसिएट क्रिकेटका प्रभावशाली खेलाड़ी हरमेश यसपटक जनकपुरको नेतृत्वमा देखिनेछन्। पोखरा एभेन्जर्सलाई श्रीलंकाका अनुभवी अलराउण्डर धनञ्जय लसरणलाई टोलीमा भित्रिआएको छ। यसअघि अघिल्लो संस्करणमा पनि पोखराबाट खेलेका उनलाई यसपटक टोलीमा भित्रिने तेस्रो विदेशी खेलाड़ी बनेका छन्। पोखराले यसअघि नै बंगलादेश स्टार्स अलराउण्डर शाविक अल हसनलाई आफ्नो टोलीमा आबद्ध गरिसकेको छ।
2: एसियाली क्रिकेटको सर्वोच्च निकाय एसिसीले आयोजना गर्न लागेको महिला टी20 एसिया कपको नयाँ संस्करण आगामी अगस्त 28 शुरू हुने भएको छ। एसिसीले सार्वजनिक गरेको तालिका अनुसार यूएईमा हुने यस संस्करण सेप्टेम्बर 13 सञ्चालन हुनेछ। 8 देश सहभागी हुने प्रतियोगिताको उद्घाटन खेलमा समूह एमा रहेका हङकङ र थाइल्याण्ड आम्ने सामने हुनेछन्। चिर परिचित प्रतिद्वन्दी भारत र पाकिस्तान बीचको रोमाञ्चक भिडन्त भने सेप्टेम्बर 5 हुनेछ। समूह एमा भारत, पाकिस्तान, थाइल्याण्ड र हङकङ रहेका छन् भने समूह बीमा साबिक विजेता श्रीलंका, बंगलादेश, आयोजक यूएई र इण्डोनेशिया छन्। रातको समयमा फ्लड लाइटमा खेलाइने सबै खेलमध्ये सेमी फाइनल सेप्टेम्बर 10 र 11 र फाइनल भिडन्त सेप्टेम्बर 13 हुनेछ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक।
1: भक्तपुरको मनहराबाट विस्थापितको खबरदारी कोण सभा पुनर्स्थापना नभए भदौ 12 सत्याग्रहको चेतावनी। 3.5 दशकपछि डडेलधुराका 12 परिवारलाई लालपुर्सा वितरण।
2: 2 दशकदेखि बन्द हेटौड़ा कपड़ा उद्योगमा सफल परीक्षण उत्पादन शुरू। विद्यार्थीलाई प्राथमिकतामा राखेर ग्यास वितरण गर्न उद्योग मन्त्रालयको ताकेता। 7,000 ग्यास बेच्ने एकजना पक्राउ।
1: गाली होइन कामबाट जवाफ दिन कार्यकर्तालाई राजसभाको निर्देशन, पार्टीलाई त्यागको जगमा फर्काउने कंग्रेस सभापति थापाको उद्घोष, संविधानका पक्षधर शक्तिहरूलाई एक ठाउँमा आउन एमालेको आह्वान,
2: रूसी तेल खरिदकर्तामाथि कर थप्ने अमेरिकी विधेयक पास, भारत र चीन सहित पाँच देश प्रभावित, आप्रवासन विवादले स्पेन र इटाली बीच आवत जावत बन्द, हवाई तथा समुद्री यात्रामा कडाई,
1: र एनपीएलमा जनकपुरको कप्तानी हरमितलाई पोखरा एभेन्जर्समा फर्किए श्रीलंका धनञ्जय, महिला टी ट्वेन्टी एसिया कप अगस्त 28 युएईमा हुने, आठ टोलीले प्रतिस्पर्धा गर्ने।
2: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्, नमस्कार।

0: California.
1: Extreme energy drink.
2: के तपाईँलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
3: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
4: यदि त्यसो हो भने अब चिन्ता नगर्नुहोस्, किनभने
5: मणिपाल सुशील अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
6: यही साउन 23 गते शनिबार
7: भागलुङ मेडिकल हल कुसुमा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
3: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हातखुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, योनिजा नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नु।
7: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, ब्रिय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
8: याद गर्नुहोला डाक्टर र आउने मिति
6: यही साउन 23 गते शनिबार
9: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
10: सम्पर्क फोन नम्बर 0674420227 सम्पर्क मोबाइल नम्बर 98572597
9: 98511 89918।

0: extreme energy drink.
1: जसको नाम नै पर्याप्त छ
2: दिदी बहिनी
1: दिदी बहिनी
2: दिदी बहिनी
1: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ
2: हामी गर्न सक्छौ
1: गर्न सक्छौ

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। चौबीस वर्षपछि हेटौडा कपड़ा उद्योगमा फेरि चल्यो लूम, पुनसंचालनको आशा जाग्यो। भूमि समस्या समाधानको गति सुस्त, 12 लाख भन्दा बढ़ी लगतमा 10,000 मात्रै लालपूर्जा। स्थानीय सरकारले सहयोग नगरेको समितिको आरोप।
1: प्रमाणीकरणमा स्थानीय पालिकाबाट अब प्रमाणीकरणको कार्यहरू अब जसरी जसरी भयो त्यसरी त्यसरी अगाडि बढेर अनि पूर्जा वितरण भएको हो। के अरे वन ऐनको र हाम्रो भूमि सम्बन्धी ऐनको अब ऐनको पनि अलिकति बाजिएको कुराहरू पहिला आइरहेको थियो।
0: मधेसमा स्थगित एमबीबीएस परीक्षा भदौ 15 गते सञ्चालन हुने। मधेसका पुराना शक्ति फेरि एकै ठाउँमा, नयाँ मोर्चाको घोषणा। राजनीतिक अस्तित्व जोगाउने प्रयास मात्रै रहेको विज्ञको टिप्पणी।
2: शासनले पनि सत्ताको खेल गर्यो, त्यसकारण यो मिलन

0: जब परिस्थिति को तरह बोलियो मिलन कहाँ समझ गया तो तुम इंजन बन सकेगा।
1: 7,000 ग्यास बेचेको आरोपमा भक्तपुरबाट एकजना पक्राउ। बैतडीमा 178 जनाले पाए घरमै राहदानी। माग पूरा नभई भदौ 12 गतेदेखि सत्याग्रह गर्ने मनोहराका सुकुमवासीको चेतावनी।
2: खबरदारी पनि गरेका गरेका छौ। अब हाम्रो हातमा अर्थ के छ र भनेपछि अब हामीले चाहिँ सत्याग्रह गर्नुदेखि बाहेक अर्को केही पनि छैन।
1: र जापानमा टाइफुन डल्फिनको प्रभाव, 5 जना घाइते, 14,000 घरधुरीमा विद्युत अवरूद्ध। भोलि र पर्सी भारी वर्षा र हुरीको चेतावनी।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: 24 वर्षदेखि थन्किएको हेटौडा कपड़ा उद्योगमा लुम चल्नु बन्द उद्योग पुनर्जीवनको आशा जगाउने सकारात्मक शुरूआत हो। तर पुराना मेसिन चलाएर मात्रै उद्योगलाई दिगो बनाउन सकिँदैन। आधुनिक प्रविधि, लगानी र स्पष्ट संचालन योजना आवश्यक पर्छ। सरकारले परीक्षण उत्पादनको सफलतालाई अवसरका रूपमा उपयोग गर्दै उद्योगलाई आत्मनिर्भर र प्रतिस्पर्धी बनाउन दीर्घकालीन योजना अघि बढ़ाउनुपर्छ। लुमको खटखट आवाज क्षणिक उत्साहमा सीमित नभई रोजगारी, उत्पादन र आत्मनिर्भरताको निरन्तर आवाज बन्नुपर्छ। अब खबर सन्तोष गन्धर्वबाट।
4: 2 दशकदेखि मधेश केन्द्रित राजनीति गर्दै आएका अधिकांश मधेश केन्द्रित दल अहिले संसद बाहिर छन्। कुनै समय मधेश आन्दोलनको बलमा राष्ट्रिय राजनीतिमा प्रभावशाली बनेका दलहरूलाई यसपटक मतदाताले अस्वीकार गरेपछि उनीहरू पुनः प्रभावशाली राजनीतिमा फर्किन अग्रगामी मोर्चा गठन गरेका छन्। मधेसमा जनमत गुमाएका मधेस केन्द्रित दलहरू राजनीतिक विरासत जोगाउन पुनः मोर्चाबन्दी गरेपछि आलोचनासँगै औचित्यमाथि बहस शुरू भएको छ। विक्रमसम्म 2063-64 मधेस आन्दोलनले मधेसमा राजनीतिक प्रतिनिधित्व, समानुपातिक समावेशिता, नागरिकता, संघीयता र पहिचानका सवालको मुद्दालाई केन्द्रमा स्थापित गरायो। कैयौं सर्वसाधारणको बलिदानीपछि मधेसले वर्षौंसम्म भोग्दै आएको नागरिकता प्राप्तिको समस्या समाधान पनि गर्यो। तर मुद्दालाई राजनीतिक एजेण्डा बनाएर विभिन्न मधेस केन्द्रित दलहरूले पटक पटक सत्तामा पुग्ने भर्याङ बनाए। तत्कालीन मधेसी जनअधिकार फोरम लगायतका संगठन तथा दलहरू राष्ट्रिय राजनीतिमा प्रभाव शाली शक्तिका रूपमा उदाए। मधेसमा राजनीतिक प्रभाव बारे जनमत पार्टीका अध्यक्ष सीके राउतले भन्नुभयो,
5: जबरजस्त अत्याचार बढ्यो, विभेद बढ्यो, अलपतान्त्रिक गतिविधिहरू बढे, त्यति त्यति बेला हामी यसरी नै जमा भएका छौ, एकत्रित भएका छौ, संगठित भएका छौ। आफ्ना मतभेदहरू एकछिनलाई बिर्सेर, आफ्ना वैचारिक फरकपनालाई बिर्सेर भए पनि हामी एकत्रित भएर इतिहासमा संघर्ष गरेका छौ।
4: मधेसको राजनीतिमा मधेस केन्द्रित दलहरूको मात्रै प्रभाव थिएन। पहिचान र अधिकारका मुद्दालाई अघि सार्दै नेपाली कांग्रेस, एमाले र तत्कालीन माओवादी केन्द्रले पनि मधेसमा आफ्नो राजनीतिक आधार विस्तार गरे। तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले 2070 सालको निर्वाचनमा सिरा 5 चुनाव जित्नु यसको एउटा उदाहरण हो। व्यवस्था फेरियो तर मधेसका जनताको अवस्था जहाँको त्यही रहेपछि गत फागुन 21 सम्पन्न निर्वाचनमा मधेस केन्द्रित सबै दलहरूले चुनावमा पराजित भोग्नु पर्यो। लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता लक्ष्मणलाल कर्णले भन्नुभयो,
6: मधेसीले आज पनि हामी नागरिकता विहीन भयो, हामीलाई नागरिक नै मान्न स्टेट तयार भएन, दिएन, भेदभाव गरे, अधिकारबाट वञ्चित गरे, नागरिकताको लड़ाई लड्दै आए। त्यस कारणले अब पनि यो टूट फूटले गर्दाखेरि फेरि पार्टी भयो, टूट फूट भयो र मधेसी जुन बेला मधेस एकत्रित भएर अगाडि गयो त्यो बेला धेरै कुराहरू फुलफिल भयो, माग भयो, माने राज्यले।
4: 2 दशकमा मधेस केन्द्रित दलहरूले सत्ता साझेदारीदेखि निर्वाचनमा गठबन्धनको अवसर समेत प्राप्त गरे। सत्ता र शक्तिका लागि जुनसुकै सम्झौता गर्न पनि पछि नपर्ने भन्दै आलोचित भएका मधेस केन्द्रित दलहरूले कतिपय समय सरकार निर्माणदेखि प्रदेशमा निर्णायक मतका रूपमा पनि उभिए। मधेसको अधिकार स्थापितका लागि भन्दा पनि राजनीतिक स्वार्थमा बढ़ी अल्झिएको आरोप खेप्दै आएका दलहरूको अग्रगामी मोर्चा गठनको औचित्यको खोजी भइरहेको छ। प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मा,
7: यो साझा संकल्प, यो साझा अभियान, यो आम नेपाली जनताको आजको आवश्यकतालाई परिपूर्ति गर्नका लागि गठन गरिएको।
4: संविधान संशोधन, संहिता सुदृढीकरण, सामाजिक न्याय, समावेशिता र मधेसको पहिचान तथा अधिकारलाई मुख्य एजेण्डा बनाउँदै अग्रगामी मोर्चा गठन गरिएको छ। जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र खुम्बुवान राष्ट्रिय मोर्चा यस मोर्चामा सहभागी छन्। तर अहिलेको चुनौती दलहरूबीच एकता गर्नु नभई मधेसका मतदातासँग टुटेको राजनैतिक सम्बन्ध पुनः स्थापित गर्नु रहेको मधेस राजनीतिका जानकार खुशीलाल मण्डलले बताउनुभयो।
0: विषम परिस्थितिमा एक त मधेसवादी दलकोहरूको अस्तित्व समाप्त, दोस्रो के भयो भने संहितामाथि संकट आएछ, त्यो अवस्थामा यिनीहरूले मिल्न खोज्या हो। अब कुरा के छ भने यो मिलन पनि खाई हुन्छ कि अस्थायी हुन्छ भन्न सकिन्छ, किनभने मधेसी दल बिग्रेको कारण के हो भने त्यो सत्ताको खेल, शासनले पनि सत्ताको खेल गर्यो, कहिले एकलाई कहिले अर्कोलाई कहिले अर्कोलाई ऊ गरियो, त्यसकारण यो मिलन विषम परिस्थितिको हो। तर भोलि यो मिलन कहाँसम्म गएर टुङ्गिन्छ भन्न सकिन्न।
4: मोर्चाले विगतका कमी कमजोरीबाट पाठ सिक्दै मधेसका वास्तविक सवाललाई साझा एजेण्डा बनाउन सक्यो भने यो अग्रगामी मोर्चा मधेस राजनीतिमा नयाँ अध्यायको शुरूआत बन्न सक्ने विज्ञहरू बताउँछन्। तर यदि यसको केन्द्रमा फेरि सत्ता, पद र राजनीतिक अस्तित्वको गणित मात्रै रह्यो भने मतदाताले दिएको पछिल्लो जनादेश दोहोरिन सक्नेछ। भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्था बिना हटाइएका सुकुम्बासी परिवारले तत्काल पुनर्स्थापनाको माग गर्दै आन्दोलनको घोषणा गरेका छन्। बस्तीमा डोजर चलाएर परिवारलाई विस्थापित गरेको करिब चार महिनापछि संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल काठमाडौँ उपत्यका विशेष समितिले कोनसभा गर्दै सरकारलाई माग पूरा गर्न दवाब दिएको हो। मोर्चाले भदौ 12 गतेसम्म माग सम्बोधन नभए अनिश्चितकालीन शान्तिपूर्ण सत्याग्रह शुरू गर्ने चेतावनी समेत दिएको छ। मोर्चाले प्रभावित परिवारलाई भूस्वामित्व सहित स्थापित पुनर्स्थापना गर्नुपर्ने र लगायतका माग अगाडि सारेको मोर्चाका इन्चार्ज दलवर्धन कामीले सीआईएनसँग बताउनुभयो।
2: निरन्तर हामीले चाहिँ राज्यलाई खबरदारी गरिराख्यौं, ध्यानकर्षण गरिरहेछौ, मन्त्रालयमा धायौं, मन्त्रालयमा ध्यानकर्षण गर्यौं, मानव अधिकार आयोगमा गएर मानव अधिकार आयोगमा चाहिँ मानव अधिकारको सुनिश्चित गरिदिनु पर्यो भनेर हामीले ध्यानकर्षण गर्यौं। पटक पटक ध्यानकर्षण गर्दा पनि यो चाहिँ उचित चाहिँ मानवीय व्यवहार नगरेको र झन पीडामाथि पीडा, अब हाम्रो हातमा अर्थ के छ र भनेपछि अब हामीले चाहिँ सत्याग्रह गर्नुदेखि बाहेक अर्को केही पनि छैन।
4: त्यस्तै अहिले संचालनमा रहेको होल्डिङ सेन्टरलाई दीर्घकालीन समाधानको विकल्प नबनाई अल्पकालीन व्यवस्थापनमा मात्र सीमित गर्नुपर्ने मोर्चाको भनाइ छ। महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूको विशेष संरक्षण गर्न पनि माग गरिएको छ। मोर्चाले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन, प्रमाणीकरण, नापजाँच तथा निस्सा वितरणको प्रक्रिया तत्काल अघि बढ़ाउन सरकारसँग आग्रह समेत गरेको छ। मोर्चाले थापाथली, शान्तिनगर, गैरी गाउँ, मनहरा र जड़ीबुटी लगायतका क्षेत्रमा लामो समयदेखि बस्दै आएका भूमिहीन तथा सुकुम्बासी परिवारलाई वैकल्पिक व्यवस्था र कानूनी प्रक्रिया पूरा नगरी बलपूर्वक हटाइएको आरोप समेत लगाएको छ। 24 वर्षदेखि बन्द रहेको हेटौडा कपड़ा उद्योगमा नेपाली सेनाले पुराना मेसिन मरमत गरेपछि प्रारम्भिक परीक्षण उत्पादन सफल भएको छ। सरकारको जिम्मेवारी अनुसार सेनाका प्राविधिकले उद्योगको सरसफाई, विद्युतीय प्रणाली र मेसिन मरमत गरी लुम सञ्चालन गरेका छन्। प्रशिक्षण सफल भएसँगै परीक्षण सफल भएसँगै उद्योगको पुनः सञ्चालनको सम्भावना बढ़ेको छ। उद्योग मन्त्रालयका सचिव रामबन्धु सुविदीले तोकिएको दुई महिनाको समय सीमाभित्रै परीक्षण उत्पादन शुरू भएको र यसले उद्योग पूर्ण रूपमा सञ्चालन गर्न सकिने संकेत दिएको सीआईएनसँग बताउनुभयो। सरकारले गत असार 18 गते हेटौडा कपड़ा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेपछि परीक्षण उत्पादनको काम अघि बढ़ेको हो। तत्कालका लागि पुराना मेसिन मरमत गर्न सरकारले 30 लाख रूपियाँ उपलब्ध गराएको मन्त्रालयले जनाएको छ। तर दीर्घकालीन रूपमा सञ्चालन गर्न नयाँ मेसिन र थप पूर्वाधार सुधार आवश्यक रहेको समेत प्राविधिकहरूले जनाएका छन्। खाना पकाउने एलपी ग्यास सिलिण्डर 7,000 रूपियाँमा बिक्री गरी कालोबजारी गरेको आरोपमा भक्तपुर प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चागुनारायण नगरपालिका 2 दुवाकोट बारूद खाना चोकमा बस्दै आएका 57 वर्षीय तुलसीराम ओतेना रहेका छन्। प्रहरीका अनुसार उनले उपभोक्तालाई प्रति सिलिण्डर 7,000 रूपियाँमा ग्यास बिक्री गरेको सूचना पाएपछि पसलमा अनुगमन गरिएको थियो। बजार मूल्य भन्दा निकै महँगोमा ग्यास बिक्री गरी कालो बजारी गरेको आरोपमा उहाँलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिषद भक्तपुरका सूचना अधिकारी तथा डीएसपी दीपक कुमार कार्कीले बताउनु भएको छ। भूमि समस्या समाधान समितिले हालसम्म 10,034 जग्गाधनी प्रमाण पूर्जा अर्थात लाल पूर्जा वितरण गरेको छ। त्यस्तै 12,81,037 लगत प्रविष्टि गरिएको छ भने 751 स्थानीय तहसँग सम्झौता गरी भूमि व्यवस्थापन तथा समस्या समाधानको प्रक्रिया अघि बढ़ाइएको छ। सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पूर्जा उपलब्ध गराउने कामलाई निरन्तरता दिइरहेको समेत जनाएको हो। तर हालसम्म प्रविष्टि भएका मध्ये न्यून लगतको मात्रै प्रमाणीकरण भएको छ। प्रमाणीकरण र लाल पूर्जा वितरण मा भइरहेको ढिलाईबारे सीआईएमसँग कुरा गर्दै समितिका प्रमुख नापी अधिकृत तथा सूचना अधिकारी संजीव कुमार शाहले भन्नुभयो,
2: स्थानीय पालिकाको सबैभन्दा मुख्य चाहिँ प्रारम्भिक चरण स्थानीय पालिकाको हुन्छ। प्रारम्भिक चरणमा पहिला व्यक्तिको प्रमाणीकरण हुन्छ, त्यसमा चाहिँ यसको प्रमाणीकरण भएपछि नाप नक्सा भएर अनि बल्ल पूर्जा बनाउने काम शुरूआत हुन्छ। त्यसमा स्थानीय पालिकाहरूसँग शुरूदेखि नै अब सहमति हुन पनि ढिलाइ भयो, क्रमशः सहमति हुँदै आएको हो 2077 सालदेखि त्यसमा हो। अनि प्रमाणीकरणमा स्थानीय पालिकाबाट अब प्रमाणीकरणको कार्यहरू अब जसरी जसरी भयो त्यसरी त्यसरी अगाडि बढेर अनि पूर्जा वितरण भएको हो। त्यही अनुसारले अब पालिकाबाट जसरी आयो त्यसरी नै काम भइरहेको छ। अब यसमा ढिलाइ भन्दाखेरि त्यसमा विभिन्न कारणहरू अब त्यही स्थानीयबाट प्रमाणीकरण हुनमा ढिलाइ भएको के अरे वन ऐनको र हाम्रो भूमि सम्बन्धी ऐनको अब ऐनको पनि अलिकति बाजेको कुराहरू पहिला आइरहेको थियो, त्यस कारणले पनि हो अलिकति समस्या भइरहेको।
4: यसैबीच डडेलधुराको परशुराम नगरपालिका 12 का 12 परिवारले 38 वर्षपछि जग्गाधनी पूर्जा प्रमाणपत्र प्राप्त गरेका छन्। साझा खबरमा अब विदेशको खबर। भारतको हिमाचल प्रदेशमा निजी बस दुर्घटना हुँदा कम्तीमा 8 जनाको मृत्यु भएको छ भने 10 जना घाइते भएका छन्। चम्पा जिल्लाको पहाड़ी क्षेत्रमा आज यात्रुवाहक बस सड़कबाट चिप्लिएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। र जापानको दक्षिण ओकिनावा क्षेत्रमा शक्तिशाली टाइफुन डल्फिन पुगेपछि 5 जना घाइते भएका छन् भने करिब 14,000 घरमा विद्युत सेवा अवरूद्ध भएको छ। जापानको ओकिनावा र कागोशिमा अन्तर्गत आगामी क्षेत्रमा टाइफुनको बढ़ी प्रभाव परेको छ। घाइतेहरू सबै ज्येष्ठ नागरिक रहेको र उनीहरूलाई सामान्य चोट लागेको स्थानीय अधिकारीहरूले बताएका छन्।
1: मकै पोलेर खर्च धन्दै डडेलधुराका महिला
8: किल्लाका हिसाबले अब नाफा घाटा कति आउँछ? म त फर्स्ट सुरुवात हुँ, 200-250 त्यति हालो पुजी गाडबाट।
1: हरियो मकैको स्वादसँगै महिलाको उद्यम पनि फस्टाउँदै रिपोर्ट मफसलको रंगमंचमा देखिएको नयाँ सम्भावनाको कथा शनिवार विशेष लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
10: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
9: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
10: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
11: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक हार्मोनिक शक्तिशाली चार एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ साझा खबरमा अब बाँकी खबर बर्खा शुरू भएसँगै हरियो मकै बजारमा बाक्लै देखिन थालेका छन् मकैको स्वाद लिनेहरूको रूचीलाई ख्याल राख्दै गाउँघरदेखि शहरसम्मै मकै पोलेर बेच्नेहरू बढ़दै गएका छन् डडेलधुराको मालम गाउँका महिला पनि उद्यम मार्फत आय आर्जनतर्फ आकर्षित हुन थालेका छन् डडेलधुराको अमरगढ़ी नगरपालिका एक मालम गाउँका महिलाहरू अहिले बर्खायामसँगै आउने हरियो मकैको सिजनलाई आमदानीको अवसरका रूपमा उपयोग गरिरहेका छन्
13: डडेलधुराको मालम गाउँकी सीमा दियाल अहिले सदरमुकाम रहेको तोफान डाँडामा मकै पोलेर बेच्दै आउनु भएको छ बागेश्वर क्षेत्रबाट किलोका आधारमा हरियो मकै खरिद गरेर ल्याउने र पोलेर बेच्न शुरू गरेको धेरै समय भएको छैन दैनिक करिब 300 रुपियाँसम्म नाफा हुन थालेको उहाँको भनाइ छ
8: चुल्लु सिरालबाटे घोग मगाउन हाम किल्लाका हिसाबले अब नाफा घाटा कति आउँछ म त फर्स्ट सुरुवात नि हुँ 200-300, 250 त्यति आलो पुजीगाडबाट
13: रानीधाराको घुम्तीमा आगो बालेर मकै पोलेर बेचिरहेकी हरिना तमोलीले सिजनभर स्वादिला हरिया मकै विभिन्न ठाउँबाट खरिद गरी बेच्दै आउनु भएको छ प्रति केजी करिब 40 रुपियाँसम्म तिरेर मकै किन्ने गर्नुभएका उहाँले खरिद मूल्य दाउरा तथा अन्य खर्च कटाउँदा पनि दैनिक 500 रुपियाँसम्म आमदानी हुने गरेको सुनाउनुभयो
14: आधा खराब हुन्छ बाबु गोगा पारे तिन खोडा सोडा उसाए किलोले तलवर ल्याउन तसोइ छ
13: हरियो मकै पोलेर बिक्री गर्न व्यवसायमा स्थानीय सरकारले रोक नलगाएको भए पनि सरसफाईमा विशेष ध्यान दिन निर्देशन दिँदै आएको छ बस पार्क क्षेत्रमा अत्याधिक भीड़भाड़ हुने भएकाले नगर प्रहरीले त्यहाँ व्यापार नगर्न आग्रह गरेपछि हरियो मकैको व्यापार गर्नेहरू अहिले खुल्ला र कम भीड़भाड़ हुने स्थानमा पुगेका छन् अम्बरगढी एक कि बेलो त मली
14: सफा गरिदिया ऊ गरिदिया भन्नु नाना अब सफा गरेर जानु पर्छ आफ्नो रोडो दियालीको नास बस गरेर व्यापार गर्दा बाबु कहाँबाटिका दाउरा कहाँ बटी मकै ए भनेर गाडीबाट मगाउन त्यही हो बाबु नै तसै हो अब बस पार्कको पुल लागेर उहाँ जिन पुलो बुढ्यो आई यहाँ उहाँबाट भिडभाड हुन्छ बुढ्यो ठिकै हो भिडभाड हुन्छ अब हुन्छ अब यहाँ अब दियालीबाट यहाँ बस पोलो भनेर यहाँ दिया छ
13: हिजो आज डडेलधुरा सदरमुकाम र आसपासका क्षेत्रमा 10 भन्दा धेरै महिलाहरूले हरियो मकैको व्यापार गर्दै आएका छन् मौसम र निश्चित याममा गरिने यो व्यवसायले ठूलो आमदानी नदिए पनि दैनिक खर्च धान्न घर परिवारको अत्यावश्यक माग पूरा गर्न सजिलो भएको उनीहरूको भनाइ छ सागर ताम्रेकर CIN आफ्नो FM डडेलधुरा
1: बैतडीमा हुलाक मार्फत घरमै राहदानी पुर्याउने सेवा प्रभावकारी बन्दै गएको छ पछिल्लो 3 महिनामा 178 जनाले घरमै राहदानी पाएका छन् जिल्ला हुलाक कार्यालयका प्रमुख प्रकाश सिंह कार्कीका अनुसार 248 राहदानी वितरण गर्ने लक्ष्य रहेकामा 178 जनालाई घरमै सेवा दिइएको हो बाँकी राहदानी पनि सम्बन्धित पालिका मार्फत सेवाग्राहीको घरसम्म पठाइसकिएको कार्यालयले जनाएको छ जिल्लाका सबै स्थानीय तहमा यो सेवा विस्तार गरिएको छ मधेसमा भएको दंगाका कारण स्थगित त्रिभुवन विश्वविद्यालय अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम सत्रको परीक्षा भदौ 15 गते हुने भएको छ गत साउन 15 गतेका लागि तोकिएको मास्टर अफ बिजनेस स्टडीज एमबीएसको बजार व्यवस्थापन विषयको परीक्षा मधेसका केही परीक्षा केन्द्रमा स्थगित गरिएको थियो त्रिभुवन विश्वविद्यालय डीएन कार्यालयका अनुसार स्थगित परीक्षा भदौ 15 गते बिहान 11:30 बजे यसअघि तोकिएकी परीक्षा केन्द्रमा सञ्चालन हुनेछ तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ रंगमञ्च मुफसलका कलाकारको कमाईको माध्यम बन्दै
15: नाटक गरे बापत सबभन्दा बढी पैसा दिने संस्था हाम्रो संस्था हो नेपालमा म सगौरव भन्न चाहन्छु यो चाहिँ
16: कर्णाली थिएटर
15: सबभन्दा बढी पैसा हो पैसा आएको बेलामा हामी आर्टिस्टलाई सबभन्दा बढी पैसा दिन्छौँ होइन काम आएको बेलामा हामी सबभन्दा बढी पैसा दिन्छौँ यसमा कुनै जालसाजी हुँदैन यसमा कुनै केही समस्या छैन किन भन्दाखेरि आर्टिस्ट जिउँदो रहन्जेल मात्रै आर्ट रहने हो
1: मफसलमा रंगमञ्चको रंग, युवाको उमंग, शनिवार विशेष लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
1: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
17: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
1: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
17: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
1: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन

0: गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीवी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवार्य विशेष मोफसलमा थिएटर अब मनोरञ्जन मात्रै होइन युवाको आकर्षण र आय आर्जनको नयाँ माध्यम बन्दै गएको छ। मञ्चमा कला देखाउनेदेखि त्यसैबाट आमदानी गर्ने यात्रामा कर्णालीका युवा पनि अघि बढ़िरहेका छन्। रंग कर्मको सम्भावना चुनौती र अवसरबारे कर्णाली आर्टका संचालक तथा कलाकार हीरा नेपालीसँग साथी कृष्ण शर्माले कुराकानी गर्नुभएको छ।
3: एकदमै संघर्षको बेलामा नाटकमा छिरे, नाटकमा छिरिसकेपछि मेरो मलाई लत भयो त्यो नाटक, त्यहाँबाट बाहिर निस्किनेसँगै मेरो कुनै पनि प्रयासै रहेन। त्यसपछि अहिले जाँदै गर्दाखेरि चाहिँ तपाईँको अनि त्यसैमा एकदमै एक्टिभली काम गरिरहेको छु। जीविकोपार्जन भनेको चाहिँ कस्तो खाले जीविकोपार्जन भन्ने कुरा पनि हुन्छ है। राम्रो ठाउँमा बस्ने कि राम्रो गाडी चढ्ने कि होइन, ठिक ठिकैको जिन्दगी चलाउने कि ठिक ठिकैको खानपिन खाने कि होइन, सुरु नखाँदाखेरि पनि कति पैसा घट्छ होइन, रक्सी नखाँदाखेरि कति पैसा घट्छ नि त खास जिन्दगीमा होइन। म त्यसरी लिन्छु मेरो जिन्दगीलाई होइन, मैले एकदमै मिनिमलिस्टिक एप्रोचमा मेरो जिन्दगीलाई चलाइरहेको छु, एकदमै कम पैसा खर्च हुने जिन्दगी बनाइरहेको छु।
4: खर्चसँग सम्झौता गर्नु
3: सम्झौता गरेका छु, मेरो सिर्जनालाई चाहिँ बढी प्राथमिकता दिएको छु, मेरो उद्देश्यलाई सबभन्दा बढी प्राथमिकता दिएको छु मैले। एक त्यो भयो, अर्को कुरा चाहिँ जीविकोपार्जन तपाईँ संसारमा सबै व्यवसायहरू आफ्नो व्यापारीहरू व्यवसायहरूले आफै निर्माण गर्दै आए र त्यसलाई मार्केटिङ गर्दै आएका हुन्। कसैले मलाई नाटकको व्यापार बनाइदिने छैन, यहाँ मैले आफै संघर्ष गरेर त्यसलाई चाहिँ के अरे मेरो जीविकोपार्जनका लागि एबल मार्केट बनाउनु छ मैले। यहाँ कर्णाली प्रदेशमा हामी त्यही भएर सुर्खेतमा आएका छौँ। हामीले मुगुमा पनि तपाईँलाई एउटा कुरा सुनाउँछु, नेपालमा हिजोसम्ममा नाटक गरे बापत सबभन्दा बढी पैसा दिने संस्था हाम्रो संस्था हो नेपालमा, म सगौरव भन्न चाहन्छु। यो चाहिँ
4: कर्णाली थिएटर
3: सबभन्दा बढी पैसा हो, पैसा आएको बेलामा हामी आर्टिस्टलाई सबभन्दा बढी पैसा दिन्छौँ होइन, काम आएको बेलामा हामी सबभन्दा बढी पैसा दिन्छौँ। यसमा कुनै जालसाजी हुँदैन, यसमा कुनै केही समस्या छैन, किन भन्दाखेरि आर्टिस्ट जिउँदो रहन्जेल मात्रै आर्ट रहने हो, कलाकार जिउँदो रहे पनि कला रहने हो नि,
4: त्यो दिने पैसा आउँछ सर। अहिले पनि
3: हामी बनाउँछौँ, हामी त्यस्तो कन्सेप्टहरू बनाउँछौँ जो अरू मान्छेलाई दिन उत्प्रेरित होस्, उनीहरूले बाध्य पारोस् होइन। जस्तै क्लाइमेट एक्सनमाथि काम गर्ने धेरै संस्थाहरू आइएनजीओहरू छन्, त्यसमा हाम्रो काममाथि इम्पासिस दिएर उहाँले दिनु पर्यो, दिनुहुन्छ उहाँले।
4: एउटा आइएनजीओको कुरा त भयो नि सर होइन, अब दर्शकले अर्थात् त्यो हेर्ने मान्छेहरूले पैसा तिरेर हेर्ने चलन छ कि छैन,
3: हामी बनाउँदैछौँ। त्यो कर्णालीका लागि एकदमै चुनौतीपूर्ण छ, हामी बनाउँदैछौँ, त्यो एकदमै निकै राम्रो बाटोतिर गइरहेको छ।
4: त्यो सम्भावना कतिको देख्नु
3: छ, हामी बनाउँछौँ, हामी चाँडै बनाउँदैछौँ यसलाई।
4: चुनौती के छ यसमा?
3: चुनौती धेरै छन्, तर चुनौती कर्णाली त्यसै पनि चारैतिरबाट चुनौतीको चाङमा छ, तर सम्भावना सबभन्दा बढी छन् यसका, किन धेरै सम्भावना छन्। तपाईँले यहाँ चिया पसल खोलेर मात्रै धेरै बिजनेस गर्न सक्नुहुन्छ होइन, केही पनि गरिएको छैन कर्णालीमा, केही पनि छैन, एउटा राम्रो प्रिन्ट गर्ने ठाउँ छैन कर्णालीमा होइन, सम्भावना त छन् नि। यस्तो बेलामा हामीले सम्भावना मात्रै हेर्दै गयौँ भनेपछि धेरै राम्रो बाटोतिर जान्छौँ जस्तो लाग्छ मलाई।
4: यहाँले अघि अनौपचारिक कुराकानीमा पनि झन्डै 20 वर्ष भयो मेरो कलाकारिताको यात्रा भन्नुभएको थियो होइन, अब तपाईँको यो जुन यो कलाकारिताको यात्रा छ, यो यात्राको बीचमा अहिलेसम्म गरेको नाटकमा सबैभन्दा बढी तपाईँलाई नै रुचाइएको, तपाईँले नै रुचाउनु भएको होइन, सबभन्दा बढी मन परेको क्यारेक्टर त्यो हेर्न मिल्छ, तपाईँले भन्न मिल्छ त्यो कुन छ?
3: त्यो अहिले म एउटा भनिदिन्छु, मलाई चाहिँ यो तपाईँले यो प्रश्नमा चाहिँ 2065 सालमा हामीले एउटा नाटक गऱ्यौँ, त्यो नाटक कर्णाली दक्षिण बग्दो छ भन्ने नाटक हो, त्यसमा मैले लिड क्यारेक्टर गरेका थिएँ, सुनिल पोखरेलले निर्देशन गर्नुभएको थियो र गुरुकुलमा 2065 सालमा नाटक भएको थियो। यो नाटकले विशेष गरी कर्णाली द्वन्द्वबाट लामो द्वन्द्वबाट ग्रसित कर्णाली जहाँ फूलफुलेसा काटिएका छन्, जहाँ भवनहरू भत्काइएका छन्, त्यो पछिको ट्रान्जिसनमा हामीले नाटक गरेका थियौँ 65 सालमा चाहिँ। 64 सालमा संविधान सभाको चुनाव भयो, त्यसबाट संविधान बन्ने एउटा पूर्व तयारीमा छ, त्यतिखेर हामीले नाटक गरेका छौँ। हाम्रा विकासका सम्भावनाहरू भर्खर खोलिरहे थिए र हामी कस्तो थियौँ भन्दा चुइने टिनको टहरोभित्र स्कुल पढिरहेको विद्यार्थीहरू, झोलुङ्गे पुल तर त्यहाँ तुइन तरेर पोल्लो डाँडामा स्कुल पढ्ने विद्यार्थीहरूको कथा लिएर हामी नाटक काठमाडौँमा गएका थियौँ। एउटा यस्तो कथा थियो जहाँ चाहिँ एउटा मान्छे भिरबाट खस्छ र त्यसलाई बोकेर के अरे एयरपोर्टबाट नेपालगञ्ज लैजाउँ भन्दा

0: चाहिँ त्यहाँको टावरको मान्छेले के हुन्छ, सकुर प्लेन आउन आए पनि तिमीहरू जस्ता अरू गरिबहरूलाई हुन्न, यहाँ हुने खानेहरूलाई हो यो प्लेन भनेर तिमीहरूले त हिँडाएर लिनुपर्छ भन्ने यस्ता वाक्यहरू चाहिँ हामीले राखेका थियौँ। त्यसले के गरेको थियो भने नेपाल नेपालमा नेपाली रङ्गमञ्च नेपाली रङ्गमञ्चलाई चाहिँ कर्णालीको नाटकले चाहिँ एउटा ठुलो मार्केट दिएको थियो नै। विकासको सन्दर्भमा 65 सालमा हामीले नाटक गर्दाखेरि तपाईँको 69 सालमा मुगु जिल्लामा गाडी उद्घाटन भएको छ, डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री हुँदाखेरि उद्घाटन 69मा गाडी पुगेको छ, त्यो हाम्रो लागि सबभन्दा ठुलो हर्षोल्लासको समय थियो। एउटा नाटकले पनि विकासमा कत्रो ठुलो असर पार्दो रहेछ भन्ने कुराको एउटा ग्रेट इक्जाम्पल चाहिँ त्यो हुनसक्छ,
1: एउटा त्यो खालको माहौल भन्यो त्यस पछाडि
0: एकदमै ठुलो। देशको तत्कालीन बहालवाला प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीहरू, प्रधान न्यायाधीशहरू, प्रधान सेनापतिहरू सबै त्यो नाटक हेर्नु भएको थियो र नाटकमा आएर चाहिँ रुनु पनि भएको थियो। कर्णालीको एक्चुअल कथा यो रहेछ, हामीले चाहिँ भनेको चाहिँ अर्कै रहेछ भनेर चाहिँ उहाँले चाहिँ भन्नुभएको थियो, इन्टरभ्यूहरू दिनुभएको छ। त्यसमा चाहिँ मैले बोलेको एउटा डायलग थियो, त्यो म चाहिँ रिपिट भन्न चाहन्छु।
1: कृपया हजुरले भन्न सक्नुहुन्छ
0: यस्तो भन्छ त्यो मैले भन्ने क्यारेक्टरले, उसमा एयरपोर्टमा छौँ, हामी एयरपोर्टमा छौँ, त्यहाँ एयरपोर्टमा चाहिँ मैले बोकेर बिरामीलाई बोकेर ल्याएको छु, म टावर सुन्न जान्छु, टावर सुन्न जाँदाखेरि के भन्छु भन्दाखेरि, ओ साहब ऊ आइपिएलै नआला कि नआला साहब भन्छु, त्यसले भन्छ आउँदैन आउँदैन, कति कर्कर गरे यो मान्छेले बिहानदेखि यार, किन ऊ गरे, आए पनि तिमीलाई दिने हो र टिकट, टिकट त हुने खानेहरूको लागि हो भन्छ। अनि मैले यसो भन्छु, कन्ट्याक्ट गरे कन्ट्याक्ट क्या कहाँ कन्ट्याक्ट, हाम्रा रगत र पसिनाले बनाए एयरपोर्ट हो, हामीले जौका रोटा खाएर बनाए एयरपोर्ट हो, क्या तेरा बाले बनाए एयरपोर्ट हो, हामीले बनाए एयरपोर्ट हो, हामीले बनाए एयरपोर्ट, हाम्रो बिरामीकाले लिन पाइँदैन भने हामीले बनाए के काम भयो त भनेर थर्काउँछु त्यहाँ होइन। अनि त्यस्तो कामहरू चाहिँ हामीले गरेका थियौँ,
1: कर्णाली दक्षिण बग्दो छ
0: हजुर,
1: भित्रको एउटा यो अंश हो,
0: एउटा सानो पार्ट, त्यो सबभन्दा पावरफुल थियो।
2: 24 वर्षपछि हेटौडा कपड़ा उद्योगमा फेरि चल्यो लुम, पुनः सञ्चालनको आशा जागेको छ। भूमि समस्या समाधानको गति सुस्त, 12 लाख भन्दा बढ़ी लागतमा 10,000लाई मात्रै लाल पूर्जा वितरण गरिएको छ, स्थानीय सरकारले सहयोग नगरेको समितिको आरोप छ। मधेसमा स्थगित एमबीएस परीक्षा भदौ 15 गते सञ्चालन हुने भएको छ, मधेसका पुराना शक्ति फेरि एकै ठाउँमा नयाँ मोर्चाको घोषणा गरिएको छ, राजनीतिक अस्तित्व जोगाउने प्रयास मात्रै रहेको विज्ञको टिप्पणी छ। बैतडीमा 178 जनाले घरमै राहदानी पाएका छन्, माग पूरा नभए भदौ 12 गतेदेखि सत्याग्रह गर्ने मोहन मनोहराका सुकुम्बासीको चेतावनी छ। र जापानमा टाइफुन डल्फिनको प्रभाव, 5 जना घाइते, 14,000 घरमा विद्युत सेवा अवरूद्ध भएको छ, भोलि र पर्सि भारी वर्षा र हुरीको चेतावनी जारी गरिएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 24 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ. बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्. दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्. चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौ.
2: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्. यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्.
1: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल.
2: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य.
3: खानेकुरा त सधैँ बेलैमा खान्छ त, होइन मेरो बच्चा किन तिन दिनै कमजोर हुँदै गएको?
4: हरेक कमजोरी आँखाले देखिँदैन, कतिपय स्वास्थ्य समस्या थालबाट सुरु हुन्छन् र समाधान पनि थालमै हुन्छ.
3: गर्भवती हुँदा के खाने?
4: स्तनपानको मात्रा कसरी पुर्याउने?
3: शिशुलाई कहिलेदेखि थप खाना दिने?
4: घरमै पाइने खानेकुराबाट कसरी बनाउने पोषिलो परिकार?
3: यसको जवाब अनुमानमा होइन,
4: हामी खोज्दैछौ वर्षौंको अनुभवी आमा र विज्ञको संवादबाट.
3: रेडियो कार्यक्रम पोषण संवाद CIN मार्फत तपाईँको घर नजिकैको सामुदायिक रेडियोमा हरेक बुधबार बिहान 6:30 बजे र पुनः प्रसारण राति
0: 8 बजे. फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्. यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज. समयको आवाज
5: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा. पछिल्लो निर्वाचनमा पराजित साना आठ दलका शीर्ष नेताहरू मिलेर अग्रगामी मोर्चा गठन गरेका छन्। आज नयाँ पानेश्वरको थापा गाउँस्थित काठमाडौँ ब्याङ्क्वेटमा आठ साना दलले अग्रगामी मोर्चा घोषणा गरेका हुन्। चुनाव अघि माओवादी सहितका दलले समाजवादी मोर्चा बनाएका थिए। प्रचण्डले कंग्रेस एमालेसँग बार्गेनिङ गर्न बनाएको मोर्चा जस्तै अहिले उपेन्द्र यादव, सिक्के राउत, रमेश रेशम चौधरी र जनार्दन शर्माहरूले सरकारको आलोचना गर्न गठन गरेका हुन्। मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गरेका नेताहरूले वर्तमान सरकारको चर्को आलोचना गर्दै अब देशको मुहार फेर्न आफूहरू आउने बताएका छन्। जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष एवं पूर्व उप प्रधानमन्त्री उपेन्द्र यादवले यो मोर्चा कसैको सत्ता पल्टाउनका लागि मात्र नभई मुलुकमा सामाजिक न्याय र सुरक्षा र अग्रगामी परिवर्तन सुनिश्चित गर्नका लागि क्रियाशील रहने बताउनु भएको छ। सरकारमा रहेकाहरू मोर्चाको गठनबाट त्रसित हुन नपर्ने भन्दै उहाँले स्पष्ट लक्ष्यका साथ आफूहरू अघि बढ़ेको बताउनुभयो। यसअघि कंग्रेस एमाले माओवादीसँग मिलेर पनि मधेसका समस्या समाधान हुन नसकेको बताउँदै आउनुभएका उपेन्द्रले आज सिक्के राउत लगायतका नेतासँग मिलेर यसअघि प्राप्त गर्न नसकेका कुरा प्राप्त गर्ने बताउनु भएको छ। पटक पटक मन्त्री र सांसद बन्नुभएका यादवले अहिले शिक्षा र स्वास्थ्यमा व्यापार भइरहेको बताउनुभयो।
6: सबैलाई गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारीको प्रत्याभूति गराउने चाहिँ के भन्दाखेरि अग्रक्रम, सबैलाई न्याय र सबैका लागि समानताको प्रत्याभूति गराउने अग्रगामी निकाय।
5: आफू सरकारमा हुँदा राम राज्य देख्ने र सत्ता बाहिर हुँदा देश डुब्न लागेको देख्ने पुराना नेताको नयाँ रोग होइन। फागुनको चुनाव अघि उपेन्द्रसँग मिलेर राष्ट्रिय सभा सदस्य बन्नुभएका लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्त ठाकुरले सत्तामा पुग्न तिगडम गर्नुपर्ने बताउनु भएको थियो। उपेन्द्रको राजनीति बन्द गराउने उद्देश्य सहित मधेसी पार्टी खोलेका जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त राउतले भने यो मोर्चा सत्ता प्राप्तिका लागि नभएको बताउनु भएको छ। आम जनता पार्टीका अध्यक्ष एवं पूर्व मन्त्री प्रभु शाहले पनि मुलुकलाई विद्यमान अन्त्यहीन संकटबाट निकास दिन नयाँ राजनैतिक मोर्चाको आवश्यकता रहेको बताउनु भएको छ। माओवादी राजनीतिबाट आएर मन्त्रीसम्म भई एमालेमा पुगेर सांसद पड्काएका शाह पछिल्लो केही चुनावदेखि नयाँ पार्टी बनाएर अघि बढ़नु भएको थियो। ठूला पार्टीमा नआउँदा मन्त्री र सांसद दुवै पद गुमेको महसुस गरेपछि शाहलाई पनि अहिले देश संकटमा परेको भान भएको छ।
7: अहिले देश संकटमा छ, संकटबाट देशलाई निकाल हामी यो मोर्चा निर्माण गर्नुपर्ने स्थिति सृजना भयो। हामी हेरिरहेछौँ, इतिहास साक्षी छ, नेपाल निरन्तर अन्त्यहीन संकटको यात्रामा छ, त्यसलाई हामी ब्रेक गर्न चाहन्छौ।
8: नागरिक उन्मुक्ति पार्टी नाउपा नेपालका संरक्षक रेशमलाल चौधरीले सरकारले निर्वाचन अघि गरेका प्रतिबद्धता पूरा गर्न नसकेको आरोप लगाउनु भएको छ। अघिल्ला सरकारमा श्रीमती रंजिता श्रेष्ठ मन्त्री हुँदा राज्य सत्ताको स्वाद लिएका चौधरी अहिले खुलेर बालिन सरकारको विरोधमा बोल्न थाल्नु भएको हो। चुनाव अघिसम्म पुराना दललाई होइन नयाँ दललाई विश्वास गर्नुहोस् भन्ने चौधरी श्रीमतीसँगको सम्बन्ध बिग्रेपछि आक्रोशित भन्नुभएको छ।
9: तीन महिना पहिले चुनाव भन्दा अगाडि हामीले धेरै भाषण सुन्यौं, विदेशबाट काम गर्ने युवाहरूलाई भित्र्याउँछौ भने अहिले ती साथीहरू बाहिरै जाँदैछन्। यो देशमा सुशासन हुन्छ भन्थे, यो देश अब अनलाइनबाट चल्छ भन्थे, यो देश अब ग्यासको लाइनबाट चल्ने भएको छ। यो देशमा धेरै कुरामा सुशासन दिन्छौ भन्थे, नागरिकले प्रत्याभूति गर्छन्
8: प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय समिति अध्यक्ष सन्तोष परियारले नेपाली राजनीतिमा प्राप्त संघीयता, गणतन्त्र र समावेशिता जस्ता उपलब्धिको रक्षाका लागि अग्रगामी मोर्चाले सशक्त भूमिका खेल्ने उद्घोष गर्नुभएको छ।
10: आफूलाई संख्यामा बलियो भन्ने सरकार, आदर्शमा च्युत सरकार, विचारविहीन सरकारले यदि त्यता कतै आक्रमण गर्न चाहन्छ भने म भन्न चाहन्छु यो मोर्चा त्यसको विरूद्ध सबैभन्दा सशक्त भएर लड्नेछ र उभिनेछ।
8: कार्यक्रममा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्माले अवधारणा पत्र र 28 बुँदे उद्देश्यहरू सार्वजनिक गर्नुभएको छ। प्रचण्डसँग पैठे जोडी खोजेर नयाँ पार्टी बनाउनुभएका शर्मा पछिल्लो चुनाव हारेपछि विप्लवको ठाउँमा पुग्नु भएको छ। अवधारणा पत्रमा नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारी, बहुजन एकता पार्टी नेपालका अध्यक्ष डाक्टर हरिनन्दन कुमार रंजन र खुम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष रामकुमार राईले पनि हस्ताक्षर गरेका छन्।
5: नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा स्वदेश फर्कने समय परिवर्तन भएको छ। यसअघि यही साउन 26 गते राति पाउने 10 बजे हङकङबाट स्वदेश फर्कने तय भएकोमा देउवा अब साउन 28 गते बिहिबार दिउँसो 12:30 बजे नेपाल आइपुग्ने हुनुभएको हो। कंग्रेस नेता मीन विश्वकर्माका अनुसार देउवा थाई एयरको उडानबाट काठमाण्डु अवतरण गर्नुहुनेछ। रातिको समयमा स्वागत गर्न असहज हुने भएपछि समय परिवर्तन गरिएको उहाँले बताउनुभयो। सिंगापुर र हङकङमा उपचार गराइरहनुभएका देउवाले साउन 29 गतेदेखि काठमाण्डुमा हुने कंग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने तयारी छ। आज मात्र नेता प्रकाश शरण महतले देउवालाई स्वागत गर्न विमानस्थलमा आउन नेता कार्यकर्तालाई आह्वान गर्नुभएको छ।
8: देउवा फर्केसँगै इतर पक्षले नयाँ पार्टी खोल्ने र सर्वोच्च अदालतले पनि आधिकारिकताको आदेश पुनर्विचार गर्ने भएपछि संस्थापन पक्ष तनावमा देखिएको छ। कांग्रेस उपसभापति विश्व प्रकाश शर्माले सर्वोच्चले हालै गरेको आदेशले पार्टीको आन्तरिक विवादका सन्दर्भमा गत वैशाख 4 गते भएको फैसलालाई नउल्ट्याएको स्पष्ट पार्नुभएको छ। निर्वाचन आयोगले गरेको दलको अभिलेख अध्यावधिकलाई समेत उक्त आदेशले बदर नगरेको उल्लेख गर्दै उहाँले अदालतको प्रक्रियालाई स्वाभाविक रूपमा लिएको बताउनु भएको छ। अदालतको पछिल्लो आदेशमाथि उपसभापति शर्माले कुनै नयाँ प्रमाण भेटिएमा वा विगतको नजिरसँग भाँजिएमा आफ्नै फैसला पुनरावलोकन गर्ने स्थापित कानूनी मान्यता रहेको बताउनुभयो। यद्यपि यस प्रकरणमा कुनै नयाँ तथ्य वा नजिरसँग भाँजिने अवस्था आफूहरूले नदेखेको उहाँको जिकिर छ।
11: सर्वोच्च अदालतमा दायर भएको मुद्दा पछाडि सुनवाई चल्यो, त्यो पनि एक दिन दुई दिन तीन दिन होइन, एक महिना।
8: उक्त आदेशले बदर नगरेको उल्लेख गर्दै उहाँले अदालतको प्रक्रियालाई स्वाभाविक रूपमा लिएको बताउनु भएको छ। अदालतको पछिल्लो आदेशमाथि उपसभापति शर्माले कुनै नयाँ प्रमाण भेटिएमा वा विगतको नजिरसँग भाँजिएमा आफ्नै फैसला पुनरावलोकन गर्ने स्थापित कानूनी मान्यता रहेको बताउनुभयो। यद्यपि यस प्रकरणमा कुनै नयाँ तथ्य वा नजिरसँग भाँजिने अवस्था आफूहरूले नदेखेको उहाँको जिकिर छ।
11: सर्वोच्च अदालतमा दायर भएको मुद्दा पछाडि सुनवाई चल्यो, त्यो पनि एक दिन दुई दिन तीन दिन होइन, एक महिना दुई महिना तीन महिना गुज्रिसकेपछि

0: त्यस अवधिमा पटक पटकका सुनवाईहरू पश्चात चाहिँ सम्मानित सर्वोच्च अदालत एउटा निष्कर्षमा पुग्यो। त्यसैले सुनवाईको मौकै दिइएन भन्ने अदालतको हिजोको आधार पनि यहाँनिर चाहिँ खण्डित हुन्छ।
1: नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी पुनर्गठन आवश्यक भएको निष्कर्ष निकालेर कार्यदल बनाएको बताउनु भएको छ। आज तारकेश्वर नगर स्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले पार्टीलाई वैचारिक, राजनैतिक र संगठनात्मक रूपमा एकताबद्ध बनाउन शुद्धिकरण र सुदृढीकरण र रूपान्तरण जरूरी रहेको बताउनुभयो।
2: पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा एकताबद्ध बनाउन शुद्धिकरण, सुदृढीकरण र रूपान्तरण जरूरी छ र त्यसका लागि पार्टी पुनर्गठन आवश्यक छ र पार्टी पुनर्गठनको कार्ययोजना बनाउनु भनेर कार्यदल बनाएको छ। हामी छलफल गर्दैछौ, कार्ययोजना तयार भएपछि तपाईँहरूका बीचमा आउँछ।
1: यद्यपि जेएनजी आन्दोलनपछि एमाले पुनर्गठनको आवाज उठे पनि अध्यक्ष केपी शर्मा ओलीले पद नछाड्ने अडान लिनुभएको छ। दोस्रो तहका नेताहरू नेतृत्व हत्याउने प्रयासमा देखिएका छन्। पोखरेलले प्रमुख राजनीतिक दलहरूले आफ्ना कमी कमजोरी सच्याएर अघि बढ्नु नै नेपालको राजनैतिक भविष्यका लागि सुरक्षित बाटो भएको बताउनुभयो।
3: कांग्रेस एमालेको किचलो र वर्तमान सरकारको अक्षमता देखेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र प्रसाद लिङदेन उत्साहित देखिनु भएको छ। राप्रपा काठमाडौँ महानगरपालिका नगर समितिको अधिवेशनलाई आज काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यो देशलाई वर्तमान राजनीतिक तथा आर्थिक संकटबाट मुक्त गर्न आफ्नो पार्टी मात्र विकल्प हुने बताउनुभयो।
4: गरीबका लागि, सुकुम्बासीका लागि, आम जनताका लागि, देशका लागि हामी छौ, राप्रपा छ भनेर उभिनु पर्ने जिम्मेवारी अब हाम्रो काँधमा आउँदैछ।
1: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
6: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको सात जीवन भर।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: विपक्षीले मात्र होइन सदनबाट आफ्नै पार्टीका सांसदले सरकारको विरोध गरेपछि प्रधानमन्त्री वीरेन्द्र शाह तनावमा पर्नु भएको छ। गैराती उहाँले फेसबुकमा आफू एक्लै परेको उल्लेख गर्नुभएको थियो। सोही स्टाटसमा रासोपाका सांसद मनिष शाहले देश बनाउन कोही एक्लो नरहेको प्रतिक्रिया दिनुभएको छ। हिजोको संसद बैठकमा झासहित सत्तारूढ़ रासोपाका प्रभावशाली सांसदहरूले सरकारको आलोचना गरेका थिए। सभापति रवि लामिछाने निकटका सांसदहरूले सरकारको खुलेर विरोध गरेपछि प्रधानमन्त्री शाहले बिहान सरकारले गरेको केही काम उल्लेख गरेर अर्को स्टाटस लेख्नु भएको थियो। अहिले संसदमा उठेका सुकुम्बासीको समाधान, ग्यास अभावबारे केही उल्लेख नगरी प्रधानमन्त्री शाहले वर्षौंदेखि बन्द, घाटा र निराशामा रहेका सरकारी उद्योग तथा संस्थानमा सुधारका संकेत देखिन थालेको दावी गर्नुभएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले नेपाल औषधि लिमिटेड, हेटौडा कपड़ा उद्योग, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान डीडीसी र सिंहदरबार वैद्यखानामा सुधारका आशालाग्दा परिणाम देखिएको उल्लेख गर्नुभएको हो।
3: बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आगामी भदौ तीनभित्र प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ। मुख्यमन्त्री बानियाले विश्वासको मत लिने मितिबारे आज बसेको नेपाली कंग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले निर्णय गरेको हो। बैठकले भदौ तीनभित्रै विश्वासको मत लिने टुंगो लगाएको छ। गत साउन छदेखि अल्पमतमा रहनुभएका मुख्यमन्त्री बानियाले संवैधानिक व्यवस्था अनुसार भदौ चारभित्र प्रदेशसभाबाट विश्वासको मत लिइसक्नुपर्नेछ। सोही बाध्यतालाई ध्यानमा राख्दै कंग्रेस संसदीय दलले एक दिन अघि नै विश्वासको मत लिने निर्णय गरेको हो। मुख्यमन्त्री बानियाले विश्वासको मत प्राप्त गर्न सत्ता साझेदार तथा अन्य दलसँग आवश्यक छलफल र समन्वय अघि बढ़ाउने तयारी गर्नुभएको छ। बैठकले विश्वासको मत लिनु एक दिन अगाडि नै हेटौडामा उपस्थित हुन सांसदहरूलाई व्हिप जारी गरेको छ।
4: खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा भक्तपुरमा एकजना पक्राउ परेका छन्। उपभोक्तालाई प्रति सिलिण्डर 7,000 रूपियाँका दरले ग्यास बिक्री गरेको भन्ने सूचनाका आधारमा भक्तपुरको जागो नारायण नगरपालिका 2 दुवाकोटका 57 वर्षीय तुलसी राम तयनालाई आज प्रहरीले पक्राउ गरेको हो। उनले संचालन गरेको किराना पसलबाट 3 थान सिलिण्डर नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब परीक्षक दीपक कुमार कार्कीले जानकारी दिनुभयो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
3: काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा खाना पकाउने ग्यासको बिक्री वितरणमा देखिएको समस्या तत्काल समाधान गर्न सरकारले उद्योग तथा डिपोको अनुगमनलाई तीव्र बनाएको छ। साबिक भन्दा बढ़ी परिमाणमा ग्यास आयात भइरहेको नेपाल आयल निगमको दावी बीच सहजै ग्यास नपाएको भन्ने सर्वसाधारणको गुनासो शीघ्र सम्बोधन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले आज काठमाडौँमा रहेका ग्यास तथा उद्योग र डिपोको अनुगमन गर्नुभयो। मन्त्रीले बालाजु स्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात, बोटलिङ र बिक्री वितरणको तथ्याङ्कबारे जानकारी लिनुभयो। उद्योगको निरीक्षणपछि उहाँ निगमको टेको स्थित कार्यालय परिसरमा रहेको डिपोमा पुगेर अनुगमन गर्नुभएको मन्त्रीको स्वकीय सचिवालयले जनाएको छ। त्यसक्रममा उद्योग मन्त्रीले विद्यार्थी, मजदूर तथा अप्ठ्यारोमा परेका नागरिकलाई प्राथमिकता दिएर ग्यास बिक्री गर्न निर्देशन दिनुभएको थियो। ग्यास अभाव देखिएपछि निगमको निर्देशनमा यही साउन 16 गतेदेखि नेपाल एचपी, एभरेस्ट, सुगम र श्रीराम ग्यास उद्योगले टेकुबाट बिक्री वितरण गरिरहेका छन्। उपभोक्ताको गुनासो सम्बोधन गर्न निगमले क्विक रिस्पोन्स टीम गठन गरेर ग्यासको बिक्री वितरणलाई सहज बनाइरहेको छ। उपत्यकामा मात्रै एक दिनमा करिब 40,000 सिलिण्डर ग्यास बिक्री भइरहेको निगमले जनाएको छ। निगमको एलपी ग्यास विभागका निर्देशक विनीतमणि उपाध्यायले ग्यासको आयात नियमित भइरहेको जनाउँदै आगामी दिनमा आयातको परिणाम वृद्धि गर्ने प्रयास भइरहेको बताउनुभयो।
4: भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापन बिना सरकारले हटाएको सुकुम्बासी बस्तीका प्रभावितहरूले कोर्ट सभा आयोजना गरेका छन्। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल काठमाडौँ उपत्यका विशेष समितिको आयोजनामा बस्तीमा डोजर चलाइएको करिब चार महिनापछि कोर्ट सभा गरिएको हो। मोर्चाले प्रभावित परिवारको तत्काल व्यवस्थापन गर्न माग गरेको छ। आगामी भदौ 12 गतेसम्म माग सम्बोधन नभए अनिश्चितकालीन शान्तिपूर्ण सत्याग्रह शुरू गर्ने घोषणा गरेको छ। माग सम्बोधन नभए आन्दोलन थप कठोर बनाउने चेतावनी समेत दिएको छ। मोर्चाले आवास अधिकार, भू स्वामित्व र सामाजिक न्यायका लागि भन्दै तीन मुख्य माग अघि सारेको छ। विस्थापित परिवारलाई भू स्वामित्व सहित स्थायी पुनर्स्थापना गर्नुपर्ने, घर टहरा तथा सामान भत्काउँदा भएको क्षतिको उचित मूल्यांकन गरी क्षतिपूर्ति दिनुपर्ने र प्रभावित परिवारसँग तत्काल संवाद गरी समय सीमा सहितको पुनर्स्थापना योजना सार्वजनिक गर्नुपर्ने माग छ। मोर्चाले होल्डिङ सेन्टरलाई अल्पकालीन व्यवस्थापनमा मात्र सीमित राखी महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको विशेष संरक्षण सुनिश्चित गर्न पनि माग गरेको छ। त्यस्तै भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत संकलन, प्रमाणीकरण, नाम जाँच तथा निस्सा वितरणको प्रक्रिया अघि बढ़ाउन सरकारसँग माग गरिएको छ।
3: नेपाल चीन व्यापारको प्रमुख प्रवेशद्वार तातोपानी नाका तीन साताभन्दा लामो समयदेखि अवरूद्ध हुँदा यो नाका हुँदै हुने नेपाल र चीन बीचको वैदेशिक व्यापार पनि ठप्प भएको छ। तातोपानी भन्सार कार्यालयका प्रमुख

0: नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनले 23 बुधे काठमाण्डौ घोषणा पत्र 2083 जारी गरेको छ। घोषणा पत्रमा आदिवासी जनजातिको राजनैतिक आर्थिक सामाजिक भाषिक तथा सांस्कृतिक अधिकार सुनिश्चित गर्न संविधान संशोधनदेखि मातृ पार्टी कांग्रेसको विधान संशोधनसम्मका माग अघि सारिएको छ।
1: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब थाहा खबर.com मा।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com/ पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। सुर्खेतको बराहताल गाउँपालिका आठ हुर्के स्थित शान्ति सामुदायिक वनबाट प्रहरीले तीन थान भरूवा बन्दुक बरामद गरेको छ। प्रहरी चौकी बड्डी सौर सुर्खेतबाट प्रहरी सहायक निरीक्षक लोकेन्द्र परियारको नेतृत्वमा खटिएको पाँच सदस्यीय टोलीले आज सामुदायिक वनमा गस्ती गर्ने क्रममा सुकेको सालको रूखको टोर्कामा लुकाई छिपाई राखेको अवस्थामा दुई थान भरूवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी कविन्द्र सिंह बोहराले जानकारी दिनुभयो। सो स्थानबाट थान भरूवा बन्दुक बरामद भएको र बरामद बन्दुकबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
3: पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीमाथि निर्माण गरिएको बाँध कटान हुन थालेपछि स्थानीय चिन्तित बनेका छन्। सुस्ता गाउँपालिका पाँचमा नारायणी नदीको पानी बस्तीमा पस्नबाट रोक्ने उद्देश्यले बाँध निर्माण गरिएको थियो। नदीमा पानीको बहाव उच्च भएसँगै बाँध कटान शुरू गरेपछि स्थानीयले सुस्ता जोगाउन अस्थायी बाँध निर्माण गरिरहेका छन्।
4: म्याग्दीको बेनीमा रहेको प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार भएको छ। गण्डकी प्रदेश सरकारको सहयोगमा अस्पतालले डायलाइसिस सेवा विस्तार गरेपछि म्याग्दीका मृगौलाका बिरामीहरूलाई सहज भएको छ। डायलाइसिसका लागि पोखरा, पर्वत, बागलुङ र काठमाडौँका अस्पताल जाँदा हुने झन्झट, समय र खर्चको बचत भएको धौलागिरी गाउँपालिका चार बाँस बोर्डका सन्तोष कुमार पूर्जाले बताउनुभयो। विक्रमसम्म 2077 साउन 25 गते पाँचवटा उपकरणबाट शुरू भएको बेनी अस्पताललाई प्रदेश सरकारले हालै थप तीनवटा डायलाइसिस उपकरण उपलब्ध गराएको थियो। चालू रहेका नौवटा मेसिनको सहायताले दैनिक 45 जनालाई डायलाइसिस सेवा उपलब्ध गराउन सकिने अस्पतालका प्रमुख डाक्टर हेमन्त वास्तुलाले बताउनुभयो।
3: राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयं सेवा भन्ने नाराका साथ आज पनि पशुपति क्षेत्रस्थित गुहेश्वरी फाँटमा सरसफाई गरी नकुहिने चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ। बागमती सरसफाई अभियानको 691 हप्तामा यस क्षेत्रमा सरसफाई गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको हो। पछिल्लो समय यस क्षेत्रमा नकुहिने फोहर बढ़ेपछि गत हप्तादेखि यस क्षेत्रमा सरसफाई हुँदै आएको छ।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको माथिल्लो सदन सिनेटले भारत सहित पाँच देशहरूमा 100% भन्सार कर लगाउने विधेयक बहुमतले पारित गरेको छ। अमेरिकी सिनेटले रूस र उसका पेट्रोलियम पदार्थका प्रमुख खरिदकर्ता देशहरूलाई दण्डित गर्ने उद्देश्यले ल्याइएको महत्वपूर्ण विधेयकलाई बहुमतले अनुमोदन गरेको हो। अमेरिकी सिनेटले यस विधेयकलाई 86-11 भारित बहुमतले पारित गरेको हो। यो विधेयकले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रूसको तेल र ग्यासका शीर्ष

0: पाँच आयातकर्ता देशहरूबाट आउने सामानहरूमाथि 100% ट्यारिफ भन्सार कर लगाउने अधिकार प्रदान गर्नेछ। विधेयक अनुसार भारत, चीन, स्लोभाकिया, हंगेरी र अजरबैजानलाई 100% भन्सार कर लगाउन सकिनेछ। यो विधेयक रिपब्लिकन र डेमोक्रेटिक दुवै दलको समर्थनमा ल्याइएको हो। यसको उद्देश्य रूसको तेल राजस्व घटाउनु र यसको युद्ध लड्ने क्षमता कमजोर पार्नु रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। जुलाई 23 रूसबाट तेल र ग्यास खरिद गर्ने देशलाई 100% भन्सार कर लगाउन प्रस्ताव गरिएको थियो। विधेयकको प्रारम्भिक मस्यौदामा 500% भन्सार कर प्रस्ताव गरिएको थियो, तर पछि यसलाई 100% झारिएको हो। अब यो विधेयक अमेरिकी संसदको तल्लो सदन प्रतिनिधि सभामा पठाइनेछ।
1: नेपाल परिवेशमा अब खेल समाचार। जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लीग एनपीएल क्रिकेटको तेस्रो संस्करणका लागि अमेरिकी क्रिकेटर हरमित सिंहलाई कप्तानको जिम्मेवारी दिएको छ। जनकपुर बोल्ट्सले आज सामाजिक सञ्जाल मार्फत सिंहलाई कप्तानको भूमिकामा क्लबमा स्वागत गरिएको जनाएको हो। बायाँ हाते स्पिनर हरमित अलराउण्डर खेलाड़ी हुन्। उनले एनपीएलको अघिल्लो दुवै संस्करण सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए। यी दुवै संस्करणमा सुदूरपश्चिम रोयल्सलाई फाइनलमा पुर्याउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। हरमितले अमेरिकाको राष्ट्रिय टोलीबाट 29 एक दिवसीय अन्तर्राष्ट्रिय खेल्दै 39 विकेट लिएका छन् भने दुई अर्धशतकको मद्दतले 350 रन बनाएका छन्। यसै गरी उनले अमेरिकी टोलीबाट 29 टी20 अन्तर्राष्ट्रिय खेल्दै 31 विकेट हात पार्दा 242 रन बनाएका छन्।
0: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले 20 एसियाली खेलकुद एसियाडको बन्द प्रशिक्षणमा रहेका खेलाड़ीहरूलाई उत्कृष्ट प्रदर्शन गर्न आग्रह गरेका छन्। एसियाडमा सहभागी हुने खेलाड़ीको तयारी लगायतका विषयमा जानकारी दिँदै उनले यस्तो बताएका हुन्। बन्द प्रशिक्षणमा रहेका खेलाड़ीलाई मन्त्री पोखरेलले आज गौशाला स्थित पशुपति बुटिकमै पुगेर भेटेका हुन्। बन्द प्रशिक्षणमा रहेका खेलाड़ीलाई पशुपति बुटिक र सिनामंगल स्थित रेल बुटिकमा राखिएको छ।
1: हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: निर्वाचनमा पराजित 8 दलका शीर्ष नेताद्वारा अग्रगामी मोर्चा गठन। आफ्नै पार्टीका सांसदको आलोचनापछि प्रधानमन्त्रीले एक्लो महसुस।
1: ग्यासको अभावपछि कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन। एक सिलिण्डर ग्यास 7,000 बेचेको आरोपमा भक्तपुरबाट एकजना पक्राउ।
0: बागमतीका मुख्यमन्त्री बानियाले आगामी भदौ 3 भित्र विश्वासको मत लिने। पुनर्स्थापना र क्षतिपूर्तिको माग गर्दै मनहराका विस्थापित सुकुम्बासी आन्दोलित।
1: 5 देशमा 100% कर लगाउन सक्ने विधेयक अमेरिकी सिनेटबाट पारित। रूसबाट तेल खरिद गर्ने देशमाथि कार्यवाहीको तयारी।
0: र सरकार खेल क्षेत्रको समस्या समाधान गर्न प्रतिबद्ध रहेको खेलकुद मन्त्रीको भनाई। अमेरिकी क्रिकेटर हरमित सिंहले जनकपुर बोल्ट्सको कप्तानी गर्ने।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। अप्सरा र दिनेश विदा हुन्छौं। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com। त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छाना मुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वान मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छाना मुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वान मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर काठमाडौँ।
1: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
2: मार्बल कास्टी पीवीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीवीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन धर्छ।
4: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-171-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नयाँ बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै समसाथमा हुनेछौं।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएनले उत्पादन तथा प्रसारण गर्दै आएको छ। देशभरका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी पनि संवाद श्रृंखला हेलो सांसद प्रसारण गर्ने गर्छन्। संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएका छौं। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग संवादका लागि बुद्धि प्रसाद पन्त उर्फ हरि, हरिको नामले अलि बढ़ी चिनिने व्यक्तित्व हामीसँग हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिज्यू।
1: धन्यवाद।
0: तपाईँ आफै राष्ट्रिय राजनीतिमा प्रवेश गरेको लामो समय नभइसकेको अवस्थामा अलि ठाडो खालको उडान भयो, राजनीतिक उडान होइन, कस्तो लागिरहेछ त्यहाँबाट अगाडि बढौं?
1: ठाडो उडान त नभनौं, किनभने म पर्सा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको पर्सा जिल्ला सभापतिको रूपमा संयोजकको रूपमा त्यसपछि जिल्ला भेला मार्फत चाहिँ सभापति चुनिएर अनि फेरि यो जिल्ला अधिवेशनबाट चाहिँ पर्सा जिल्ला सभापतिको रूपमा अनुमोदित भइसकेको अवस्था हो। त्यस कारण यसलाई ठ्याक्कै ठाडो त नभनौ होइन, राजनीतिमा रहेर बुझेर आएको हो।
0: भनेको 81 सालमा चाहिँ रासोपा पर्साको जिल्ला सभापतिको रूपमा तपाईँ चुनिनु भयो, छानिनु भयो।
1: हजुर।
0: त्यस पछाडि दोस्रो कार्यकालको लागि पनि तपाईँले निरन्तर रहनुभयो। तपाईसँग राजनैतिक चेतना अथवा केही गरौं भन्ने त्यो जोश जाँगर अलि उहिलेदेखि थियो, अवसर ढिला पाउनुभयो अथवा तपाईँले ठिक समयमा ठिक अवसर अथवा ठिक खालको जिम्मेवारी पाउनुभयो लाग्छ?
1: अनि म चाहिँ नि होटल तथा पर्यटन व्यवसायीको भूमिकामा पहिले रहँदै गर्दाखेरि पनि थोर बहुत राजनीतिक चेतना त थियो नै, तर अब कुन चाहिँ अब त्यति बेलाको अवस्थामा तत्कालीन अवस्थामा अब सबै राजनीतिक दलहरू हेर्दाखेरि उस्तै सबै राजनीतिक दलहरूप्रति जनताको वितृष्णा, त्यस कारण ठ्याक्कै अब चाहिँ राजनीतिमा छिर्ने राजनीतिमा आउने मूड बनाएको थिइनँ। तर पछि चाहिँ हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टी हाम्रा आदरणीय सभापति रवि लामिछानेज्यूको नेतृत्वमा चाहिँ जब यो पार्टी स्थापना भयो त्यसपछि चाहिँ हामीले त्यहाँ हामी साथीभाइहरू सल्लाह गर्यौं र मलाई पनि यो पार्टीको नीति र यो पार्टी यो हाम्रो चाहिँ सभापतिज्यूले गर्न खोज्नुभएका चाहिँ कामहरू देखेर म पनि प्रभावित भएँ, त्यसकारण म राजनीतिमा आएको हुँ।
0: त्योभन्दा अगाडि राजनीतिमा लाग्नुपर्छ अथवा यो खालको यात्रा हुन्छ भन्ने तपाईँले सोचेकै, त्यो परिकल्पना गरेकै, सपना बनाएकै थियो कि अलि आकस्मिक जस्तो भयो?
1: होइन, यो ठ्याक्कै राजनीति भन्दा पनि म चाहिँ होटल तथा पर्यटन व्यवसाय संघ पर्साको अध्यक्षको रूपमा पनि म लगभग 6 वर्ष त्यसमा रहेँ। वीरगंज उद्योग वाणिज्य संघमा पनि म 2 कार्यकाल बसेँ र होटल तथा पर्यटन व्यवसायी महासंघको चाहिँ केन्द्रीय सचिवको रूपमा पनि रहेँ। भनेको मतलब मैले यो सांगठनिक राजनीतिमा म नभए पनि यो व्यावसायिक मेरो आफ्नो मेरो फिल्डमा त्यसलाई पनि एउटा राजनीति नै भन्नुपर्छ। अब केन्द्रीय सचिव अनि त्यसपछि उद्योग वाणिज्य संघको कार्यकारिणी समिति, होटल तथा पर्यटन व्यवसाय संघ पर्साको अध्यक्ष भनेपछि लगभग म व्यावसायिक राजनीतिमा थिएँ। यो चाहिँ यो मूल राजनीति भनौँ, यसमा चाहिँ आउँछु भने ठ्याक्कै अब थिएन, तर अब यो उचित समय थियो, अब यो देशको लागि केही गर्नुपर्छ भन्ने युवाहरू सबै त्यो अगाडि बढिएको अवस्था थियो, त्यस किसिमले म चाहिँ राजनीतिमा आएको हुँ।
0: व्यावसायिक जीवनबाट राजनैतिक जीवनमा आउँदै गर्दाखेरि त्यो लय मिलेको जस्तै भइरहेछ कि केही त्यस्तो अन्यल अथवा दुविधा जस्तो पनि हुँदो रहेछ सांसद भइसकेपछि?
1: होइन, यो त बिल्कुल फरक हुने नै भयो। व्यावसायिक राजनीति र यो जो मूलधारको राजनीति, देशको राजनीति त ठ्याक्कै फरक हुने नै भयो। धेरै कुराहरू चाहिँ अब चुनावमा चाहिँ होमिनीदेखि लिएर अब साथीभाइहरूसँगको एउटा संगठन निर्माणदेखि लिएर अब केही कुराहरू मिल्दाजुल्दा छन्, केही कुराहरू फरक छन्। अहिले चाहिँ संसदको रूपमा पनि अब चाहिँ नयाँ भएको कारणले गर्दाखेरि अलिक फरक अनुभव त हुने नै भयो।
0: पर्सा एकबाट निर्वाचित भइसकेपछि हुन त लामो समय भएको छैन यो संसदको यात्रा, अहिलेसम्मको अवस्थामा मैले पर्सा एकका जनतासँग अथवा त्यहाँको नागरिकसँग यो वाचा गरेको थिएँ त्यो पूरा हुन थाल्यो बिस्तारै अथवा मैले काम गर्न थालेँ भन्ने हो कि अझै त्यो कामको बारेमा भन्ने बेला भइसकेको छैन?
1: होइन, अब यसको सुरुवाती हुँदैछ, सुरुवात हुँदैछ। जस्तै मैले अब पर्सायकबाट म निर्वाचित हुँदै गर्दाखेरि नारायणी रङ्गशालाको कुरा उठाएको थिएँ। अब अहिले त्यो नारायणी रङ्गशालामा चाहिँ 15-16 करोड बजेट छुटिएर अब चाँडै नै त्यो टेन्डर भएर त्यो काम पनि अगाडि बढ्छ। मैले चाहिँ पर्सायकबाट निर्वाचित हुँदै गर्दाखेरि नारायणी अस्पतालको कुरो उठाएको थिएँ र त्यसको पनि अब डिपिआरको चरणमा गइसकेको छ, त्यसलाई पनि धेरै परिवर्तन गर्नुपर्ने छ। निर्वाचनमा हुँदै गर्दाखेरि सिर्सिया नदीको कुरा उठाएको थिएँ, त्यो पनि अब सिसिया नदी सरसफाईको कुरा उठाएको थिए, त्यो पनि एउटा चाहिँ शुरूआती चरणमा प्रवेश गरिसकेको छ। अब विशेष गरेर केन्द्रीय रूपमा जुन सुशासनको कुरा छ, त्यो केन्द्रीय रूप सुशासनको कुराले त सबै क्षेत्रलाई जिल्लालाई छुने नै भयो। त्यस कारणले गर्दाखेरि त्यहाँका जनताले हाम्रो चाहिँ यो नयाँ अनुभूति गर्न सुरु भइसकेको अवस्था छ अहिले।
0: त्यो तपाईँले निर्वाचनको बेलामा जुन प्रतिबद्धता बाचा गर्ने हुन्छ नि हरेक सांसदले, हुन त सांसदको काम कानून निर्माण गर्ने हो भनेर सैद्धान्तिक रूपमा त्यो भनेर बहस गर्छौं, तर चुनावको बेलामा पुल पुलिसा बाटोघाटोको कुरा गरिएन भने सायदै नागरिकले अहिले नै मतदान गर्ने स्थिति भइसकेको छ कि छैन सायद अर्को बहसको विषय होला। संख्यात्मक रूपमा हेर्ने हो भने तपाईँको त्यो प्रतिबद्धता र बाचा दर्जनौ संख्यामा छ कि अथवा सीमित विषय वस्तु मैले भनेको छु त्यो भित्र रहेर नै तपाईँले बाचा पूरा गर्दै जाने हो भविष्यमा?
1: मैले यो राजनीतिमा आउँदै गर्दा मैले एउटा के सिकेँ भने धेरै बाचाहरू गर्नुहुन्न, धेरै गर्न नसकिने कुराहरू बोल्नुहुन्न, जनतालाई झुक्याउनुहुन्न, किनभने अहिलेसम्म पुराना राजनीतिक दलहरूले त्यही गरे, गर्न सक्ने कुरा पनि भने, गर्न नसक्ने कुरा पनि भने, घर घरमा चाहिँ ग्यासको पाइपको कुराहरू पनि जोडिदिन्छु भने त्यो पनि भने, पानी जहाजको टिकट चाहिँ अर्को वर्ष हामी यहीँबाट काट्ने हो भने त्यो पनि भने। त्यस कारणले गर्दाखेरि यही पुराना राजनीतिहरूले गरेका गल्तीहरूबाट चाहिँ हामीले सिक्ने हो, त्यो गल्तीहरूबाट उहाँहरूले गरेको गल्तीको चाहिँ हामीले चाहिँ पार सिक्दै गर्दाखेरि त्यही गर्न नसकिने कुरा नभन्नु पर्ने रहेछ, अझ गर्न सक्ने। अब त्यो त मैले मात्र होइन, समग्र मेरो पार्टीले पनि, हामीले त अब त्यो चाहिँ घोषणापत्र पनि भनेनौ, करार पत्र भनेर भन्यौं, बाचा पत्र भनेर भन्यौं। बाचा पत्र भन्नाले अब बाचा भनेपछि अब एउटा नर्मली बुझ्ने भाषामा बाचा भनेपछि गर्नै पर्ने कुरा, त्यसरी चाहिँ केन्द्रीय लेभलबाट पनि म त्यसरी प्रशिक्षित भएँ र मैले चाहिँ स्थानीय लेभलमा पनि मैले त्यही प्रशिक्षण अनुसारै मैले चाहिँ एउटा राजनीतिबाट जानेको बुझेको अनुसारै मैले गरेँ, धेरै बाचा मैले गरिनँ।
0: जति गर्नुभएको छ त्यो पुरा गर्ने नै विचार गर्नुभएको छ होला पाँच वर्षभित्रमा?
1: हो, होइन, त्यो गर्न सक्ने किसिमले नै बाचा गरिएको छ। हुन त तपाईँले भनेको जस्तै एउटा संसदको चाहिँ संसदीय भूमिका अलग्गै हुन्छ।
0: तपाईँले अघि जुन रंगशालामा पैसा परेको कुरा र सिर्सिया नदी जो वर्षौंदेखि दुर्गन्धित भएको बारेमा सम्भवत बीचमा यो उद्योग विभागले त्यहाँ ज जसले गल्ती गरेका छन् केही उद्योगहरूलाई कार्यवाहीको लागि परिपत्र गरेको त्यो निर्णय गरेको पनि हामीले सुन्यौं, होइन, यो सबैमा सांसद प्रत्यक्ष संलग्न हुँदो रहेछ कि अथवा सांसद पृष्ठभूमिमा हो निर्णय गर्ने चाहिँ फेरि सरकार मातकै निकायहरू हुँदो रहेछन्? तपाईँको यो प्रारम्भिक चरणको अनुभवले चाहिँ के बताउँछ?
1: अब हामीले अब जस्तै म संसद छु, म संसदीय समितिमा छु, संसदीय समिति मार्फत हामीले सरकार निर्देशन दिने होला। जस्तै अब त्यो सिसिया नदी फोहोर भइरहँदा प्रदूषित भइरहँदाखेरि हामीले अब संसदीय समिति मार्फत त्यहाँका उद्योगिक व्यवसायीहरूलाई सचेत गराउनेदेखि लिएर अब सम्बन्धित सरकारी निकायहरूलाई चाहिँ त्यहाँनिर चाहिँ उचित कदम चाल्न, व्यापारीहरूलाई सचेत, व्यवसायी उद्योगिक व्यवसायीहरूलाई सचेत गराउन, यदि उहाँहरूले त्यो सचेत गराउन गराउँदै पनि मान्नु भएन भने केही निर्णय लिन पनि हामी त्यसरी चाहिँ निर्देशन दिइरहेका हुन्छौँ। त्यस कारणले गर्दाखेरि संसदको अब चाहिँ अब यो प्रत्यक्ष कार्यकारी भूमिका नभए पनि चाहिँ संसदले आफ्नो भूमिका पनि राम्रोसँग निभाइदियो भने धेरै कुराहरू गर्छ।
0: सांसदले
1: आफ्नो भूमिका धेरै भूमिका निभायो भने पनि धेरै काम गर्न सकिन्छ जस्तो मलाई लाग्छ।
0: त्यो अनुभव भयो प्रारम्भिक चरणमै। हजुर, तपाईँको मत परिणामको कुरा गर्दाखेरि 27,274 मत तपाईँले प्राप्त गर्नुभयो निर्वाचनको बेला, अनि निकटतम प्रतिस्पर्धी एमालेका प्रदीप यादव जो पूर्व मन्त्रीको रूपमा पनि हुनुहुन्छ 13,030 मत ल्याउनु भयो भने 14,244 मतको फराकिलो अन्तर त्यहाँनिर रहन गयो, र तेस्रो स्थानमा नेपाली कांग्रेसका अनिल कुमार रंगबाट लगभग 11,885 मत उहाँले प्राप्त गर्नुभयो। निर्वाचनको बेलामा प्रतिस्पर्धा गर्दाखेरि तेरो मेरो हाम्रो तिम्रो पार्टी अलग अलग विचार सिद्धान्तको कुरा गरिए पनि अब तपाईँ जितेपछि त सबैको साझा हुनुभयो, म त्यो साझा उम्मेद्वारकै रूपमा छु जस्तो लाग्छ कि अहिले पनि जसले तपाईँलाई मतदान गर्नुभयो त्यतातिर मात्रै अलि बढी ध्यान जाँदो रहेछ?
1: होइन, मैले त अघि तपाईँले भन्नुभयो जस्तै अब निर्वाचित भइसकेपछि त हामी यो पार्टी त्यो पार्टी म यसको म उसको भन्ने कुरै रहेन। अब त्यहाँका मतदाता त अब हाम्रो सबै मतदाता त्यहाँका जनता त हाम्रो मेरो हुने नै भए। मैले त इभेन म जितिसकेपछि मैले त मसँग प्रतिस्पर्धा गरिरहेका प्रदीप यादव पूर्व मन्त्रीज्यू र अनिल रुङटाजीलाई पनि मैले प्रत्यक्ष फोन गरेर अब यो चुनावको हारजित भन्दा पनि अब चुनावमा मत कसले बढी ल्यायो र कसले कम ल्यायो भने त्यो पाटो एकातिर रह्यो, अब मैले चाहिँ यस क्षेत्रमा चाहिँ म अब निर्वाचित हुँदै गर्दाखेरि मभन्दा तपाईँ पहिला निर्वाचित भएको कारणले गर्दाखेरि तपाईँबाट मैले धेरै कुरा सिक्नुपर्छ, मैले नजाने कुराहरू मलाई सिकाइदिनुहोला भनेर पनि मैले उहाँ चाहिँ प्रदीप यादवजीलाई फोन गरेको थिएँ।
0: सिकाउनु भएपछि
1: अब उहाँले पनि अब जस्तो धेरै कुराहरू अब तपाईँ आफैले पनि सिक्दै हुनुहुन्छ, त्यसमा मैले गर्नुपर्ने मैले भन्नुपर्ने केही छ भने म भनौँला भनेर उहाँले पनि
0: त्यतिखेर निर्वाचनको बेलामा टेलिफोन सम्वाद तपाईँले गर्नुभयो।
1: निर्वाचन जितिसकेपछि
0: त्यस पछाडि चाहिँ जितिसकेपछि तपाईँको निकटतम प्रतिस्पर्धी यादव र डुङ्गाटासँग कतिपटक तपाईँको सम्वाद भयो टेलिफोनमा अथवा प्रत्यक्ष रूपमा?
1: मेरो अनिल डुङ्गाटाजीसँग त लगभग धेरै पटक नै सम्वाद भइरहेको छ र प्रदीप यादवजीसँग चाहिँ एकपल्ट प्रत्यक्ष भेटघाट पनि भयो, बीचमा त्यही एक दुई पटक फोन भयो होला।
0: उहाँहरूले उठाएका विषयवस्तुहरू पनि तपाईँले पूरा गर्नु परिराखेको अथवा उहाँको निर्वाचन क्षेत्रका नागरिकले पनि तपाईँलाई गुनासो गर्न सक्ने दुःख सुख बाँड्न सक्ने त्यो वातावरण अहिले बनिसक्यो कि अथवा त्यो बनाउने चरणमै हो?
1: त्यो निर्वाचन उहाँको र मेरो भन्दा पनि निर्वाचन समग्र क्षेत्र नम्बर एकै हामी भइहाल्यो।
0: जितिसकेपछि तपाईँ साझा हुनु
1: साझा भइहाल्यौँ। उहाँको त्यो क्षेत्रको समस्या उहाँको पनि समस्या रह्यो, यहाँका जनताको पनि समस्या रह्यो, मेरो पनि समस्या रह्यो, त्यसकारण हाम्रो सबै साझा समस्याहरूमा आइहाल्यो नि, त्यसमा त केही भन्नुपर्ने कुरै भएन।
0: अनि संसदमा आइसकेपछि अहिलेसम्म कतिपटक आफ्नो विचार राख्नुभयो यहाँले
1: सदनमा?
0: हजुर,
1: मैले सदनमा 9 पटक जति 8-9 पटक जति मैले आफ्नो त्यो विधेयकको चाहिँ संशोधनको विषयदेखि लिएर आफ्नो क्षेत्रका शून्य समय विशेष समय गरेर 8-9 पटक जति मैले आफ्नो विचारहरू राख्ने मौका पाएँ।
0: अब अझै भविष्यको लागि के कुरा उठाउने भन्ने त्यो खालको योजना तयारी सांसदको रूपमा गरि नै राख्नु भएको छ अथवा जस्तो जस्तो परिस्थिति आउँछ त्यस्तै त्यस्तै कुरा उठाउने भनेर यहाँको सोच हो?
1: यहाँले भन्नुभएको जस्तै अब परिस्थिति जन्य कुराहरू त उठाउनु पर्ने भइहाल्यो होइन, तत्कालीन समयमा उठेका विषयवस्तुहरू जस्तै अब अहिले समग्र मधेस चाहिँ एउटा चाहिँ एउटा धार्मिक चाहिँ सद्भाव
0: सहिष्णुता कायम गर्ने चरणमा भनौँ न बीचको समयबाट
1: धार्मिक सहिष्णुताको विषयमा पनि कुरा उठाउनु पर्ला होइन। अब तत्कालीन समयमा उठेका जल्ला बल्ला इस्युहरू त उठाउनु पर्ने नै भए, त्यसभन्दा बाहेक मेरो क्षेत्रका चाहिँ त्यहाँ स्थानीय समस्याहरूको विषयमा पनि मैले समग्र देशलाई समग्र सदनलाई जानकारी दिनुपर्ने हुन्छ, सरकारलाई जानकारी।
0: यो बीचमा जुन सद्भाव कायम गर्नको लागि एउटा सांसदको रूपमा कतिको तपाईँले त्यो भूमिका निर्वाह गर्न सक्नुभयो, त्यो जुन कोसिस गरिएको थियो त्यो 100% त्यसमा सफल हुनुहुन्छ कि अझै पनि केही गर्नु परिरहेको छ?
1: होइन, यस्तो छ, मेरो जिल्ला पर्सा जिल्ला र मेरो क्षेत्रमा चाहिँ जस्तो हामीलाई त पार्टीले नै यहाँबाट चाहिँ अब यो सामाजिक सद्भाव जुन यो धार्मिक सद्भाव चाहिँ बिथोलिन खोज्दै गर्दाखेरि बिथोलिन थाल्दै गर्दाखेरि चाहिँ यहाँबाट तपाईँहरू आफ्नो क्षेत्रमा जानुहोस् तपाईँहरू आफ्नो जिल्लामा जानुहोस् भनेर हाम्रो त पार्टीले नै हामीलाई पठायो र हामी गयौँ र हामीले त्यहाँ आफ्नो क्षेत्रमा गएर आफ्नो जिल्लामा गएर सद्भाव यानि गरिदेखि लिएर यो जस्तो सामाजिक सञ्जालहरूबाट चाहिँ हामीले चाहिँ सद्भावका सन्देश सामाजिक भाइचाराका सन्देशहरू सामाजिक सम्बन्धका सन्देशहरू चाहिँ फैलाउनेदेखि लिएर हामीले एउटा संसदले गर्नुपर्ने भूमिका गर्यौं र त्यो हामी त्यसमा सफल पनि भयौं।
0: तर राजनीतिकै कारणले गर्दाखेरि यस्तो खालको जुन हामी वर्षौंदेखि मिलेर बसिराखेको स्थिति छ त्यसमा कुनै कुनै बेलामा त्यो परकम्प जस्तो आउँछ भनेर भन्छन्, तपाईँले यसलाई कतिको स्वीकार्नुहुन्छ र भविष्यमा यो कुनै राजनीतिक आग्रह पूर्वाग्रहबाट कुनै पनि ठाउँमा परिस्थिति भड्किन नपाओस् भन्नको लागि एउटा सांसदको रूपमा तपाईँको पूर्व तयारी पूर्व सावधानी के छ?
1: अब हामीले त पहिलो कुरा त एउटा यो चेतना नै चाहिँ कहीँ कहीँ चेतना नपुगेको ठाउँमा चेतना पुर्याउनु पर्नेछ, किनभने हामी सदियौंदेखि चाहिँ विभिन्न धार्मिक समुदायहरू मिलेर बसेको अवस्थामा वास्तवमा यो पछिल्लो चाहिँ समयदेखि बेला बेलामा यो सामाजिक सद्भाव भड्किन खोज्दै गर्दाखेरि कहीँ कतै चाहिँ अब एउटा राजनीति तपाईँले भन्नुभएको जस्तै अब राजनीतिक चाहिँ
0: कुनै स्वार्थ
1: कुनै राजनीतिक स्वार्थ मा पनि भएर पनि आएको हो कि भन्ने शंका उपशंका त आफ्नो ठाउँमा रह्यो, तर त्यसमा भन्दा पनि हामीले एउटा सामाजिक सम्बन्ध सामाजिक भाइचारा सामाजिक सद्भाव कायम गराउनको लागि एउटा चाहिँ गर्नुपर्ने कर्तव्य गरेर र अब आगामी दिनहरूमा त्यस्ता चाहिँ सद्भाव नभड्किन दिन सबै राजनीतिक दलहरूले एउटा मैले एउटा चाहिँ संसदको रूपमा एउटा चाहिँ सर्वसाधारण आम सर्वसाधारण जनताले चाहिँ एउटा चाहिँ आम सर्वसाधारणकै हिसाबले सबैले गर्नुपर्ने कामहरू गर्दाखेरि यो लगभग अब यो चाहिँ अब यस्तो समाजलाई चाहिँ गलत दिशामा जान चाहिँ दिनु हुँदैन र दिँदैन र त्यसमा हामी सफल हुन्छौँ जस्तो लाग्छ।
0: तपाईँ आफै पनि अब पर्यटन क्षेत्रबाट अलि धेरै अनुभव सङ्गालेर आउनुभयो, तपाईँबाट एउटा सांसदको रूपमा तपाईँले संसदमा उपस्थिति जनाउँदै गर्दाखेरि पर्यटन क्षेत्र अथवा व्यवसाय पेसा क्षेत्रले चाहिँ तपाईँबाट कतिको अपेक्षा गर्न सकेको हुन्छ अहिले?
1: होइन, अब स्थानीय लेभलमा मैले त्यहाँको पर्यटन प्रवर्धनको हिसाबले होटल तथा पर्यटन व्यवसायीहरूलाई चाहिँ एउटा चाहिँ एउटा व्यावसायिक उन्नति एउटा मा ल्याउनको लागि त्यहाँको क्षेत्रको चाहिँ पर्यटकीय सम्भावनाका क्षेत्रहरूलाई पहिचान गर्नको पहिचानको निमित्त प्रवर्धनको निमित्त मैले आफूले गर्न सक्ने गर्छु र एउटा राष्ट्रिय रूपमा पनि एउटा हाम्रो पर्यटन भनेपछि एउटा देशको एउटा आर्थिक मेरुदण्डकै रूपमा छ, यसलाई कसरी अगाडि बढाउन सकिन्छ मैले चाहिँ पर्यटन मन्त्रालयमा मैले आफूले यतिका अवधि होटल तथा पर्यटन व्यवसायमा व्यतीत गर्दै गर्दाखेरि मैले जानेका बुझेका कुराहरू त्यहाँ सेयर गरेर मैले चाहिँ एउटा व्यवसायको किसिमले त गर्नु पर्थ्यो भने अब अहिले एउटा संसदको भूमिकामा आइसकेपछि त्यसमा मैले गर्नुपर्ने कामहरू म कहीँ पनि कसरहरू छोडिन म गर्छु।
0: हामी संवाद श्रृंखला हेलो सांसदमा छौं। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग पर्सा एकबाट